प्रयास सफल बन्नेछ, दाम्पत्य जीवन सुखमय बन्नेछ। वृष राशि, तपाईको आजको दिन सामान्य रहनेछ। लगानी डुब्ने जोखिम रहेको छ। स्वास्थ्यमा सुधार हुनेछ, शिक्षामा प्रगति हुनेछ। खानपानमा ध्यान नजाँदा स्वास्थ्यमा समस्या देखिनेछ। विदेशको रमझमले मन आकर्षित गर्नेछ। मिथुन राशि, तपाईको आजको दिन राम्रो रहनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। ठूला व्यक्तिसँगको सहकार्यले नयाँ योजना बन्नेछन्। दाम्पत्य जीवनमा खटपटी बढ्ने जोखिम रहेको छ। कर्कट राशि, तपाईको आजको दिन सामान्य राम्रो रहनेछ। जग्गाको कारोबारमा घाटा हुनेछ, संचित धन खर्च हुने देखिन्छ। ठूलो लगानी नगर्नु उचित हुनेछ। शिक्षामा प्रगति भए पनि राजनैतिक क्षेत्रमा अवरोध हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। सिंह राशि, तपाईको आजको दिन राम्रो रहनेछ। व्यापारमा नाफा हुनेछ। परिवारको साथ र सहयोगले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। राजनैतिक क्षेत्रमा विपक्षी सक्रिय भएकाले सचेत बन्नुपर्ने देखिन्छ। कन्या राशि, तपाईको आजको दिन सामान्य रहनेछ। विपक्षी सक्रिय छन्, सचेत बन्नुहोला। राजनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। परिवारको साथमा लिएको निर्णय सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। तुला राशि, तपाईको आजको दिन राम्रो रहनेछ। संघ संस्थाले सम्मान गर्नेछन्। शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ। राजनैतिक क्षेत्रमा महत्वपूर्ण अवसर प्राप्त हुनेछ। जागिरमा पदोन्नति हुनेछ। परिवारभित्र गोपनीयता भंग नगर्नु उचित हुनेछ। वृश्चिक राशि, तपाईको आजको दिन सामान्य रहनेछ। मन शान्त बन्नेछ। अग्रजको सल्लाहमा अगाडि बढ्नुपर्ने देखिन्छ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। दान गरेर दिनको शुरूआत गरेमा नाफा हुनेछ। धनु राशि, तपाईको आजको दिन राम्रो रहनेछ। आमदानीका स्रोत सबल रहनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मेहनत आवश्यक हुनेछ। परिवारभित्र नै विरोधी सक्रिय भएकाले मन शान्त हुन सक्नेछ। मकर राशि, तपाईको आजको दिन राम्रो रहनेछ। अग्रजको सुझाव अनुसार अगाडि बढ्नु राम्रो देखिन्छ। व्यापारमा फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बौद्धिक विपक्षी भएकाले शान्त बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कुम्भ राशि, तपाईको आजको दिन सामान्य राम्रो रहनेछ। अनावश्यक यात्रामा खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अन्तिममा मीन राशि, तपाईको आजको दिन सामान्य राम्रो रहनेछ। बौद्धिक क्षेत्रको संघर्षबाट लाभ प्राप्त हुनेछ। सहकर्मीसँग दुगिएर काम गर्नुपर्ने देखिन्छ। पश्चिमको यात्रा नगर्नु उचित हुनेछ। भीड़मा सचेत हुनुपर्ने देखिन्छ। खर्च बढ्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईको आजको दिन शुभ रहनेछ। श्रोता वृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबा राई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि पनि उपस्थित हुने नै छौं र तपाईँको जन्मदिनको शुभकामना लिएर रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन सक्नुहुनेछ। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुला रहनेछ र हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ र सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
3: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
3: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
4: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
5: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
6: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
7: एभुडी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
11: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धी।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
9: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 571 240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
17: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
17: छुटका दायराहरू:
9: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
17: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
17: थप जानकारीका लागि सम्पर्क 0 65 571 479, मोबाइल 98 560 62 65 र 98 468 64 145।
18: ए सबिना, यस्तो हतारमा कता हो?
19: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
18: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
20: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98 468 78 528 र 98 028 16 142। डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ।

0: Station 1 Studio 在线。
1: अहिले बिहानको 6 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98163951।
2: Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: एक अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
6: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू। 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
7: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्ने।
8: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
9: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। राष्ट्रपति विभिन्न दल तथा सरकारवाला निकायले जारी गरेको विज्ञप्तीमा उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैमा आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन सबै राजनीतिक दल नागरिक समाजलाई आग्रह गर्नुभएको छ। यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अपनाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भन्दै संवाद सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट देशलाई निकास दिने बताउनु भएको छ। यसै गरी कांग्रेस सभापति गगन थापाले सरकार र गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले जनचिन्तित बनाएको उल्लेख गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जुनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो भन्नुभएको छ। यसै हिजो बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले साम्प्रदायिक घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
2: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्म जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्ति प्रचार प्रसार नगर्न,

0: गराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।
1: सुनसरी घटनापछि सम्भावित असर न्यूनीकरण गर्न विभिन्न जिल्लामा सर्वपक्षीय पहल भइरहेको छ। मध्य प्रदेश सरकारले शान्ति सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ। हिजो जनकपुर धाममा मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीवधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज विराटनगरमा वृहत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। राजनीतिक दल तथा सरोकारवाला पक्षहरूले पनि धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा जनप्रतिनिधि समेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरेको छ। बर्दियामा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा हिजो सम्पन्न भएको सद्भाव बैठकमा देवानगंज घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।
2: मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढ़िरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले बहस गर्ने उच्च थलो प्रतिनिधि सभाको बैठक भने पाँच दिनका लागि स्थगित गरिएको छ। दुई हप्तापछि हिजो मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेशका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। विपक्षी दल मात्र नभई सत्तापक्षकै सांसदले समेत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले पछिल्ला घटनाक्रमबारे संसदमा आएर जवाब दिनुपर्ने माग गरिरहँदा सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक साउन 19 सम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। सांसदहरूले उठाएका सवालमा सरकारले जवाब दिनका लागि रूलिङ वा सूचित गर्न समेत सभामुखले आवश्यक ठान्नु भएन। हिजोको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी एमाले र श्रम संस्कृति लगायतका दलका सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको जवाफ माग गरेका थिए। यस्तै सुनसरी घटनाको पाँचौं दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। सरकारका काम कार्यवाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह हिजो राति 9:15 बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको थियो। सुनसरीको देवानगंजमा भएको आइतबारको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा 3 जनाको ज्यान गइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम बेलैमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारको यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद भएको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राख्नुभयो तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिनुभएन। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गर्नुभयो। पाँचौं दिन सुरक्षा परिषदको बैठक बोलाउनुभयो। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिनु भएन। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्पर पनि देखाउनु भएन। पाँचौं दिन मात्रै गृहमन्त्री गुरूङ घटनास्थल हिजो सुनसरीतर्फ लाग्नु भएको छ। प्रधानमन्त्री शाहले पनि हिजो मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अप्नाउन अपील गर्नुभएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लागेको छ भने पर्सामा निषेधाज्ञा कायम छ। काया कैरनमा खीर खाने दिन र दूधको मागको विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला।
5: ल हेर यी काइलीलाई त केही थाहा छैन, हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
7: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्ला जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, सरकारले तत्काल पहल कदमी नलिँदा तनाव फैलिँदो, संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी हुँदै गर्दा पाँच दिनसम्मका लागि बैठक स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। स्थानीय स्तरका 7,55,563 लघु घरेलु तथा साना उद्योगबाट 38,96,862 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योग विभागका अनुसार आर्थिक वर्ष 2046-47 2081-82 प्राइभेट साझेदारी र प्राइभेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सृजनामा उल्लेखनीय योगदान दिएका छन्। आर्थिक वर्ष 2064-65 17,61,863 रहेकोमा 2081-82 आइपुग्दा 38,96,862 पुगेको थियो। 10 वर्षको अवधिमा 21,34,979 जनाले रोजगारी पाएका छन्। 10 वर्षको अन्तरालमा सबैभन्दा धेरै 2078-79 2,45,888 जना रोजगारी थपिएको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष 2070-71 17,038 जनाको मात्र रोजगारी सृजना भएको थियो। विभागको तथ्याङ्कले लघु घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ। ठूलो उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीय स्तरमै रोजगारी सृजना भएको छ। यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन, स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीको भनाइ छ। तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताउनु भएको छ। यसै गरी उद्योग विभागका निर्देशक प्रशान्त बोहराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेको र यो तथ्याङ्क बढ़ने र घट्ने क्रम चलिरहने बताउनु भएको छ। कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग, खाद्य प्रशोधन, हस्तकला, तयारी पोशाक, फर्निचर, निर्माण सामग्री, सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन्। महिलाद्वारा संचालित उद्योगको संख्या पनि पछिल्लो वर्षहरूमा क्रमशः बढ्दै गएको विभागको तथ्याङ्कले देखाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
2: आज साउन 15 असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ। खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ। अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ। उपभोक्ताको माग धान्ने गरी दूधको व्यवस्थापन कसरी भइरहेको छ त थप जानकारी सहित साथी मदन पौड्याल।
9: आज साउन 15 परिवार आफन्त जमघट भएर तथा कार्यालयमा समेत साथीभाइ जम्मा भएर खीर खाने गरिन्छ। दूध र मरमसला सहित बन्ने परिकार हुनाले स्वादिलो पनि हुने गर्छ। अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन्। खीर बनाउन दूध चाहिने भएकोले कतिपय किसानले नबेचेरै भए पनि राख्ने र बेलुका परिवारसँगै बसेर खीर बनाउने खाने गरिन्छ। पछिल्ला वर्ष आजको दिन उत्सवकै रूपमा विकास भएको नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल बताउनुहुन्छ।
10: विशेष गरेर एउटा हामीले चाड पर्व उत्सवको रूपमा लिन्छौं यसलाई, त्यसकारणले नेपाली समाजमा सबैले बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
9: नेपालमा दैनिक 70-75 लाख लिटर दूध उत्पादन हुन्छ। त्यसमध्ये झण्डै 31 लाख लिटर दूध दैनिक बजारमा व्यावसायिक कारोबारका लागि आउँछ। तर आज कार्यालयदेखि होटल रेस्टुरेन्टमा पनि खाजाको रूपमा खीरको माग उच्च हुन्छ। दूधको माग नै उच्च हुने हुँदा आज मात्रै 1 अर्ब रूपैयाँ हाराहारीमा दूधको कारोबार हुने प्रारम्भिक अनुमान छ। झण्डै 1 करोड़ लिटर दूध खपत हुने नेपाल डेरी एसोसिएशनको अनुमान छ।
10: एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
9: दूध चामल चिनी वा गुड घिउ तथा मरमसलाबाट तयार हुने खीर नेपाली समाजमा धार्मिक सांस्कृतिक र पारिवारिक जीवनसँग जोडिएको परिकार हो। पोषणका हिसाबले पनि यसको उत्तिकै महत्व छ। मौलिक खानाको संरक्षण दूध र दुग्धजन्य पदार्थको उपभोग वृद्धि र किसानको सम्मानलाई आजको दिनले पक्कै प्रोत्साहन गर्छ। तर एक दिनका लागि हुने दूधको यो उच्च माग धान्न व्यवस्थापन चाहिँ कसरी हुन्छ त? फेरी नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहाल।
10: पौडो दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने, त्यसलाई चाहिँ हामीले के गर्छौं भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दूध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने, धुलो दूध हालेर 12 बनाउने, अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि, अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो। अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो, एकै दिन होइन।
9: खीर खाने सांस्कृतिक परम्पराले दूधको खपत बढ़ाउने मात्रै होइन, किसान डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन पनि सकारात्मक योगदान पुर्याउने विश्वास छ।
1: दूधको माग व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्था बारे नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब बाँकी खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसद लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति यस पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 को दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम यो व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 2073 पुस 19 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिला सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकायले नमानेपछि उहाँ र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको हो। कान्तिपुरमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकको खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
11: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
13: हार्ट जोड्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
12: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
11: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053।
15: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा 2 महिनादेखि सूक्ष्म अध्ययन भइरहेको छ। यसअघिका अदालतका फैसला विद्यमान कानूनहरूसँग नबाजिने गरी मस्यौदाको प्रत्येक दफा दफामा मन्त्रालयले 2 महिनादेखि अध्ययन गरिरहेको छ। आवश्यकताका आधारमा विषय विज्ञ अन्तर मन्त्रालय र अन्तर तहसंघका प्रतिनिधिहरूसँग पनि मन्त्रालयमा छलफल गरेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा रायका लागि गएको जेठ 11 गते कानून मन्त्रालयमा पठाएको थियो। विधेयकमा रहेको केही प्रावधान कानूनी भाषाका दृष्टिकोणले थप स्पष्ट पार्नुपर्ने र केही विषय संविधान तथा अन्य ऐनसँग नबाजिने गरी विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको कानून मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दल बहादुर अधिकारीले संघीय निजामती सेवा ऐन प्रशासनिक संघीयता कार्यान्वयन गर्ने प्रमुख छाता ऐन भएकाले व्यापक अध्ययन नगरी टुङ्गोमा पुग्न नसकिने भएकाले अहिले मस्यौदामा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो। अध्ययनको समय कति लाग्छ यकिन गरेर भन्न सकिँदैन, जति समय लागे पनि अध्ययन गर्ने काम भने भइ नै रहेको उहाँले बताउनु भएको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ महासचिव छनौटको प्रक्रिया शुरू गरेको छ। उच्च होदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको हो। एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल यही डिसेम्बरमा सकिँदैछ। उहाँको उत्तराधिकारी बन्न अहिलेसम्म 4 महिला र 3 पुरूष उम्मेद्वार दौड़मा छन्। चिलीकी मिसेल वाचेलेट, युकेडरकी मारिया फर्नाण्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिस्पान, युगाण्डाका ओलारा ओटुनु, युवानाकी गोलेरियल रोडिस पिर्केट र सेनेगलका माकी सालले गुटरेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन्।
1: अब खेल खबर, फिफाले आफ्नो प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईएफए अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि सार्नु भएको थियो। इन्फान्टिनाले सारेको फिफाको यो योजना पारित भएमा फिफाका 211 सदस्य राष्ट्रले 4 वर्षको व्यवसाय चक्रबाट 2 करोड़ डलर पाउनेछन्। प्रस्तावित योजना अनुसार यसको भुक्तानी शुरूआत 2027 हुनेछ। तर यूएफएको हिजो बसेको आकस्मिक बैठकले यसलाई ठाडै अस्वीकार गर्दै विश्वकप नखेल्ने निर्णय गरेको छ। यसले फुटबलको भावनाको कदर नगर्ने निष्कर्ष निकालेको छ।
2: आया कैरनमा अब केही खबर संक्षेपमा। गए राती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशका सबै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
1: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आउने कार्तिकभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङभित्र र बाहिरको सबै काम सकेर कार्तिकभित्रै गाड़ी सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
2: मन्त्रालयको संख्या कटौतीपछि अहिलेसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाई छ। अहिले मन्त्रालयले धमाधम संगठन तथा व्यवस्थापन सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्रालय सबैभन्दा सानो देखिएका खबर नागरिक दैनिकले लेखेको छ।
1: उद्योग विभागले भौतिक आवेदन बन्द गर्ने भएको छ। विभागले अबदेखि अधिकांश सेवाका लागि भौतिक रूपमा आवेदन नलिई अनलाइन प्रणाली मार्फत मात्रै सेवा प्रदान गर्ने भन्दै भौतिक आवेदन बन्द गरेको हो। विभागको यो निर्णय आउने सोमबार साउन 18 गतेबाट लागू हुने सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभएको छ।
2: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश, लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। मंगिर 29/2082 अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न नसकेको खबर कान्तिपुरले लेखेको छ।
1: सरकारले विद्युतको महसुल पुनरावलोकन प्रक्रिया शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ।
2: पछिल्लो समय चरा तथा पंक्षीमा बर्ड फ्लू संक्रमणपछि अण्डा उत्पादनमा भारी गिरावट आएको छ। उत्पादनमा कमी आएसँगै प्रतिकेट अण्डामा 30 रूपियाँ मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।
1: निर्माण सम्पन्न भइसक्दा पनि डोल्पाको विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन।
2: अब पालो उखानको
1: एकता नै बल हो।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्लामा सर्वपक्षीय पहल। सुनसरी घटनाको 5 दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
2: स्थानीय स्तरका साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
1: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान।
2: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
1: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। सांसदहरूले स्वकीय सचिव राख्न पाउने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सांसद निवासको बाहिर गेटमा एकजना किशोर उभिएका छन् अनि भित्र हेर्दै उनी भन्दैछन्, अंकल म हजुरको जेठानको ससुराको भान्जाको सालीको मामाको नाति क्या, स्वकीय सचिवको जागिर पाइएला कि भनेर आएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपत्री। फोन 0635 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-2420, 98-0141-54674 र 98460-2420।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल। फोन 98560-32475 र 98011-32475।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635-90-065, मोबाइल 98166-34372।
2: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा।
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: पाइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: जब कुनै व्यक्ति गौतम बुद्धको समूहमा सामेल हुन्छ, बुद्धले सबैभन्दा पहिले शान्त रहनु भन्नुहुन्छ। ध्यानको अवस्थामा बस्नु अघि भिक्षुलाई शान्त रहन सिकाउनुहुन्थ्यो। आजको कठिन समयमा तनाव उत्पन्न हुन अपरिकार्य छ। यस्तो अवस्थामा यदि तपाईँ हरेक दिन केही समय चुपचाप बस्ने अभ्यास गर्नुहुन्छ भने यसले तपाईँको तनाव पैदा गर्ने हार्मोनको स्तर कम गर्दछ। यसले तपाईँको दिमागलाई शान्त बनाउँछ, रिसलाई नियन्त्रण गर्छ र तनाव बढाउने हर्मोनको स्तर घटाउँछ। आजको यस भिडियोमा शीर्ष 10 नैतिक कुराहरू थाहा पाउनेछौ। यो आजको कथामा हामी कुन ठाउँमा शान्त रहनुपर्छ भन्ने कुरा थाहा पाउनेछौ, अनि के कस्ता ठाउँमा बोल्नुपर्छ र कस्तो ठाउँमा मौन बस्नुपर्छ भन्ने पनि हामीले जान्दछौ। यी सबै कुराहरू थाहा पाउनेछौ। बिहानै गुरुले आफ्ना सबै शिष्यहरूलाई बोलाउनुहुन्छ। सबैजना छक्क पर्छन् कि हामीबाट केही गल्ती भयो, सायद गुरुले केही राम्रो कुरा बताउनुहुन्छ। सबैजना राति ठिक समयमा सुत्छन् र बिहान उठेर सबैजना नदीमा गएर नुहाएर गुरुजी कहाँ फर्किन्छन्। गुरु भन्नुहुन्छ, आज हामी सबैलाई मौन बस्नुको फाइदाको बारेमा बताउनेछ। फेरि गुरु भन्नुहुन्छ, 10 ठाउँमा जहाँ मौन बस्दा लाभ हुन्छ र बोल्दा हानि हुन्छ। यी 10 ठाउँमा शान्त भयो भने जे चाहियो त्यही मिल्छ। तपाईँको जीवनमा चमत्कारी परिवर्तनहरू सुरु हुनेछ। धेरै बोल्नु वा चुप बस्नु राम्रो कुरो, कम बोल्नु वा चुप बस्नु राम्रो कुरो, अत्यधिक वर्षा वा घामले जस्तै दुवैले समस्याहरू निम्त्याउँछन्। त्यसै गरी अनावश्यक बोल्दा पनि धेरै हानि हुन्छ। गुरु भन्नुहुन्छ, त्यो पहिलो अवसर हो जहाँ मान्छे चुप बस्नुपर्छ। तथ्य बिनाको कुरा नगर्नुहोस्। यदि तपाईँसँग कुनै तथ्य छैन भने चुप लागेर बस्नु राम्रो हुन्छ। चुपचाप बस्दा दिमागमा नयाँ कोशिकाहरू बन्छन् र बोल्नमा पनि राम्रो हुन्छ। जहाँ कुनै कुराको पूरो ज्ञान हुन्छ त्यहाँ मात्र बोल्नुपर्छ। यदि तपाईँ बिना तथ्य वा कुनै कारण बिना बोल्नुहुन्छ भने तपाईँको मजाक हुन सक्छ। यदि तपाईँसँग पर्याप्त जानकारी छैन भने यस्तो ठाउँमा बोल्दा तपाईँलाई मजाक मात्र बनाउँदैन, मानिसहरूको तपाईँ माथिको विश्वास पनि गर्छ। त्यसैले के बोल्ने वा नगर्ने थाहा नभएको ठाउँमा शान्त रहनुहोस्। कयौं पटक यस्ता मानिसहरू हुन्छन् जो जताततै आफ्नो उपस्थितिको अनुभूति गराउन थाल्छन्। उनीहरूलाई थाहा छैन के बोल्ने, तर पनि उनीहरू बोलिरहन्छन्। पछि उनीहरूको मृत्युपछि अरूले खिल्ली उडाउँछन् या उनीहरूको पछाडि अरूले खिल्ली उडाउने गर्छन्। तथ्यको राम्रो ज्ञान नभएसम्म चुप लागेर बस्नु नै बुद्धिमानी हुन्छ। फेरि गुरुले भन्नुहुन्छ, अर्को अवसर जहाँ एक व्यक्ति चुप रहनुपर्छ। यदि तपाईँको शब्दले कसैलाई मानसिक चोट पुर्याएको छ भने त्यहाँ चुपचाप बस्नुपर्छ। कमजोर व्यक्तिको बारेमा केही बोलेर तपाईँ महान बन्न सक्नुहुन्न। कमजोर व्यक्तिलाई सहयोग गर्नमा महान बन्नुहुनेछ। धेरै पटक यसो हुन्छ कि कतिपयले आफूभन्दा कान्छो व्यक्तिलाई होच्याएर बोल्ने गर्छ। अगाडिको मान्छे तपाईँभन्दा छोटो छ, उसले तपाईँलाई केही भन्दैन, तर तपाईँ उसको आँखामा परिरहनुहुन्छ। भोलि ऊ पनि पदमा तपाईँभन्दा ठुलो बन्न सक्छ, तपाईँलाई आजको जस्तो व्यवहार गर्न सक्छ। यदि तपाईँ महान बन्न चाहनुहुन्छ भने तपाईँले आफूभन्दा सानो मान्छेलाई माया गर्नुहोस् र आफूभन्दा ठुला मान्छेलाई सम्मान पनि गर्नुहोस्। मान्छेहरू सोच्छन् कि घमण्ड गरेर बोल्यो र अरूलाई तल ल्याउन खोज्यो भने ठुलो बन्छ, त्यो सबै गल्ती हो। तपाईँ तिनीहरूको आँखामा परिरहनुहुनेछ, गुरुले थप भन्नुभयो। त्यसैले शिष्यहरू जब बोल्नुहुन्छ आदरपूर्वक बोल्नुहोस्, ताकि मानिसहरूले जे बोल्नुहुन्छ मन पराउनुहोस्। बोल्दा भाइ बहिनी, आमा बुबा, साथी आदि शब्दहरू प्रयोग गर्न नबिर्सिनुहोस्। यसले तपाईँको प्रतिष्ठा मात्र बनाउँदैन, तपाईँलाई मानिसहरूको नजरमा एक बुद्धिमान व्यक्ति पनि बनाउँछ। गुरुले थप भन्नुभयो, तेस्रो अवसर के हो जहाँ व्यक्तिको लागि मौन रहनु राम्रो हुन्छ। क्रोधित वा घिरा गर्ने व्यक्तिहरू, जब तपाईँको नजिकको व्यक्ति वा आफन्त तपाईँसँग रिसाउँछन्, यदि कसैले तपाईँलाई अपमान गरिरहेको छ भने तपाईँ चुप लाग्नुपर्छ ताकि अर्को व्यक्तिको बेलुन पूरा रूपमा फुटोस्। यदि तपाईँ सही हुनुहुन्छ भने उहाँलाई कहिले माफी नदिनुहोस् र चुपचाप बस्नुहोस्, सही समयको लागि पर्खनुहोस्। उसले आफ्नो गल्ती महसुस गरेपछि तपाईँसँग माफी माग्नेछ। फेरि गुरु भन्नुहुन्छ, तपाईँको कुनै आफन्त तपाईँसँग रिसाएर तपाईँले उसलाई शान्त गराउनु भयो भने यो सम्मानको सङ्केत हो। यो भन्दा कोही सानो र ठुलो छैन। यदि तपाईँ रिसाउनु भएको छ भने तपाईँ कसैको अनादर नगरी छोड्न सक्नुहुन्छ वा चुप लाग्न सक्नुहुन्छ। रिस उठ्दा सम्बन्ध बिग्रिनेछ, क्रोधले सधैँ क्रोधित व्यक्तिलाई हानि गर्छ। एकपटक जंगलबाट भागेर एउटा सर्प राजाको घरमा पुगेपछि मानिसहरूले उसलाई जिस्काउन थाले। उनी निकै क्रोधित भए। उसले बलियोसँग बेर्दै बिस्तारै पुरै शरीर काटियो। त्यसरी नै हाम्रो क्रोधले पनि तरवारले जे काटिरहन्छ। ध्यानले क्रोध समाप्त हुन्छ। यदि तपाईँ हरेक दिन ध्यानमा बस्नुहुन्छ भने तपाईँको क्रोध तपाईँको नियन्त्रणमा रहनेछ यो दैनिक ध्यान अभ्यास गर्ने तरिका हो। यसो गर्दा तपाईँको शरीरमा विषयी बधावा दिने हार्मोनहरू तपाईँको नियन्त्रणमा रहनेछ, जसका कारण शरीरले रिसलाई सजिलै नियन्त्रण गर्न सक्नेछ। तर एउटा तरिका यो पनि छ कि जब तपाईँ रिसाउनुहुन्छ मेरो रिस चाहिएको छ कि छैन भनेर बुझ्ने कोसिस गर्नुपर्छ। जब तपाईँ आफैले यो मूल्याङ्कन गर्नुहुन्छ तपाईँले थाहा पाउनुहुनेछ कि हामी रिसाउनु पर्छ कि पर्दैन। तैपनि यदि तपाईँ क्रोधित हुनुहुन्छ भने त्यहाँबाट टाढा जान प्रयास गर्नुहोस्। समयसँगै बिस्तारै तपाईँको मन शान्त हुँदै जान्छ। जब व्यक्तिले ठूलो समझदारीको साथ काम गर्नुपर्छ तपाईँ चुप रहनुपर्छ, जहाँ तपाईँको मुद्दासँग कुनै सम्बन्ध छैन। यदि तपाईँको कुनै मुद्दासँग कुनै सम्बन्ध छैन भने तपाईँ त्यहाँ मौन बस्न आवश्यक छ। यदि तपाईँ बिना कारण कसैको मुद्दामा बोल्नुभयो भने तपाईँको लागि यसमा तपाईँको मात्र घाटा छ। दुवै व्यक्तिको बीचमा कुनै पनि विवाद छिटो नपर्नुहोस् यदि तपाईँको अगाडिको व्यक्तिले तपाईँलाई आफ्नो विवाद सुल्झाउन बोल्छ भने मात्र तपाईँ त्यहाँ जानुहोस्। तपाईँ कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्नु हुँदैन जबसम्म त्यो व्यक्तिले तपाईँलाई बोलाउँदैन। आफ्नो विवाद सुल्झाउन कोही मानिसहरू अनावश्यक रूपमा अरूको विवादमा फँसेका छन्, जसका कारण मानिसहरूले आफ्नो इज्जत र इज्जतमा औला उठाउन थालेका छन्। फेरि गुरु भन्नुहुन्छ, त्यो 10 मध्ये 5 औं अवसर हो व्यक्ति धेरै बुद्धिमानीपूर्वक चुप रहनुपर्छ। तपाईँको शब्दले कुनै पनि साथीलाई हानि नहोस्। यदि तपाईँका शब्दहरूले अर्को व्यक्तिको परिवार वा साथीहरूको प्रतिष्ठामा खराब रूपमा प्रतिबिम्बित गर्दछ भने तपाईँ मौन रहनुपर्छ। कसैको परिवार वा साथीहरूको बारेमा ठुलो कुरा गर्नाले तपाईँ नराम्रो देखिने मात्र हो। सजिलै नष्ट गर्न सकिने कुरालाई आफ्नो शब्दले ठुलो नगर्नुहोस्। चिच्याएर बोल्ने प्रयास नगर्नुहोस्। कसैलाई चिच्याउनुले तपाईँको व्यवहारलाई झल्काउँछ। धेरै पटक धेरै चर्को स्वरले बोल्दा सम्बन्ध टुट्ने गर्छ। त्यसैले स्वरमा मिठास ल्याउनुपर्छ। तपाईँको शब्दले तपाईँको साथीलाई हानि पुर्याउनु हुँदैन। कहिलेकाहीँ हामी साथीहरूसँग ठट्टा गर्दा सावधान रहनुहोस् कि तपाईँको शब्दले कसैको अनादर नगरोस्। मजाकलाई सधैँ शब्दहरूको अर्थभित्र नराख्नुहोस्। जहाँ कसैलाई शब्दले चुट पुग्छ चुपचाप बस्नुहोस्। बेकारको कुराले सधैँ हानि गर्छ। कसैको बोलीबाट अरूको इज्जतमा चोट पुर्याउनु हुँदैन। यी तपाईँको शब्दले अरू कसैलाई चोट पुर्याइरहेको छ भने तपाईँ चुप रहनुपर्छ। जब कोही व्यक्ति तपाईँको अगाडि हुँदैन तब कुनै तेस्रो व्यक्तिको अगाडि उस व्यक्तिको बारेमा नराम्रो शब्दहरू नगर्नुहोस्। गुरु फेरि भन्नुहुन्छ, 6 औं अवसर जहाँ मौन रहनुपर्छ। जब कसैले कसैलाई नराम्रो गर्छ तब तपाईँको सामु कुनै तेस्रो व्यक्तिको तब चुप लागेर सुन्नुपर्छ। तपाईँले आफ्नो विचार व्यक्त गर्नु हुँदैन किनभने आज तपाईँको अगाडि कसैले तेस्रो व्यक्तिको बारेमा खराब कुरा गरिरहेको छ। उसले भोलि अरू कसैको अगाडि तपाईँको कुरा गरेको हुनुपर्छ। फेरि गुरु भन्नुहुन्छ, 7 औं यस्तो अवसर जहाँ व्यक्ति मौन रहनुपर्छ। जब कसैले तपाईँको भावना बुझ्दैन भने तपाईँलाई लाग्छ कि कसैले तपाईँको भावना बुझ्न सक्दैन। पीडा वा समस्यालाई शब्दमा व्याख्या गर्न सकिँदैन। यदि तपाईँलाई लाग्छ कि तपाईँको अगाडिको व्यक्तिले तपाईँको भावना वा दुःख वा तपाईँको समस्या बुझ्दछ, यदि उसले बुझ्न सक्दैन वा बुझ्न कोसिस गरिरहेको छैन वा ध्यान दिएको छैन भने त्यस्ता व्यक्तिको अगाडि चुपचाप बस्नुपर्छ, किनभने त्यस्ता व्यक्तिहरूलाई तपाईँको भावना वा दुःखको वास्ता छैन। यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा सुनाउँदा पछि पछुटाउनु पर्नेछ। त्यसैले आफ्नो मनको कुरालाई सबै बताउनु हुँदैन। यदि तपाईँलाई लाग्छ कि अर्को व्यक्तिले तपाईँले भनेको कुरा बुझ्न सक्छन् छैन, त्यहाँ बोल्नु हुँदैन। किनकि जब तपाईँ महसुस गर्नुहुन्छ कि अर्को व्यक्तिले तपाईँको भावनालाई राम्रोसँग बुझिरहेको छ, तपाईँले भन्नुभएको कुरा उसले राम्ररी सुनिरहेको छ भने मात्र तपाईँले उहाँलाई आफूले चाहेको कुरा बताउन सक्नुहुन्छ। आठौं अवसर, जहाँ तपाईँ चुप रहनुपर्छ। जब एक व्यक्तिले आफ्नो दुःख व्यक्त गर्दछ, यदि कुनै व्यक्तिले तपाईँले आफ्नो दुःख वा समस्या बताइरहेको छ भने यसको मतलब उसले तपाईँलाई आफ्नो सम्झिरहेको छ, आफ्नो बारेमा नराम्रो कुरा पनि गर्न सक्छ। यदि तपाईँले केही भन्नुभएको छ भने आचार संहिता अनुसार मुख बन्द राखेर बुद्धिमानी काम गर्ने व्यक्ति नै ज्ञानी हो। यस्तो अवस्थामा उसलाई तुरुन्तै समाधान भन्नुको सत्ता चुपचाप बसेर उसको पीडा वा समस्या अरू कसैले नभन्नुहोस्। उसले आफ्नो समस्या समाधान हुने भएकोले यो भनेको होइन, बरु उसले यो पनि भनेको छ कि अर्को व्यक्तिले उसले भनेको कुरा बुझिरहेको छ। धेरै पटक कुरा गर्दा पीडा कम हुन्छ। उसले तपाईँलाई आफ्नो दुःख बताइरहेका हुन सक्छ किनकि उसलाई लाग्छ कि तपाईँ उसलाई बुझ्दै हुनुहुन्छ। त्यसैले जब कसैले तपाईँलाई आफ्नो दुःख व्यक्त गर्दछ तब तपाईँ चुप लागेर सुन्नुपर्छ, ताकि उसको दुःख कम होस् र उसको मनको बोझ हलुका होस्, किनभने उसले आफ्नो मनमा भएको सबै कुरा तपाईँलाई बताएको छ। कुनै ठाउँ जहाँ तपाईँ चुप बस्नुपर्छ, दुष्ट स्वभावका मानिसहरू बस्ने र गाली गर्ने ठाउँमा कहिले नजानुहोस्। यस्तो ठाउँमा चुपचाप छाड्नुपर्छ, यस्तो ठाउँ चुपचाप सोध्नुपर्छ, अर्थात् उत्तर नदी त्यहाँबाट निस्किनुपर्छ, किनभने त्यो व्यक्तिको जिब्रो खराब छ। यस्तो समयमा दुष्ट स्वभाव भएका मानिसहरूलाई तपाईँ मनाउन सक्नुहुन्न। जब उसको मन पूर्ण रूपमा शान्त हुन्छ तब मात्र उसले तपाईँको कुरा सुन्छ। त्यसैले नराम्रो स्वभावका मानिसले बोलेको कुरा नमान्ने नसुन्ने ठाउँमा बोल्नु हुँदैन। त्यहाँ समयहरू छन् जब तपाईँ शान्त हुनुपर्छ। आफ्नो सफलताको रहस्य सबैलाई नभन्नुहोस्। धेरै पटक यस्तो हुन्छ कि कोही मानिस जसले धेरै चाँडै सफलता प्राप्त गर्दछन्, तिनीहरू सबै ठाउँमा आफ्नो सफलताको घमण्ड गर्न थाल्छन्। यस्तो अवस्थामा के हुन्छ? तपाईँको सफलताबाट धेरै मानिसहरू खुसी हुँदैन। यदि तपाईँ बलपूर्वक मानिसहरूलाई आफ्नो सफलताको बारेमा घमण्ड गर्दै हुनुहुन्छ भने मानिसहरूको नकारात्मक ऊर्जाले तपाईँलाई असर गर्न सक्छ। जब तपाईँ सफल हुनुहुन्छ सबैलाई थाहा हुनेछ कि तपाईँ सफल हुनुहुन्छ। फेरि गुरुले भन्नुहुन्छ, शिष्यहरू आज यदि तपाईँ सबैले मेरा यी शब्दहरू राम्रोसँग सुन्नुभयो भने, जीवनमा अपनाउनु भयो भने तपाईँ सबै समस्याबाट धेरै हदसम्म बस्नुहुनेछ। यहाँबाट गएपछि मेरा यी शब्दहरू तपाईँको जीवनमा आशीर्वाद भन्दा कम साबित हुने छैन। साथीहरू, आजको यो कथाहरू कस्तो लाग्यो? कृपया तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्न नभुल्नुहोला। तपाईँ आफ्नो भविष्य बदल्न सक्नुहुन्न, तर आफ्नो बानी अवश्य बदल्न सक्नुहुन्छ। अनि पक्कै पनि तपाईँको यी बानीहरूले तपाईँको भविष्य परिवर्तन गर्नेछ। सफल व्यक्तिहरूको बिहानको बानीमा आजको यस बुद्ध कथाको साथ तपाईँ आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। सपना त्यो होइन जुन हामीले सुतेको बेला देख्छौँ, सपना त्यो हो जसले हामीलाई निदाउन दिँदैन। हामी सुत्दा हाम्रो शरीर मृत शरीर जस्तै हुन्छ। जब हामी उठ्छौँ हामी फेरि जन्मन्छौँ। यो नयाँ जन्म लिएर हामीले आफ्नो जीवन सुरु गर्नुपर्छ। तपाईँको दिनले तपाईँको जीवनलाई नयाँ दिशा दिनुपर्छ। दिनको 24 घण्टामध्ये सबैभन्दा सुन्दर, सबैभन्दा ऊर्जावान र जीवनलाई प्रभाव पार्ने समय भनेको बिहानको समय हो। तपाईँले आजको भिडियोमा बिहान आफ्नो जीवनमा अपनाउने बानीहरूको बारेमा जान्नुहुनेछ। वास्तवमा ती बानीहरूले तपाईँको सम्पूर्ण दिन मात्र होइन तपाईँको सम्पूर्ण जीवनलाई असर गर्नेछ या परिवर्तन गर्नेछ। तपाईँको सबै लक्ष्यहरूमा सकारात्मक प्रभाव पार्न सक्छ। तपाईँको सफलता र असफलतामा बिहानको बानीले धेरै महत्वपूर्ण भूमिका खेल्छ। आज हामी तपाईँलाई बिहानको यस्तै बानीको बारेमा बताउनेछौँ। यदि तपाईँले यसलाई आफ्नो जीवनमा ग्रहण गर्नुभयो भने या अपनाउनु भयो भने तपाईँ जीवनमा आउने हरेक समस्या परिवर्तन गर्न सक्नुहुन्छ। तपाईँ आफ्नो जीवनमा सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ। त्यसो भए केही सफल व्यक्तिहरूको बानीहरू जानौ। कुनै समय महात्मा गौतम बुद्ध आश्रममा आफ्ना सबै शिष्यहरूलाई उपदेश दिँदै हुनुहुन्थ्यो। जीवनमा अपनाउनु पर्ने बिहानी बानीको बारेमा बताउँदै हुनुहुन्थ्यो। उहाँले शिष्यहरूलाई भन्नुभएको थियो। यस प्रकारको बानीलाई अपनाएर हामीले हाम्रो हरेक दिन र हाम्रो सम्पूर्ण जीवनलाई राम्रो बनाउन सक्छौ। त्यसपछि महात्मा बुद्धले आफ्ना चेलाहरूलाई भन्नुहुन्छ, हामी बिहान चाँडै उठ्नुपर्छ, अर्थात् सूर्यको किरणभन्दा पहिला उठ्नुपर्छ। जब सूर्यको किरण बाहिर आउँछ, प्रकृतिलाई ऊर्जा प्रदान गर्छ र हामीले पनि ऊर्जाको आनन्द लिनुपर्छ। जसले सूर्यको ऊर्जालाई स्वीकार गर्न सक्दैन, ऊ दिनभरि उदास रहन्छ, उसको दिन आलस्यले भरिएको हुन्छ। त्यसपछि महात्मा गौतम बुद्धले दोस्रो बानी बताउँदै आफ्ना शिष्यहरूलाई भन्नुहुन्छ, बिहान उठ्ने बित्तिकै हामीले गर्नुपर्ने पहिलो कुरा भनेको सबैप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ। हाम्रो भोलि जस्तो भए पनि, जे भए पनि, हामीले आज सकारात्मक चिजहरूबाट मात्र सुरु गर्नुपर्छ। बिहान उठ्ने बित्तिकै हामीले गर्नुपर्ने पहिलो कुरो भनेको सबैप्रति कृतज्ञता व्यक्त गर्नु हो। हामीले ती मानिसहरूलाई धन्यवाद दिनुपर्छ जसले हामीलाई हाम्रो खराब समयमा मदत गरेका छन्। हामीलाई यो स्वस्थ शरीर दिनुहुने परमपिता परमात्माप्रति हामी धेरै आभारी हुनुपर्छ। हामीभित्र कुनै पनि प्रकारको कमी छैन, हामी आफै हिँड्न र बोल्न सक्छौँ, सुन्न सक्छौँ, यो प्रकृतिको सौन्दर्य देख्न सक्छौँ, चराचुरुङ्गीको आवाज सुन्न सक्छौँ, बग्ने खोलाको आवाज सुन्न सक्छौँ, किनकि धेरैले यो देख्न पाएका पनि छैनन्। उनीहरूको आँखा छैन, कतिपयले सुन्न पनि पाएका छैनन्, उनीहरूसँग सुन्न सक्ने क्षमता छैन, धेरै मानिसहरू खुट्टा नभएका कारण हिँड्न समेत सक्दैनन्। उहाँले हामीलाई यो सक्षम बनाउनु भएकोमा हामीले भगवान्प्रति कृतज्ञता व्यक्त गर्नुपर्छ कि हामी आफ्नो काम आफै गर्न सक्छौँ, अरू कसैको भर गर्नु पर्दैन, किनकि यो संसारमा हिँड्न पनि धेरैले अरूको सहारा लिनु परेको छ, अरूको भरमा परिरहेको छ। हामीले हाम्रो वरपरका चिजहरूको लागि प्रकृतिलाई धन्यवाद दिनेपर्छ जसले हाम्रो जीवनलाई सुन्दर बनाएको छ। हामीलाई सुगन्ध दिने यी रङ्गीन फुलहरूलाई अनि नदीलाई धन्यवाद देऊ जसले हामीलाई पिउने पानी दिएको छ। हामीले यही प्रकृतिबाट रुख बोट बिरुवा शुद्ध हावा वा फलहरू प्राप्त गर्छौँ, सबैलाई धन्यवाद दिनुपर्छ। हामीले ती सबैप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ, उनीहरूलाई धन्यवाद दिनै पर्छ। यी सबैले हाम्रो जीवनलाई धेरै सुन्दर बनाएका छन्। यसपछि महात्मा बुद्धले आफ्ना सबै शिष्यहरूलाई तेस्रो बानी बताउनुहुन्छ, तपाईँले व्यायाम गर्नुपर्छ, खाना र पानी हाम्रो शरीरको लागि आवश्यक छ, व्यायाम पनि उत्तिकै महत्त्वपूर्ण छ। व्यायामले हाम्रो शरीरलाई पनि स्वस्थ र तन्दुरुस्त राख्छ अनि हाम्रो मन प्रसन्न रहन्छ। व्यायाम गर्नाले हाम्रो शरीरका सबै अङ्गले सहज रूपमा काम गर्छ, हामीलाई ऊर्जा प्रदान गर्दछ ताकि हामी हाम्रो काम सजिलै पूरा गर्न सक्छौँ र हामी थकित पनि महसुस गर्दैनौँ, जसका कारण हामी थकित नभई जतिसक्दो चाँडो सम्पूर्ण काम पूरा गर्न सक्छौँ। व्यायामले हाम्रो शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्छ, हामी कुनै पनि प्रकारको रोगबाट पीडित छैनौँ। हामीसँग जति धन सम्पत्ति वा सुख सुविधा भए पनि यदि हाम्रो शरीर पूर्णतया स्वस्थ छैन भने हामी कुनै पनि आरामको आनन्द लिन सक्दैनौँ। हाम्रो शरीरमा कुनै रोग लागेमा त्यो धनले पनि निको पार्न सक्दैनौँ। हामीले हाम्रो शरीरलाई जति धेरै पीडा दिन्छौँ त्यति नै हाम्रो शरीरले हामीलाई खुसी दिन्छ र जति हामीले हाम्रो शरीरलाई आराम दिन्छौँ त्यति नै यसले हामीलाई पीडा दिन्छ। त्यसैले हामीले नियमित व्यायाम गर्नुपर्छ। व्यायाम गरेर हामी दिनभरि खुसी रहन्छौँ र हाम्रा सबै कार्यहरू सजिलै गर्न सक्छौँ। व्यायाम गरेर हामी दीर्घायु प्राप्त गर्छौँ र हामी लामो समयसम्म जवान देखिन्छौँ। व्यायाम नगर्ने मानिसहरू समयभन्दा पहिले बुढो देखिन सुरु हुन्छ। फेरि बुद्धले आफ्ना शिष्यहरूलाई चौथो बिहानीको बानीको बारेमा बताउनुहुन्छ र भन्नुहुन्छ, तपाईँले एउटा कागज र कलम उठाउनुपर्छ र त्यो कागज र कलमले तपाईँको दिनभरको दिनचर्या लेख्नुपर्छ। तपाईँले त्यो दिन गर्नुहुने सबै कार्यहरू लेख्नुहोस् र ती सबै कार्यहरूको तालिका बनाउनुहोस्। यसबाट तपाईँको सबै कार्यहरू निश्चित समयमा पुरा गर्न सक्षम हुनुहुनेछ। तपाईँको कुनै पनि काम छोडिने छैन। अर्को कुरा दिमागमा राख्नुहोस्, तपाईँको कार्यहरूमध्ये तपाईँले एउटा यस्तो कार्य लेख्नुपर्छ जसमा तपाईँले कुनै व्यक्ति वा जनावरलाई निस्वार्थ रूपमा मदत गर्नुहुनेछ। गरिबलाई खुवाउने, जस्तै जनावरलाई घाँस दिनुहोस् वा पानी पियाउनुहोस्। यसो गर्नाले तपाईँलाई शान्ति मिल्नेछ र जब तपाईँको दिन समाप्त हुन्छ तब तपाईँलाई अर्कै खुसी लाग्छ कि आज मैले राम्रो काम गरेको छु, आज मैले कसैलाई निस्वार्थ सहयोग गरेको छु, मेरो आजको दिन धेरै राम्रो थियो, मैले मेरो कुनै पनि काम छोडिन, म आज धेरै राम्रोसँग बाँचेको छु। तपाईँले यो प्रेरणादायी पुस्तक पढिसकेपछि तपाईँले आफैसँग कुरा गर्नुपर्छ। हामी सधैँ अरूसँग कुरा गर्छौँ तर आफैसँग कुरा गर्ने मौका पाउँदैनौँ, त्यसैले हामीले आफैसँग कुरा गर्नुपर्छ किनकि तपाईँलाई तपाईँभन्दा राम्रो कसैले बुझ्न सक्दैन। त्यसैले आफैलाई धन्यवाद दिनुपर्छ, म कति राम्रो छु, कति खुसी छु तपाईँ आफैले भन्नुपर्छ। म हरेक काम गर्न सक्छु, मेरा लागि कुनै पनि काम असम्भव छैन, म हरेक समस्यासँग लड्न सक्छु, तय भएको लक्ष्य म भेटाउने छु, जे भए पनि पाएपछि पनि रहन्छु, मलाई कसैको डर लाग्दैन। फेरि बुद्धले भन्नुहुन्छ, हाम्रो जीवनका यी साना बानीहरूले हाम्रो जीवनलाई नयाँ दिशा दिनेछ, यी बानीहरूसँग आफ्नो दिन सुरु गर्दा हरेक दिन राम्रो हुनेछ र तपाईँ हरेक दिन खुसी र हर्षित हुनुहुनेछ। यी पाँचवटा सानो बानीले हाम्रो जीवनमा सकारात्मक प्रभाव पार्छ, यी बानीहरू अपनाएर हामी आफ्नो हरेक दिनलाई सुख बनाउन सक्छौँ। यी बानीहरू अपनाएर हामीले हरेक दिनलाई सुखद बनाउन सक्छौँ। यति सुनेपछि त्यहाँ उपस्थित चेलाहरूको मुहारमा बेग्लै खुसी थियो।
10: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेकौड़ा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 9805535537।
12: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
13: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
12: हस् मम्मी।
14: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
14: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
14: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
15: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
16: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
15: ए हो र, ल त ल,
17: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ, साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
18: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी,
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395, 5524, 7878।
20: 103.8 अन्तर्मनको आवाज
21: स्टुडियो अहिले बिहानको 7 बज्यो
22: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पपोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
24: धोरबाराही हाइलाइट्स को साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
24: धोरबाराही हाइलाइट्स को साथमा
25: छिटो छरितो र गुण

नमस्कार, बिहान 7 बजेको ढोरबराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज। साथै हामीलाई इन्टरनेट अनलाइन मार्फत पनि एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज, सिरहा, धनुषा लगायतका जिल्लामा विकसित घटनालाई लिएर हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले निष्पक्ष छानबिन हुने बताउनु भएको हो। सुनसरीमा गएको आइतबार भएको घटना र त्यसपछि उत्पन्न वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको उहाँले उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले सुनसरी लगायतका जिल्लामा देखिएको तनाव अन्त्य गर्न सबै पक्षले आफ्नो ठाउँबाट पहल गर्न अपील गर्नुभएको छ। प्रधानमन्त्री शाहले संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। साथै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न उहाँको आग्रह छ। उहाँले घटनामा ज्यान गुमाएका जय प्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक दलहरू लगायतका सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक स्थितिलाई साम्य पार्न एवं संसद कायम गर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई सुझाव दिनुभएको छ। प्रधानमन्त्री बनेपछि पहिलो पटक राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा पुग्नुभएका प्रधानमन्त्री शाहले सुनसरी घटनाका कारण मुलुकमा उत्पन्न परिस्थितिको बारेमा ब्रिफिङ गर्नुभएको हो। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रधानमन्त्री शाहसँग राष्ट्रपति पौडेलले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको बताउनु भएको छ। देशका विभिन्न भागमा हिंसात्मक घटना बढ़दै गएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री शाहलाई बिहिबार शीतल निवास बोलाएर अवस्थाको बारेमा चिन्ता र चासो व्यक्त गर्नुभएको सल्लाहकार पोखरेलले बताउनु भएको हो। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासको बारेमा जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री शाहले बिहिबार साँझ नै राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार नागरिकहरूको जीवधन सुरक्षाका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिबद्धता जनाउनु भएको हो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा दुई आयुक्त गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रमुख आयुक्त कार्कीले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माबाट शपथ लिनुभएको हो। प्रधान न्यायाधीशबाट शपथ लिए लगत्तै प्रमुख कार्कीले दुई आयुक्त वाग्ले र सुब्बालाई शपथ गराउनु भएको हो। यसअघि हिजै राष्ट्रपति पौडेलले संवैधानिक परिषदको सिफारिशमा उहाँहरूलाई नियुक्ति गर्नुभएको थियो। प्रमुख आयुक्तको हिजो र दुई आयुक्तको अस्ति मंगलबार संसदीय सुनवाई भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सबै राजनैतिक दल नेता तथा नागरिकलाई संयमित हुन आग्रह गर्दै साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ। सिंहदरबार स्थित रासोपाको संसदीय दलको कार्यालयमा तराई मधेस केन्द्रित दलका नेताहरूसँग भएको छलफलपछि संचारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले अहिले आरोप प्रत्यारोप र तत्काल मूल्याङ्कन गर्ने भन्दा पनि हिंसा नफैलियोस् भन्नेमा सबै पक्ष केन्द्रित हुनुपर्ने बताउनु भएको छ। उहाँले अहिलेको समयमा बोलिने अभिव्यक्ति र सामाजिक सञ्जालमा गरिने टिप्पणीले शान्ति कायम गर्न सहयोग पुग्ने खालको हुनुपर्ने उल्लेख गर्दै हिंसा भड़काउने अभिव्यक्ति नदिन आग्रह गर्नुभएको छ। लामिछानेले सबै राजनैतिक दल र नेताहरूले आफूलाई विश्वास गर्ने तथा आफ्ना कुरा सुन्ने नागरिकसम्म शान्ति, सद्भाव र समयमताको सन्देश पुर्याउनु पर्ने बताउनु भएको छ। सुनसरीको देवानगंजमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री सुदन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहता अस्पताल पुग्नु भएको छ। दुवै मन्त्रीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ। साथै घाइतेहरूको उपचार प्रभावकारी र सहज रूपमा अघि बढ़ाउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ। देवानगंज घटनापछि घाइतेहरूको उपचार भइरहेको अस्पतालहरूमा पुगेर मन्त्रीद्वयलाई बिरामी तथा उहाँका आफन्तसँग समेत

0: भेटघाट गर्नुभएको थियो। जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यू आदेश कायम रहेको जनाउँदै अहिले 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्किन पाइने बताएको छ। कर्फ्यूका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम, ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सबवाहन, पानी तथा दूध बोकेका सवारी साधन लगायतका अत्यावश्यक सेवाहरू सुचारू रहनेछन्। त्यसै गरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा आवत जावत गर्न दिइनेछ। तराई मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई विदा नबस्न सर्कुलर गरेको छ। प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी इकाईलाई सर्कुलर जारी गर्दै किरिया विदा र प्रसूति विदा बाहेक अन्य कुनै पनि विदा स्वीकृति नगर्न निर्देशन दिएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार तराईका विभिन्न जिल्लामा सुरक्षा चुनौती बढ़ेकाले अधिकतम प्रहरी जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएको छ। त्यसैले अत्यावश्यक अवस्था बाहेक अन्य विदा तत्कालका लागि रोकिएको हो। सुनसरीमा दुई समूहविद भएको झडपपछि शुरू भएको प्रदर्शन विस्तारै मोरङ, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ। सुरक्षा कार्यवाहीका क्रममा तीनजनाको मृत्यु भएपछि आन्दोलन झन उग्र बनेको सुरक्षा निकायको भनाइ छ। तनाव बढ़दै गएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुनसरी, मोरङ, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेका छन्। सुरक्षा व्यवस्था कड़ा पार्न ती जिल्लामा थप प्रहरी परिचालन गरिएको छ। तनहु जिल्ला अदालतले सेवा लिन आउने नागरिक तथा लेखापढ़ी व्यवसायीका लागि अदालत परिसरभित्र प्रवेश गर्दा तोकिएको मर्यादित पोशाक र परिचय पत्र अनिवार्य गरेको छ। अदालतको मर्यादा तथा आन्तरिक अनुशासन कायम राख्न जिल्ला अदालत दमौली तनहुले हिजो बिहिबार एक सूचना जारी गर्दै छोटो पहिरनमा प्रवेशमा रोक लगाएको हो। अदालतद्वारा जारी सूचना अनुसार अदालतमा सेवा लिन आउने नागरिकहरूले सामाजिक रूपमा मर्यादित कुम र घुँडा ढाकिने पोशाक अनिवार्य रूपमा लगाउनु पर्नेछ। साथै सेवा लिन आउँदा आफ्नो तारिक पर्चा समेत अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। तोकिएको मर्यादित कुम र घुँडा ढाकिने पोस्ताका तारेख, पर्चा तथा परिचय पत्र बिना अदालत प्रवेशमा रोक लगाइने अदालत प्रशासनले स्पष्ट पारेको छ। अदालतको मर्यादा कायम राख्दै चुस्त सेवा प्रवाहका लागि सम्बद्ध सबैलाई नियम पालना गर्न अदालतले अनुरोध गरेको छ। पोखरा महानगरपालिकाले पोखरा बस पार्क क्षेत्रमा बसोबास गर्दै आइरहेका भूमिहीन सुकुम्बासी तथा व्यवस्थित बसोबासीको अन्तिम नामावली यही साउन 18 गते सार्वजनिक गर्ने भएको छ। महानगरले साउन 2 गते प्रकाशित गरेको प्रारम्भिक नामावली उप दावी विरोध पेश गर्न दिएको सूचना अनुसार 146 निवेदन प्राप्त भएका थिए। महानगरले दावी विरोधमाथि छलफल सम्बन्धी सूचना जारी गर्दै प्राप्त निवेदनमाथि आवश्यक छलफल भइरहेको जनाएको छ। प्रारम्भिक नावलीमा 574 परिवार समेटिएका छन्। तीमध्ये 386 परिवार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 233 परिवार अव्यवस्थित बसोबासीका रूपमा वर्गीकृत छन्। 55 परिवारको विवरण दोहोरो परेको वा मेल नखाएको भेटिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। तनहु प्रहरीले अवैध रूपमा प्राकृतिक स्रोत साधन ओसार पुसारमा संलग्न एक ट्र्याक्टर नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार बिहिबार हिजो ब्यास नगरपालिका 3 स्थित पृथ्वी राजमार्गमा नियमित सवारी चेकजाजका क्रममा अवैध रूपमा बालुवा बोकेको एक ट्र्याक्टर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको ट्र्याक्टरलाई आवश्यक कार्यवाहीका लागि ब्यास नगरपालिकाको कार्यालय दमौली पठाइएको थियो। नगरपालिकाले उक्त सवारी साधनलाई 12,000 रूपियाँ जरिवाना गरेपछि छाडिएको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। प्रहरीले प्राकृतिक स्रोत साधनको अवैध उत्खनन तथा ओसार पोसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ। प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा पाकिस्तानको ब्रोडफिक हिमालमा आएको हिमपहिरोपछि बेपत्ता भएको आशंका गरिएको छ। पाकिस्तानको अल्पाइन क्लबका अनुसार बिहिबार हिजो दिउँसो करिब मध्यान्नतिर काराकोरम पर्वत श्रृंखलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिकमा आरोहण गरिरहेको टोलीमाथि हिम पहिरो खसेको थियो। प्रारम्भिक जानकारी अनुसार टोलीमा रहेका 10 जना आरोहीसँग सम्पर्कविहीन भएको आशंका गरिएको छ। टोलीमा पाकिस्तान, ओमान, चीन, अमेरिका तथा नेपालमा जन्मिएका विश्व प्रसिद्ध आरोही निर्मल पूर्जा पनि सहभागी रहनु भएको थियो। सन् 2019 निर्मल पूर्जाले विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 वटा हिमाल केवल 6 महिना भन्दा केही बढ़ी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। पाकिस्तान अल्पाइन क्लबले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारका उच्च निकाय र सम्बन्धित निकायसँग समन्वय गरी खोज तथा उद्धार अभियान तीव्र पारिएको जनाएको छ। मौसम र संचालन सम्बन्धी अवस्था अनुकूल हुने बित्तिकै हेलिकप्टर सहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गरिने क्लबले जनाएको सीएनएनले उल्लेख गरेको छ। तनहुको भानु नगरपालिका अन्तर्गत कालीमाटी कुञ्च सड़क खण्डको घुमाउने चौतारादेखि सिमलचौरसम्मको सड़क स्तर उन्नति कार्य 7 वर्षदेखि अल्पत्र परेको भन्दै स्थानीय उपभोक्ताले तत्काल निर्माण कार्य अघि बढ़ाउन नगरपालिकाको ध्यान आकर्षण गराएका छन्। सड़क निर्माणमा भएको ढिलाइका कारण वर्षाममा हिलो, खाल्डा, खोल्ली तथा जोखिमपूर्ण सड़कका कारण विद्यार्थी, बिरामी, किसान तथा सर्वसाधारणलाई दैनिक शास्ति भोग्नु परेको स्थानीय समाजसेवी युवा अमर राणा मगरले बताउनु भएको छ। पटक पटक निर्माण अघि बढ़ाउने आश्वासन पाए पनि कामले गति लिन नसकेको उहाँको भनाई छ। सड़क निर्माणमा ढिलाइ भएको भन्दै भानु नगरपालिका 10 का वडा अध्यक्ष हरि हर उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भानुनगर सभापति विष्णु पोखरेल सहितको टोलीले बिहिबार नगर प्रमुख आनन्द राज त्रिपाठीलाई भेटेर ध्यान आकर्षण गराएको हो। टोलीले लामो समयदेखि सड़क अलपत्र हुँदा स्थानीयवासीले आवत जावतमा समस्या परेको भन्दै तत्काल निर्माण कार्य अघि बढ़ाउन माग गरेको थियो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसूनी वायुको प्रभाव रहेको जनाएको छ। मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पढ़ाई पहाड़ी भूभागको थोरै स्थान तथा गण्डकी प्रदेशको पहाड़को केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ। तराई भूभागका थोरै स्थानमा चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसै गरी आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको पहाड़ी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मेरो जुनमा यस पहिलेको सोही समयको रेकर्ड तोड्ने गर्मीका श्रृंखलाले इंग्ल्याण्डमा अनुमानित 2,877 अतिरिक्त मृत्यु गरिएको युके हेल्थ सेक्युरिटी एजेन्सीले बुधबार बताएको छ। यो अनुमानित आडंका सन् 2025 सम्पूर्ण गर्मी आममा गर्मीका कारण भएका कुल मृत्यु 1,504 भन्दा झण्डै दोब्बर हो र यसले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव पारेको एजेन्सीले जनाएको छ। अतिरिक्त मृत्युको आकण्डा तापक्रम 20 डिग्री सेल्सियस भन्दा माथि गएको दिनको औसत मृत्यु संख्या र शिशु दिनको औसत मृत्यु संख्या तुलना गरेर निकालिन्छ। मे महिनामा 753 अतिरिक्त मृत्यु भएपछि जूनमा गर्मीजन्य थप खतराका चेतावनी जारी भएको र जूनमा मात्र 2,124 अतिरिक्त व्यक्तिको गर्मीजन्य समस्याका कारण मृत्यु भएको थियो। एजेन्सीले समुदाय र सेवाहरूले गर्मी एमको चरम अवस्थामा मात्र होइन शुरूआतदेखि नै तातो मौसमका कारण तयारी गर्नुपर्ने अवस्थामा जोड़ दिएको छ। गर्मी आमको मृत्युले सन् 2022 रेकर्ड कायम गरेको र अर्थो तापक्रमसँग सम्बन्धित 2,885 जनाको मृत्यु दर्ता भएको बताएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले विश्वकपमा आफ्ना अन्य प्रतियोगिताहरूको व्यावसायिक आधिकारिक निजी लगानीकर्ताहरूलाई बिक्री गर्ने योजना बनाएपछि युरोपेली फुटबल संघले त्यसको विरोध गरेको छ। फिफाले उक्त योजना अघि सारेपछि युरोपेली फुटबल संघ ईएफएले 55 वटा सदस्य राष्ट्रहरूले फिफा विश्वको बहिष्कार गर्ने पक्षमा मतदान गरेका छन्। फिफाले भर्खरै सार्वजनिक गरेको उक्त प्रस्तावबारे छलफल गर्न डाकिएको आपतकालीन बैठकमा युरोपेली राष्ट्रहरूले यो निर्णय लिएका हुन्। फिफाले यो विवादित योजना पूर्ण रूपमा फिर्ता नलिएसम्म फिफाका कुनै पनि प्रतियोगितामा सहभागी नहुने युईएफए सदस्यहरू राष्ट्रको अडानमा छन्। उत्तर तथा मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल प्रशासनिक निकाय कन्काकाफका 41 सदस्य राष्ट्रहरूले पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उक्त प्रस्तावलाई अस्वीकार गरेका छन्। स्रोतका अनुसार कन्काकाफका सदस्य राष्ट्रहरूमा पनि इन्फान्टिनो प्रतिको विश्वास घट्दै गएको छ। अवस्था नै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट चलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेटुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
7: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र PNS को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, PCOD,
10: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार।
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त।
1: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9851166136।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्चै के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: भर्ना खुल्यो।
14: गंडकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
14: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
14: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712740
15: 103.8 अन्तर्मनको आवाज।

0: हिज्जे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
6: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468382।
10: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
14: यस्तो दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
13: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
15: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
16: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
13: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
13: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
17: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9850631053।
18: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
19: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
19: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
20: स्टुडियो साइड
21: अहिले बिहानको 8 बज्यो।
19: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
22: कहिले भरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
23: कार्यक्रम लोक भाका
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

नमस्ते नमस्कार अनि हार्दिक यहाँ लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तोता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ हामी चाहिँ एसएमएस दोहोरीमा रमाउनेछौ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ छाडिसकेका छौं। अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ।

सृजना गरेर पनि पठाउन सक्नुहुनेछ भन्दै र आज चाहिँ असार 15 पनि रहेको छ नेपालमा चाहिँ श्रावण माफ गर्नुहोला आज चाहिँ श्रावण 15 रहेको छ श्रावण 15लाई चाहिँ परम्परागत रूपमा चाहिँ खिर खाने दिनका रूपमा पनि मनाइन्छ है आजको दिन चाहिँ दूध चामल चिनी र सुक्खा फलफूल मिसाएर बनाएको खिर परिवारका सदस्यहरूसँग बसेर खाने चलन रहेको छ वर्षायाममा दूध प्रशस्त हुने भएकाले चाहिँ आजको दिनलाई चाहिँ परम्परागत रूपमा चाहिँ यो हामीले मनाउने गरिन्छ खिर खाने दिनले चाहिँ पारिवारिक एकता खुशी समृद्धि अनि आपसी प्रेमको भावना बढाउने विश्वास पनि गरिन्छ धेरैले चाहिँ आजको दिन चाहिँ भगवानलाई खिर अर्पण गरी चाहिँ सुख शान्ति र समृद्धिको कामना पनि गर्नुहुन्छ है र यसै गरी चाहिँ हाम्रो श्रोता साथीहरूले पनि आजको दिन चाहिँ एकदमै विशेष गरेर मनाउनुहुन्छ होला आफ्नो परिवारसँग राम्रोसँग चाहिँ आजको दिनहरू पनि मनाउनुहोला र यसै गरी हिजोदेखि चाहिँ एकदम निरन्तर वर्षा भइरहेको छ आफ्नो राम्रोसँग ख्याल गर्नुहोला राम्रोसँग बस्नुहोला अत्यावश्यक कामभन्दा चाहिँ बाहिर चाहिँ घरबाट ननिस्किनुहोला भन्न चाहन्छु र हामीलाई चाहिँ ब्याएसम्म मिलेसम्म चाहिँ सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु र यो सँगसँगै चाहिँ अब चाहिँ कार्यक्रमको सुरुवात चाहिँ यही भाकाबाट नै मैले राख्दैछु हाम्रो टुक्कामा चाहिँ रहेको छ जब बाहिर बर्खा भेल आउँछ तिम्रो यादले यो मनलाई भिजाउँछ यादै यादमा त नमना जल्छ ए छुट्ने कुरा नगर है सानो तिमी छौ र यो मुटुको ढुकु ढुके चल्छ एकदमै मिठो चाहिँ टुक्का हामीले छाडेका छौँ हजुरहरूले चाहिँ यसको प्रतिभाव चाहिँ यसरी नै मिठो तरिकाले चाहिँ पठाइदिनु होला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा चाहिँ यही भाका नै राख्दैछु जसमा आवाज रहेको छ रामजी खाँड अनि टिकापुनको भने गीतको बोल रहेको छ छुट्ने कुरा नगर है सानो अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर निकै नै रमाइलो भाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु, पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। र आज चाहिँ हामी शुक्रबारको श्रृङ्खलामा रहेका छौं। आजको श्रृङ्खलामा रहेर चाहिँ हामी एसएमएस दोहोरीमा रमाउनेछौं। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ छोटो अनि मिठो टुक्का छाडिसकेका छौं। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउनु पर्ने हुन्छ। आफैले सृजना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ भने त्यहाँ जसरी पनि पठाउन सक्नुहुनेछ, तर प्रतिजवाफ चाहिँ पठाइदिनु होला, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। तपाईँहरूले गर्नुभएको कमेन्टलाई चाहिँ मैले चाहिँ हामी यो हाम्रो यस कार्यक्रममा स्थान दिनेछु। ढिला नगरिकन प्रतिजवाफ पठाउँदै गर्नुहोला भन्दै अलिक लागि भने ढिला नगरिकन चाहिँ अरूको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बर्खा मासेबुलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि विष्णु खत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नु होला है त।

हजुर, बर्खमास बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो विष्णु खत्री अनि शान्ति श्री परियारको। अनि केही रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइरहेको छु है। हाम्रो अहिले हिजोदेखि चाहिँ झरी पनि परिरहेको छ, त्यसैले त्यो भाकालाई कार्यक्रममा स्थान दिइरहेको छु। हामीलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आज चाहिँ हामी शुक्रबारको श्रृङ्खलामा रहेका छौँ र आजको श्रृङ्खलामा रहेर चाहिँ हामी एसएमएस दोहोरीमा रमाउनेछौँ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस छाडिसकेका छौँ, त्यहाँ चाहिँ छोटो अनि मिठो टुक्का चाहिँ हामीले छाडेका छौँ। हजुरहरूले चाहिँ त्यसको प्रतिजवाफ पठाउनु पर्ने हुन्छ, आफूले सृजना गरेर पनि प्रतिजवाफ भएन र हामीलाई पठाउन सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ। हजुरहरूले गर्नुभएको कमेन्टलाई हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौँ। कमेन्ट गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भागलाई कार्यक्रममा स्थान दिँदैछु। पारी बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ रामजी खाड अनि टिका पुनको। अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विस्तारमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516044।
9: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: सधैँ झैं यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
11: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डेबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
12: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
13: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, सम्पर्क 0564142333
12: र 98678687।

0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगतै फेरि पनि पुनः उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार अनि फरक श्रृंखला को साथमा भने आज चाहिँ हामी शुक्रबारको श्रृंखलामा रहेर एसएमएस दोहोरीमा रमाइरहेका छौं। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, तपाईँहरूले चाहिँ त्यसको प्रतिजवाफ लेखेर पठाउन सक्नुहुनेछ, आफैले सृजना गरेर पनि प्रतिजवाफ पठाउन सक्नुहुनेछ। प्रतिजवाफ पठाउँदै गर्नुहोला, आज पनि थोरै समय बाँकी नै रहेको छ भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बन्दगी उल्को भाका जसमा आवाज रहेको छ निश्चल दवाडी अनि दीपिका बयान बुमगरको, अहिलेको लागि भने यो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। स्वीकार्नुहोला है त।

हजुर, योबाका सँगसँगै चाहिँ हामी चाहिँ कार्यक्रम गन्तीमा आइसकेका छौँ। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृङ्खलामा हामीलाई तिन जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै आज जाँदा जाँदा चाहिँ अन्तिममा चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। बर्खा बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ विष्णु खत्री अनि जुना सृज मगरको। र योबाका सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9848064145।
3: अफिसबाट अमित सरको फोन।
4: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
5: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
6: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 13, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850602079।
7: स्टुडियो
8: अहिले बिहानको 9 बज्यो।
9: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165953011।

0: परमराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच सात बुँदे सहमति, कर्फ्यू जारी, मधेसमा त्रिविका परीक्षा स्थगित।
1: पाकिस्तानमा हिमालयारोहणका क्रममा निर्मल पूर्जा सहित 10 आरोही सम्पर्कविहीन, हेलिकप्टर मार्फत खोजी र उद्धारको तयारी।
0: सरकारी टोली र लघुवित्त संघर्ष समिति बीच आज पनि वार्ता हुँदै धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने पीड़ितको मुख्य शर्त।
1: मोरक्कोबाट समुद्रमा तैरिएर सयौं प्रवासी स्पेनमा, मानव तस्करहरूले सर्वोच्च अदालतको फैसलाको फाइदा उठाएको आरोप।
0: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। आज बिहान गृहमन्त्री सुदन गुरूङ र दुवै पीड़ित परिवार बीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो। रातभर भएको छलफलपछि बिहान करिब 5 बजे सहमति भएको हो। साउन 10 गते दुई धार्मिक समुदाय बीच भएको विवाद झड़पमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो। सम्झौतापछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन्। सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने र परिवारलाई जनै 10 लाख रूपियाँ राहत उपलब्ध गराउने सहमति भएको छ। मृतक दुवैको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमतिमा उल्लेख छ। यस्तै कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया तत्काल अघि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल शुरू गरिने, दुई परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिने सहमति भएको छ। सहमति पत्रमा हस्ताक्षरपछि मृतक दुईजनाको शव बुझेर आज दिउँसो 2 बजे अन्त्येष्टि गरिने भएको छ। यसैबीच सिरा, धनुषा र सप्तरीमा पनि स्थानीय प्रशासनले लगाएको कर्फ्यू जारी छ। सप्तरीका राजविराज र बोधेवर साइनमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। धनुषामा हिजो लगाइएको कर्फ्यू आज बिहान केही खुकुलो पारिएको छ। बिहान छदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न कर्फ्यू खुकुलो बनाइएको थियो। सुनसरीमा 10 पालिकामा पनि कर्फ्यू यथावत छ।
0: धनुषाको सबैलामा एकजना मृत फेला परेका छन्। आज बिहान सबैला नगरपालिका 12 रघुनाथपुर नहरचौक स्थित अन्दाजी 45 वर्षीय बन्टु गडेरी मृत फेला परेको धनुषा प्रहरीले बताएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार यसबारे प्रहरीको टोली पुगेर थप अनुसन्धान शुरू गरेको छ। मृतक फेला परेका गडेरीको शरीरको विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले बताएको छ। थप अनुसन्धान भइरहेको छ।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। पछिल्लो केही दिन यता उत्पन्न असहज परिस्थितिका कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण महाशाखाले जानकारी दिएको छ। त्रिविका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरा, जेस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज सप्तरी, नेशनल पीपुल्स कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। यी बाहेकका अन्य केन्द्रमा भने पूर्व निर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिवेणीले जनाएको छ। स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने महाशाखाले जानकारी दिएको छ।
0: पाकिस्तानको काराकोरम हिमालको ब्रड पीकमा ठूलो हिमपहिरो जाँदा नेपाली पर्वतारोही निर्मल पूर्जा निम सहित 10 जना आरोही सम्पर्कविहीन भएका छन्। बीबीसीका अनुसार हिजो बिहान 9:30 बजे आसपासमा हिमपहिरो गएको थियो। त्यतिबेला आरोहीहरूको ठूलो टोली शिखरतर्फ अघि बढ़िरहेको थियो।

0: हिमपहिरो पछि टोलीका 10 जना आरोहीसँग सम्पर्क हुन सकिरहेको छैन। पाकिस्तानको पर्वतारोहण सम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एसीपीले ब्रडपिकमा करिब 8,047 मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको जानकारी प्राप्त भएको बताएको छ। एसीपीका अनुसार उक्त टोलीमा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेका 5 जना नेपाली आरोही पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकाकी आरोही मालोरी गाइड, चीनका वाङ तथा अर्का एकजना विदेशी आरोही सहित 10 जना रहेका छन्। अनुकूल मौसम र अनुमति पाएसँगै हेलिकप्टर सहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्ने प्रयास भइरहेको बताइएको छ। हिमपहिरो गएको 13 घण्टापछि मात्र उनीहरू सम्पर्कविहीन रहेको जानकारी आएको थियो।
1: आज साउन 15 गते खिरखाने पर्वका रूपमा मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चूरा र साउन 15 मा खिरखाने प्रचलन प्राचीन कालदेखिको मौलिक परम्परा रहेको छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिरखाने गरिएको हो। दूधमा गरम मसला लगायत हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिने भएकाले इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ। चामल, साबुदाना, सेवै, मकै, गाजर लगायतको खीर पनि बनाउने गरिन्छ। राष्ट्रिय दुग्ध विकास बोर्डले साउन 15 लाई खीर खाने दिन अर्थात खीर दिवसका रूपमा मनाउने निर्णय गरेको छ। प्रशोधित दूधमा 3% चिल्लो, 4.7% ल्याक्टोज र 3.5% प्रोटिनको गणना गर्दा 100 ग्राम प्रशोधित दूधबाट 60% क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ। यस वर्ष 8 औं खीर दिवस मनाउन लागि हो।
0: सरकारी वार्ता टोली र लघुवित्त पीड़ित संघर्ष समिति बीच आज पुनः वार्ता हुने भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीड़ित संघर्ष समिति बीच हिजो भएको वार्ता सकारात्मक र सुधारोन्मुख रहेको बताइएको छ। आज हुने वार्तामा थप छलफल गरी सहमतिमा पुग्ने प्रयास गरिनेछ। विभिन्न माग राखी देशभरबाट आएका लघुवित्त पीड़ित माइतीगर मण्डलामा धरनामा बसेका छन्। उनीहरूले धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघुवित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने, सामूहिक ऋण प्रणालीको अन्त्य तथा एउटै व्यक्तिले विभिन्न लघुवित्तबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याजदर सहुलियतपूर्ण हुनुपर्ने लगायतका माग राख्दै आएका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 बजेका लागि तय भएको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुने सम्भावित कार्यसूची छ। गृहमन्त्री सुदन गुरूङ र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। मरक्कोबाट संयुक्त प्रवासी समुद्रमा पौडी खेलेर स्पेन पुगेका छन्। स्पेनको उत्तरी अफ्रिकी कन्क्लेभ सिउटामा एक साताभित्रै झण्डै 2,000 आप्रवासी पौडी खेलेर पुगेको एक नेतालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार आप्रवासी प्रवेश गरेको क्षेत्रमा स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे मार्लासको आज भ्रमण गर्ने जनाइएको छ। भिडियो दृश्यहरूमा आप्रवासीहरू हावाले भरिएका रिङ तथा अन्य तैरिने उपकरण प्रयोग गरेर सिउटामा प्रवेश गरिरहेको देखिन्छ। अर्कोतर्फ केही व्यक्ति सीमामा रहेको बारको एउटा ढोकाबाट प्रवेश गरेका थिए। मोरक्को उत्तरी तटमा अवस्थित सिउटा जिब्राल्टार क्षेत्र स्पेनको मुख्य भूमिभन्दा अलग छ। लामो समयदेखि यो युरोप पुग्न खोज्ने आप्रवासीहरूको प्रमुख प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको छ। यस महिनाको शुरूआतमा त्यहाँको सर्वोच्च अदालतले सामुद्रिक मार्गबाट स्युटा वा मेलिला पुग्ने प्रयासमा रहेकाहरू पक्राउ परेमा उनीहरूलाई कुनै कानूनी प्रक्रिया पूरा नगरी सिधै मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेको थियो। स्पेनको गृह मन्त्रालयले मानव तस्करीमा संलग्न सञ्जालहरूले उक्त फैसलाको फाइदा उठाउँदै कागजात विहीन आप्रवासीहरू विशेष गरी युवाहरूलाई यही मार्ग प्रयोग गर्न प्रोत्साहित गरिरहेको उल्लेख गरेको छ। मोरक्कोबाट आएका आप्रवासीहरूको संख्याबारे भने फरक फरक दावी गरिएको छ। केही प्रतिवेदनले संख्या सयमा रहेको बताएका छन् भने केहीले हजारौंमा पुगेको दावी गरेका छन्।
0: अब खेल समाचार। घरेलू फुटबल ठप्प भएका बेला नेपाली फुटबलर विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको छ। गत असारमा फिफाले अखिल नेपाल फुटबल संघ एन्फा निलम्बन गरेपछि नेपालका महिला र पुरूष शीर्ष फुटबल खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको हो। राष्ट्रिय टीमका दुई प्रमुख खेलाड़ी अनन्त तामाङ र एरिक विष्ट बंगलादेशको फोर्टिस एफसी लिमिटेडबाट खेल्ने भएका छन्। बंगलादेश प्रिमियर लीग फुटबलका लागि फोर्टिस एफसीले डिफेण्डर अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने एरिकका लागि फोर्टिस नयाँ क्लब हो। यसअघि एरिकले बंगलादेशी लीगमै ब्रदर्स युनियनबाट खेलेका थिए। फोर्टिसले बंगलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरण पनि खेल्दैछ। यस्तै नेपाली महिला टीमकी स्ट्राइकर रश्मी घिसिङ भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमा आबद्ध भएकी छिन्। रश्मी एन्फा राष्ट्रिय महिला लीग 2081 सर्वाधिक 35 गोल गर्ने स्ट्राइकर हुन्। ट्रान्सपोर्ट युनाइटेडको पुरूष टीममा नेपालका गोलरक्षक सन्तोष खत्री पनि छन्। यसैगरी नेपालका युवा मिडफिल्डर कृति रत्न छन्जु थिम्पू एफसीबाट खेलिरहेका छन्। भूटानको थिम्पूमा साउन 17 गतेदेखि महिला राष्ट्रिय लीगको टियर 1 शुरू हुँदैछ। ट्रान्सपोर्ट लीगमा नेपाली महिला खेलाड़ीको बाहुल्य छ। यसअघि मिडफिल्डर दीपा साई स्ट्राइकर मीना देउबा समीक्षा घिमिरेका साथै अनुभवी खेलाड़ी अनिता केसी पनि सो टीममा आबद्ध छन्। यसैगरी हालै नेपालका मिडफिल्डरहरू सरू लिम्बू र रेणुका नगरकोटी पारो एफसी र डिफेण्डर पूजा राणा थिम्पू सिटीमा आबद्ध भएका थिए।
1: अब मौसम। आज देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मध्य प्रदेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच सात बुधे सहमति। कर्फ्यू जारी। मधेसमा त्रिविका परीक्षा स्थगित।
1: पाकिस्तानमा हिमालय आरोहणका क्रममा निर्मल पूर्जा सहित 10 आरोही सम्पर्कविहीन। हेलिकप्टर मार्फत खोजी र उद्धारको तयारी।
0: सरकारी टोली र लघुवित्त संघर्ष समिति बीच आज पनि वार्ता हुँदै धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने पीड़ितको मुख्य शर्त।
1: मोरक्कोबाट समुद्रमा तैरिएर सयौं प्रवासी स्पेनमा मानव तस्करहरूले सर्वोच्च अदालतको फैसलाको फाइदा उठाएको आरोप।
0: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900।
9: आज पनि डरायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
9: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
10: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
11: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
12: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
13: कहाँ जाने
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
13: अनि बीचमा नझर्ने
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
13: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
14: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9846166878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
15: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
16: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
15: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
16: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
15: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068
13: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
10: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
13: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
10: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
12: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
13: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
6: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: तैले यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासी र सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेकौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169।
4: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 0635903069, मोबाइल 9840826926।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9857324020, 9801454674 र 9847324020।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
9: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
11: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप पजोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
13: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9800 28 28 810 9800 28 28 811 र 9800 28 28 816
14: ए सबिना यसको हतारमा कता हो
15: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
14: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
16: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9908816142
17: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
18: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
17: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
18: सेवा लिने क्रममा चाहिने जानकारी
17: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
18: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
17: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
18: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
9: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
13: मोबाइलसँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
9: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
13: अन्त एकचोटी राम्रो होला एकचोटी सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
19: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9804166599 छ
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
20: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ।
20: हो त है सामान लिन टाढा किन जानु पर्यो र
21: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
22: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
23: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
21: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
23: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620220।
10: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
14: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
10: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अर्थो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 98603310 र 98261553507।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुना।
3: मोबाइल 9805535537 र 9806615899।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyan Marga, Nadipur. Pokhara 3, Kaski, Nepal. Phone 061-544-761. 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9556078302 र 9460783002।
10: भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी लाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
10: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 065-571-240।
11: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
13: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98562681।
16: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र PNS को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, PCOD,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253-59-122, 98058-00008 र 98460-69-246।
17: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
18: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
17: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
19: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
20: स्टुडियो
21: अहिले बिहानको 10 बज्यो।
17: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
23: नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो सभा 1 बजेका लागि तय भएको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्न उत्तर हुने सम्भावित कार्यसूची रहेको छ। गृहमन्त्री सुदन गुरूङ र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसै गरी राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपाल मान श्रेष्ठको निधन शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बैठक दिउँसो 2 बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। संसद सचिवालयका अनुसार बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री, मन्त्रालयका सचिव कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ। बैठक दिउँसो 2 बजे समितिको बैठक

सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुँदे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई दस दस लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालय बीच गए राति सहमति भएको हो। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र सहवालिन बीच भेटघाट भएको छ। हिजो राष्ट्रको नाममा सम्बोधन गरेपछि राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शाह शीतल निवास पुग्नु भएको थियो। भेटमा राष्ट्रपतिले सबै पक्षलाई साथमा लिएर समयमतापूर्वक स्थितिसम्म साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिनुभएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीसँग देशका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराउनु भएको थियो। यस्तै उपराष्ट्रपति राम सहाय प्रसाद यादव र प्रधानमन्त्री शाहबीच पनि हिजै टेलिफोन वार्ता भएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साङपाङले देशमा भएको धार्मिक तथा साम्प्रदायिक तनावको समाधान सम्वाद सहकार्य र आपसी सम्मानबाट मात्र सम्भव हुने बताउनु भएको छ। आज शुक्रबार एक सन्देश जारी गर्दै उहाँले नेपाल सबै नेपालीको साँझ देश भएकाले सबै धर्म मान्ने नागरिक अधिकार सुनिश्चित हुनुपर्ने बताउनु भएको हो। त्यसका लागि सबै धर्म र धार्मिक आस्थाप्रति उच्च सहिष्णुता आवश्यक रहेको उहाँको भनाइ छ। साङपाङले श्रम संस्कृति पार्टीले सबै धर्मप्रति सम्मान राख्ने र कुनै धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने स्पष्ट पारेको छ। हाल देखिएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्वको समाधानका लागि सबै पक्षीय राजनैतिक दल, राजनैतिक नागरिक समाज र सरकारवालाले सकारात्मक मनस्थिति र प्रतिबद्धताका साथ संवाद र सहकार्य गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा आयुक्त गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रमुख आयुक्त कार्कीले प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माबाट शपथ लिनुभएको हो। प्रधान न्यायाधीशबाट शपथ लिए लगत्तै प्रमुख कार्कीले दुई आयुक्त वाग्ले र सुब्बालाई शपथ गराउनु भएको हो। यसअघि हिजै राष्ट्रपति पौडेलले संवैधानिक परिषदको सिफारिशमा उहाँहरूलाई नियुक्त गराउनु भएको थियो। प्रमुख आयुक्तको हिजो र दुई आयुक्तको अस्ति मंगलबार संसदीय सुनवाई भएको थियो। त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीहरूको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीहरूको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुला राख्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक विदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुला राखी सेवा प्रवाह गर्ने जानकारी गराएको छ। घर घरमा राहदानी पुर्याउने नारा सहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकाहरूलाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15मा खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रा धेरै घाँस पाइने बेलामा गाई भैँसीले पनि दूध धेरै दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र चेली बेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन

0: भएको विश्वास गरिन्छ। नेपाल समाजमा असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। उत्तरी पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा पर्याप्त पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्यीय अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले गैराती निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको हो। टोलीमा निर्मल पूर्जा सहित 5 जना नेपाली, 1 जना पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी, 1 चिनियाँ तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएट प्रेसले जनाएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष मेजर जनरल इरफान अरसद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएको छ। गत वैशाख 1 गतेदेखि यही साउन 14 गतेसम्म देशका विभिन्न भागमा 3,951 विपदजन्य घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 193 जनाको मृत्यु, 3 जना बेपत्ता, 1,165 जना घाइते तथा 5,087 परिवार प्रभावित भएका छन्। उक्त अवधिमा 100 भन्दा बढी 1,002 आग लागेका घटना, सर्पदंशबाट 670, पहिरोका कारण 682, हुण्डरीका कारण 479, चट्याङका 231, भारी वर्षाका 226, वन्यजन्तु आक्रमणका 218, बाढ़ीका 198 र वन डडेलोका 191 घटना भएका छन्। यसैबीच साउन 13 गते बिहान 10 बजेदेखि साउन 14 गते बिहान 10 बजेसम्म देशका विभिन्न स्थानमा 34 विपजन्य घटना भएका प्राधिकरणले जनाएको छ। ती घटनामा 23 जना घाइते भएका छन् भने 23 जनाको उद्धार भएको छ। घटनामा 41,08,000 बराबरीको क्षति भएको छ। सो अवधिमा सर्पदंशका 8, आग लागेका 8, भारी वर्षाको 9, पहिरोका 5, बाढ़ीको 1 र वन्यजन्तु आक्रमणमा 3 जना घटना भएका छन्। यसै गरी साउन 13 गते बिहानदेखि साउन 14 गते बिहानसम्म देशका विभिन्न भागमा अवस्थित 448 वर्ष मापन केन्द्र मध्ये 266 केन्द्रमा वर्षा अभिलेख भएको र 100 भन्दा बढी 104.6 मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको प्राधिकरणले जनाएको छ। तनहुको बन्दीपुर गाउँपालिका 2 स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थानीमाई मन्दिर परिसरमा आवश्यक पूर्वाधार विकास तथा पार्क निर्माणको प्रक्रिया अघि बढ़ाइएको छ। सोही क्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा सहितको प्राविधिक टोलीले मन्दिर परिसरको स्थलगत निरीक्षण गर्दै योजनाको लागत अनुमान तयार गर्ने कार्य सम्पन्न भएको छ। निरीक्षणका क्रममा मन्दिर परिसरको वर्तमान अवस्था, आवश्यक भौतिक संरचना, पर्यटकका लागि आवश्यक सुविधा तथा पार्क निर्माण गर्न सकिने सम्भावित क्षेत्रको अध्ययन गरिएको गाउँपालिकाले जनाएको छ। गरिएको लागत अनुमानका आधारमा आगामी चरणमा योजना कार्यान्वयन प्रक्रिया अघि बढ़ाइने जनाएको छ। गाउँपालिकाका अध्यक्ष थापाले थानीमाई मन्दिर धार्मिक आस्थासँगै बन्दीपुरको महत्वपूर्ण पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण, विकास र प्रवर्धन गाउँपालिकाको प्राथमिकतामा रहेको उहाँले बताउनु भएको छ। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मसौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमास सहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निष्क्रियकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाका आधार तयार गर्ने बताउनु भएको छ। उहाँका अनुसार यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ, तर हमास निकट स्रोतका अनुसार सहमतिको मसौदामा भारी हतियारहरू प्यालेस्टिनीको प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने उल्लेख रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। ती हतियार इजरायललाई हस्तान्तरण गरिने छैन। हमास वार्ता टोलीका सदस्य गाजी हमादले पनि इजरायली सेना गाजाबाट नहटेसम्म कुनै पनि प्रक्रिया अघि नबढ़ने बताउनु भएको छ। प्रस्तावित सहमति कार्यान्वयन हुने वा नहुने र इजरायलले त्यसलाई स्वीकार गर्ने वा नगर्ने विषय अझै अनिश्चित रहेको छ। अन्तिममा खेल समाचार। नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो 20 एसोसिएशन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको डेढ़ महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्नेछन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बर्देवा र शरद कुमार राईले एक महिनासम्म बैंककमा परीक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँगै नयाँ अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्यसका लागि उनीहरू आज बैंकक प्रस्थान गर्नेछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपामा भएको कार्यक्रमका बीच उनीहरूलाई विदाई गरिएको छ। एससीआरमा दुवै खेलाड़ीले स्ट्रीट विधानमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। उनीहरूसँगै प्रशिक्षकमा विजय तामाङ पनि जानेछन्। बैंकको हुआ मक स्ट्रेक पार्कमा उनीहरूले प्रशिक्षण गर्ने तालिका रहेको छ। अवस्था यिनै खबरसँगै बिहान 10 बजेको ढोरबराई हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
3: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू,
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98562625 र 98468464145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9560240420, 9901454674 र 9460230420।
6: सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
7: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
7: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9461633101 र 9468383522।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
12: छन् मैडम।
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला
14: ल। हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231, 98462014726।
14: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
16: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
15: छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
17: हार्ट जोड्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
16: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
15: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
18: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
18: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
19: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560-31053।
20: कति राम्री देखिए कि, कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
21: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
22: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
23: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
24: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
15: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
25: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
15: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
25: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
15: परशुराम शर्मा भण्डारी कवासी रु 31,500,
25: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
15: बाराही
0: सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा रु 51,111
25: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा रु 10,511
0: तुलसी शाह दुलेगौड़ा रु 10,505
25: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155
0: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रु 15,005
25: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231
0: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151
1: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
2: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
1: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
1: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
8: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 एएम टू 12 पीएम
26: इट्स टाइम फॉर कॉलिंग टाइम
8: ओनली ऑन रेडियो ढोर बाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ। र प्रोग्राम कलिङ टाइम लिएर सुधा आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छु। भएको 12 बजेको समयसम्म भने बगे पनि सम्पूर्ण श्रोता साथीहरू संसारमा हुनुहुन्छ होला, अनि साथमा चाहिँ हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। र साथमा चाहिँ आज साउने 15 अलिकति विशेष दिनको रूपमा पनि मनाउँदै हुनुहुन्छ होला। मौलिक परम्पराको रूपमा चाहिँ रहिआएको आजको दिनमा चाहिँ अब खिर खाने प्रचलन पनि छ। कतिपय साथीले चाहिँ अब बिहानी पख खिरको स्वाद चाहिँ लिइसक्नु भएको छ भने अब कतिपय साथीले चाहिँ अब भरेको दिनसम्म पनि हामी चाहिँ अब खिर चाहिँ बनाउला, खिरको परिकार चाहिँ आज चाखिन्छ होला भनेर त्यही अनुसारको तयारी पनि छ होला। अब यो सँगसँगैको विशेष कुराकानी अब के किन चाहिँ अब हामी साउन 15 पनि मनाइन्छ, अनि साथमा मिठा मिठा रमाइलो कुराकानीको साथमा चाहिँ आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक ट्र्याक गेमको साथमा हामी केही छिनमा जोडिन्छौँ। अहिलेको लागि भने ढिला नगरिकन एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। अल्छा लेकिन लन्डनको चिसोले, मौसम अलि चिसो पनि छ सदालेखि, सो तपाईँमा आश राख्दैछु सम्झोजित बास्कोटा अनि रचना रिमलको आवाजमा सजिलो पुरानो गीत चाहिँ सुन्न सक्नुहुन्छ यहाँले सम्बोजित बास्कोटा सँगसँगै देविका वन्दना अनि सुदेश शर्माको आवाजमा। अहिलेको लागि यो नयाँ रिमेक भर्जनमा रहेको यो गीत सिकार्नुहोला है त।

0: हजुर, अनि माया छेउमै बस्नु यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0564142000 बाट भएर हामीसँग जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने आज हामी फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम खेल्छौ, जहाँ चाहिँ श्रोता साथीले गीतको चाहिँ अब थोरै भागहरू सुनेर नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नु पर्ने हुन्छ। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ भने विशेष आज श्रोता साथीले चाहिँ अब साउने 15 पनि यहाँले चाहिँ सन्देशहरू राख्न चाहनुहुन्छ भने पनि आउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला भए सँगसँगै कोही साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार, सन्चै आरामै छौ भन्दै रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है हाम्रो रोशिकाजीलाई। अनि रोशिकाजीको स्वास्थ्य अवस्था चाहिँ के कस्तो छ होला, किन होला आवाज त एकदमै मलिन मलिन सुनिएको?
1: ए म बिरामी छु त्यही भएर।
0: ए के भएको छ होला?
1: ए के भएको भएको
0: हजुर, हामी चाहिँ एकदमै सन्चै आरामै छौ। यहाँले पनि आफ्नो विशेष ख्याल चाहिँ राख्नु होला है रोशिकाजी। अनि रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन अहिलेको समयमा? सुन्दै हुनुहुन्छ है। अब हामीलाई चाहिँ जस्तो अवस्थामा हुनुहुन्छ सम्झनुहुन्छ, एकदमै खुसी लाग्छ। अनि आज हामी फ्राइडेको एपिसोडमा चाहिँ म्युजिक ट्र्याक गेम खेल्छौँ भनिरहेको छौँ। अनि कतिको रेडी हुनुहुन्छ होला? मेरो आवाज अहिले चाहिँ कस्तो सुन्नु भएको छ रोशिकाजी? ल मजाले सुन्नु भएको छ। हामी म्युजिक ट्र्याक गेम खेल्नु पूर्व चाहिँ हाम्रो रोशिकाजीलाई चाहिँ आज साउने 15 धेरै धेरै शुभकामना छ है।
1: हजुरलाई पनि एकदम धेरै धेरै शुभकामना, अनि रेडियो तर्फबाट अनुमितलाई अनि जति पनि सबै साथीहरूलाई आज साउन 15 धेरै धेरै शुभकामना भन्न चाहन्छु।
0: यो शुभकामना आदान प्रदान सँगसँगै अहिलेको लागि भने म तपाईँको लागि एउटा ट्र्याक राख्दैछु, ध्यान दिएर सुन्नु होला है।
1: हस् हुन्छ।

0: लहसुन उबाल दा।
1: ये तो खै पेटमा त आयो, मुखमा त आएन। अब हजुरको मुख भएर भनिदिनु
0: भनिदिनु पर्ने भए यहाँले एकदमै सुनिराख्नु भएको गीत पनि हो, अलिअलि प्रयास पनि गर्नुहुन्न।
1: सुनेको त अब एकदम मजाले सुनेको पेटमा आयो, मुखमा आएन।
0: ल ठिकै छ, त्यसो भए चाहिँ म तपाईँको लागि चाहिँ गीत बजाएर सुनाउँछु है, ध्यान दिएर सुन्नुहोस् है त। हजुर, हृदयको मायालाई राखे मनैमा, यो सुमधुर गीत रहेको थियो। कहिले कहिले यस्तै हुन्छ कि हामी जुन गीत सङ्गीत चाहिँ अलिकति धेरै सुनेको हुन्छौँ नि, अनि त्यो गीत सङ्गीत चाहिँ कहिले काहीँ भनेको बेला सम्झना चाहिँ एकदमै गाह्रो पर्छ। हाम्रो रोसिकाजीले भन्नुभयो जस्तो नि, पेटसम्म त होइन, कता कता कता कता सुनेको हो भन्ने हुन्छ, ट्याक्कै बोली चाहिँ हाम्रो बाँके चाहिँ फुट्दैन, अनि कुन हो जस्तो पनि लाग्छ है। अनि यसरी नै यो एउटा रमाइलोको साथमा हामी रहन्छौँ, यहाँले सदैव सुनिराख्नु भएको गीत सङ्गीतको साथमा हामी तपाईँको साथमा आए सँगसँगै यहाँले चाहिँ अब कतिको चिन्न सफल हुनुहुन्छ हुनुहुन्न, कार्यक्रममा सहभागिता जनाउँदै हामीसँग जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला छ। फेरि पनि कोही साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। हेलो नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है। हाम्रो के भन्छ रिताजी हुनुहुन्छ है। आज चाहिँ अघि सुरुवातीमा पनि रोसिकाजी आउनु भएको थियो, फेरि रिताजी, आज चाहिँ र बाट नाम आउने साथीहरू आउनु भएको छ कि, सल्लाह गरेर आउनु भएको क्या हो? सल्लाह गरेर आएको हो है नि त। ल ठिकै छ, अनि काउडाडातिरको हालखबर के छ, हाम्रो रिताजीको नयाँ नौला हालखबर के छ, सुनाइदिनुहोस् न त। आज चाहिँ बिहानदेखि होइन, हाम्रोतिर पनि अब पानी जस्तो नै छ। यो समयमा चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला, अनि यो झरीको समय चाहिँ पानीको समय अब कसरी बिताउँदै हुनुहुन्छ त नि आजको दिन?
1: आज
0: के गरेर भन्नुभयो? त्यत्तिकै घर बसेर। अनि हाम्रो रिताजीलाई चाहिँ साउने 15 आज खिर खाने दिनको धेरै धेरै शुभकामना सँगसँगै, अनि यहाँले चाहिँ खिर चाख्नु भयो त? भरे खाने हो, किन होला? मिठो चिज त अब छिटो छिटो गरेर खानुपर्छ नि, भरे नै कुर्नु भएको। ल तपाईँले भन्नुभयो जस्तो नि धेरै धेरै धन्यवाद, अनि तपाईँले भन्नुभयो जस्तो नि हामी पनि भरै खाने हो क्या, तपाईँलाई भनेको मात्र। ल ठिकै छ, तन्न खाने अनि मोटाउने हो। ल ठिकै छ, यो कुरा कहानी सँगसँगै आज म्युजिक ट्र्याक गेम खेल्न चाहिँ कतिको रेडी हुनुहुन्छ त? रेडी नै हुनुहुन्छ। ल म तपाईँको लागि एउटा ट्र्याक राखिहाल्छु। आज चाहिँ धेरै जस्तो चलचित्रको ट्र्याकहरू नै छ, यहाँले सुनिराख्नु भएको, हामीले रेडियो प्रोग्राम मार्फत बजाइरहेको पनि हुन सक्छ है। सो ध्यान दिएर सुन्नु होला है। ल अल द बेस्ट भन्दै म राखिहाल्छु, कुन चाहिँ ट्र्याक रहेछ त?

0: ल सुन्नुभयो त
1: सुने दिदी
0: कुन चाहिँ ट्र्याक होला यो तिर्खा लागे पानी खाए मैले के बिराए यो झरीको समयमा पनि तिर्खा लागेको गीत चाहिँ सम्झनु भएको हो ल ठिकै छ तपाईँले भन्नुभएको जवाफ चाहिँ अब ठ्याक्कै त्यही ट्र्याक हो कि होइन म गीत बजाएर नै चेक गर्छु है त हो भने चाहिँ सँगसँगै ताली बजाउँछु होइन भने चाहिँ बजाउँदैन है ल गीतले त ढल्क्यो ढल्क्यो भन्छ त ल हर्कै गीत पो रहेछ है ठिकै छ आगामी दिनमा चाहिँ अब यहाँले सही ट्र्याक चाहिँ चिन्नु होला अहिलेको लागि चाहिँ हामी चलचित्रबाट नै एउटा मिठो गीत सुन्दैछौ कसलाई सुनाउन चाहनुहुन्छ थ्याङ्क यू सो मच भन्दै अहिले भने छुट्टिन्छौ है त नमस्ते बाई बाई शुभ दिन भन्दै उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी र अहिलेसम्म आउने साथीहरूलाई चाहिँ म्युजिक ट्र्याक गेममा चाहिँ अब चिन्न चाहिँ गाह्रो परेको छ अनि यहाँहरूले पनि सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ अहिलेको लागि चाहिँ टल टल टल्कने टाइटलमा रहेको सुमधुर गीत रहेको छ राजेश पायल राई अनि एनिला राईको आवाजमा सोधेको यो सुमधुर गीत सँगसँगै हामी चाहिँ जानुपर्ने बेला भइसकेको छ कार्यक्रमको पहिलो व्यावसायिक विश्राममा अनि 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित अनि साथै आज साउन्ड प्रन्दको चाहिँ यहाँले शुभकामना आदान प्रदान गर्नको लागि पनि सहभागिता चाहिँ जनाउँदै गर्नुहोला 0965 4142 00 को बाटो भएर है त

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0160-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
11: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
12: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
13: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
12: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
13: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
14: सधैँ भए यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
15: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
16: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
17: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
18: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
16: र 9868168087।
19: कति राम्रो देखिए कि, कृत्रिमै किनेको कुर्ता लगायो कि क्या हो,
20: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृत्रिमै आउँछौ।
21: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृत्रिम क्लोथिङ कलेक्सन,
22: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
23: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
24: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
25: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
24: उपचार सेवाहरू,
25: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
24: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
25: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
24: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
25: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
24: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
25: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778579582780।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज
1: स्टुडियो साइन
3: अहिले बिहानको 11 बज्यो
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सक लगतै सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी मिठा मिठा गीत संगीतको साथमा, विशेष फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेमको साथमा जोडिरहेका छौँ। अनि म्युजिक ट्र्याकको समयमा चाहिँ हामी विशेष त आधुनिक गीत संगीत सँगसँगै अब साथीहरूलाई चाहिँ लोक ट्र्याक पनि मनपर्छ होइन, सो लोकगीतहरू पनि लिएर आएको हुन्छु कहिलेकाहीँ चाहिँ, अब अरू पनि अब सबै थरी गीत संगीत लिएर आउँदै गर्दा आज चाहिँ हामी मुभीको सङ चाहिँ राखिरहेका छौँ। अनि यहाँले चाहिँ अब गीतको चाहिँ अब थोरै मात्र म्युजिकहरू सुनेर चाहिँ कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ 0965-4142-0000 बाटो भएर। अनि आज स्पेसल दिन पनि रहेको छ नि त, साउने 15, अब यसको विशेष कुराकानीको साथमा चाहिँ हामी केही छिनमा जोडिन्छौँ। अहिलेको लागि भने अब असाराको 15 दही चिउरा त हामीले खाइसक्यौँ, साउने 15 खिर एकदमै मिठो शब्द संगीतले भरिएको अन्जु पन्त अनि देवीर शङ्करको आवाजमा सजिएको यो गीत राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर असारको पन्ध्र दही चिउरा खाने साउने पन्ध्र खिर भनिरहँदा चाहिँ अब यो सँगसँगै थोरै कुराकानी पनि गरौं अघि अब सुरुवातीबाट नै आएदेखि नै हामी चाहिँ अब साउने पन्ध्र स्पेसल मात्र जस्तो कुराकानी चाहिँ भइरहेको छ। अब के र कसो भनिरहँदा चाहिँ अब नेपाली समाजमा चाहिँ अब साउन पन्ध्र भन्ने बित्तिकै चाहिँ हामी खिर खाएर चाहिँ यो पर्व मनाउँछौ। अब वर्षा ऋतुको बेलामा चाहिँ असारको पन्ध्रमा चाहिँ दही चिउरा खाने अनि असार पन्ध्रमा चाहिँ खिर खाने चलन चाहिँ अब अहिले भन्दा पनि अब प्राचीन कालदेखि नै अब मौलिक परम्परागतमा रूपमा चाहिँ अब रहिआएको पनि छ। अनि साउने झरीको समय पनि हुन्छ नि त अहिलेको समयमा, अनि यो साउने झरी पर्ने बेलामा चाहिँ अब दुधमा चाहिँ अब मरमसलाहरू लगायत अब चिजबिज हालेर बनाइने तातो खिरले चाहिँ विशेष त स्वास्थ्यलाई चाहिँ राम्रो गर्छ भन्ने भएकोले चाहिँ खिर खाने गरिएको हो भनेर चाहिँ चलिआएको चलन पनि हो। वास्तवमा चाहिँ अब यो साउनको समयमा भन्दा पनि अब यो बर्खायामको समयमा चाहिँ गाउँघरमा पनि अब खेतीपातीको काम चाहिँ अब बिस्तारै असारदेखि उनको काम कार्य चाहिँ अब बिस्तारै बिस्तारै कामहरू सकिँदै पनि जान्छ। अनि हरियाली बढी हुने भएकोले चाहिँ पर्याप्त रूपमा चाहिँ घाँस पनि पाइन्छ अरे कि। अनि यो घाँस पाइसकेपछि अब राम्रो घाँसले चाहिँ अब धेरै गाईबस्तुले चाहिँ धेरै दुधहरू चाहिँ दिन्छ अरे। अनि अब यो समयमा अब त्यो धेरै दुध दही चाहिँ अब उबेलाको समयमा चाहिँ कसरी सदुपयोग गर्ने त नि, अब अहिले जस्तो फ्रिजको हुन्थेन होइन, अब कि त अब दही नै मोथेर राखे मात्रै हो होइन। अब अहिले जस्तो चाहिँ अब यसरी अब के भन्छ अब व्यावसायिक रूपमा चाहिँ अब दुध घिउ त अब सबैको हर हरको घरमा चाहिँ हुन्थ्यो, अब त्यसलाई चाहिँ कसरी सदुपयोग गर्ने त भन्दा चाहिँ अब इष्टमित्र चेलीबेटीलाई चाहिँ घरमा बोलाएर चाहिँ अब खिर खुवाउने चलन चाहिँ रहिआएको थियो। अनि यो समयमा विशेष त अब तागतिलो पनि हुनुपर्छ, हामी काम कार्य गरेर थकानको समयपछि चाहिँ अब धेरै पछि आफूलाई चाहिँ अलिकति पौष्टिक रूपमा चाहिँ कसरी भर्ने त भन्दा फेरि चाहिँ अब खिर खाने चलन चाहिँ हुन्थ्यो अरे कि पहिलाको समयमा। अनि यो सँगसँगै अर्को मिठो इतिहास चाहिँ के छ भन्दा फेरि अब नेपाली समाजमा असार पन्ध्रमा दही चिउरा र साउन पन्ध्र चाहिँ अब खिर खाने भनेर हामीलाई त थाहा छँदैछ। यस्तै गरी अब मकैको सिजन अहिले पो हामी सँगसँगै बाली नाली लगाउँछौँ, तर पहिलाको समयमा चाहिँ मकै चाहिँ अलिकति ढिला लगाउने चलन थियो। अनि भदौ पन्ध्रमा चाहिँ अब पोलेको मकै खाने चलन थियो अरे। अनि पुष पन्ध्रमा चाहिँ अब घिउ खट्टे बनाएर चाहिँ खाने चलन थियो अरे। अनि माघ पन्ध्र गते चाहिँ अब मालपुवा लगायतको चिजबिज बनाएर चाहिँ अब इष्टमित्र बीच अब छोरी चेलीलाई चाहिँ घरमा बोलाएर खुवाउने चलन पनि हुन्थ्यो अरे कि। अब मौलिक खानेकुराहरू चाहिँ यसरी खाने चलन चाहिँ रहिरहेको थियो भने अहिले त अब उबेलाको समयमा चाहिँ हामीले कसरी सदुपयोग गरौँ अथवा यो दिनहरूलाई चाहिँ अब विशेषको रूपमा चाहिँ मनाउने गर्थ्यौँ। अहिले त अब के भन्छ नेपाली समाज भन्दा पनि अब सबै हामी बजारतिर झरिसक्यौँ होइन, त्यसमा पनि अब गाई बस्तु अनि यो दुध अब कहाँबाट आउँछ भन्दा फेरि प्याकेटबाट आउँछ होइन, दुध डेरीमा पाइन्छ भन्ने दिनहरू पनि आइसक्यो। अब अहिले त अब चिजबिजहरू हामी चाहिँ अक्सर अब साउन पन्ध्र नै कुरेर बस्नुपर्छ भन्ने पनि छैन नि त, हामी अब कुनै कुराको मुख स्वादी

0: हरू त बनाइरहेको हुन्छ। अब यो दिनहरूलाई चाहिँ अब खासै विशेष भन्दा पनि अब देखावटी वनको विशेषै भइरहेको छ। त्यसैले चाहिँ अब आफ्नो छुट्टै मौलिक कलाकलाहरू पनि छ, अब मौलिक कुराहरूको चाहिँ हामीले चाहिँ अब बचाएर राख्नुपर्ने पनि हो। अब यहाँको दिनहरू चाहिँ के कस्तो हुँदैछ, अब यो थोरै कुराहरू जानकारीहरू यहाँलाई पनि गराए है। सो अहिलेको लागि भन्ने साथी हुनुहुन्छ, कुराकानीलाई यहीँ राखिदेऊ, हामी साथीलाई जोडौँ। हेलो, नमस्ते हजुर। दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। अनि जित बहादुरजीलाई चाहिँ आज साउने पन्ध्रको धेरै धेरै शुभकामना छ है।
1: मेरो तरफबाट तपाईँलाई हो।
0: अनि आजको दिन चाहिँ के कसरी मनाउनु भयो त नि?
1: महारा हो हजुर,
0: महारा नै हो
1: मनाउन त अब
0: बेलुका मनाउने भनेपछि। अनि तपाईँको घर चाहिँ अब दुध दिने चाहिँ अब गाई बस्तु के छ कि छैन?
1: गाई छ, चाहिन्छ, दुध चाहिन्छ, घिउ चाहिन्छ
0: भने चाहिँ अरू साथीहरूले अब भन्छ नि, अब कसैलाई चाहिँ भैँसीको दुध मनपर्छ भन्छ, कसैलाई चाहिँ अब गाईको पनि मिठो हुन्छ भन्छ। हाम्रो जित बहादुरजीलाई चाहिँ के लाग्छ त?
1: गाईको दुध एकदम तागतिलो हो नि हजुर,
0: भनेपछि तागतिलोको हिसाबले पनि गाईकै मिठो लाग्छ है। अब ठ्याक्कै हेर्दा फेरि चाहिँ अब कुन चाहिँको धेरै हुन्छ, अथवा अब कुनै किसानहरूले चाहिँ अब लगानी गर्नु पर्यो होइन, अब गाई र भैँसीमा भन्यो भने चाहिँ हाम्रो जित बहादुरजीले चाहिँ के सल्लाह दिनुहुन्छ त नि?
1: मलाई त गाई नै ठिक लाग्छ
0: हजुर। गाई नै ठिक लाग्छ है, ल ठिकै छ, अब गाई नै ठिक लाग्छ भन्नुभएको छ। यो कुराकानी सँगसँगै अरू के छ, अब लामेश्वरातिरको हालखबर सुनाइदिनुहोस्, तपाईँको के छ सुनाइदिनुहोस्। पानी परेको छ कि छैन?
1: राति परेको रातभरि, बिहान भोलि पर्यो, मकै भातै पाइएन, त्यही भएर महारा हिँडेको हेर्नु, अब दिउँसो ओभाए भने भात्न पर्ला भनेको।
0: दिउँसोतिर चाहिँ अब भाँच्नु पर्यो है। अब ठिकै छ, समयको तालमेल मिलाउँदै यसरी नै काम कार्य चाहिँ सक्दै जानु होला है। अनि नहतारिएर काम कार्य सँगसँगै आफ्नो स्वास्थ्यको पनि विशेष ख्याल राख्नु होला भन्दै। अनि आज म्युजिक ट्र्याक गेम खेल्ने हो नि त, रेडी हुनुहुन्छ? आज चाहिँ चलचित्र हजुर, ल ठिकै छ, चलचित्रको गीतको ट्र्याकहरू छ। अघि साथीहरूलाई चाहिँ अब म्युजिक ट्र्याकको समयमा गीतबाट चाहिँ कुन चाहिँ गीत हो त भनेर चिन्नु परेको थियो। अहिलेको लागि भने तपाईँले चाहिँ आवाज सुन्नुपर्छ, अनि कसको आवाज होला त भनेर चिन्नुपर्छ है। ल ध्यान दिएर सुन्नुहोस् है त।
2: कसरी बाजु

0: ल यो आवाज सुन्नुभयो त?
1: आवाज त सुन्यो।
0: ल यहाँले चाहिँ अब लोक भाकाहरू पनि मन पराउनु हुन्छ होइन, आधुनिक गीत संगीतमा पनि अब आवाजहरू उत्तिकै सुनिन्छ चलचित्रकोमा, अनि विशेष त लोक भाकातिर पनि एकदमै सुनिन्छ कि यो आवाज। यो अन्जु पन्त होला त? ल अब के होला त, म बजार चाहिँ बजाउँछु है त, हो भने चाहिँ सही भन्छु, ताली बजाउँछु, होइन भने होइन भनेर बज्छ है त।
2: तपाईँको जवाफ मिलेन।
0: ला तपाईँले चिन्नु भएको जवाफ त मिलेन। मैले चाहिँ अब गायककारको नाम सुनाएको थिएँ, अनि यहाँले त गायिकाको नाम भनिदिनु भयो त। हत्तेरिका, यहाँले चाहिँ गलबन्दी च्यातियो तिमीले तानेर भनेको सुन्नु भएको छ। अनि त सँगसँगै अर्को चाहिँ फुल माया भन्ने गीत पनि छ नि। अनि अब झाम भन्यो मलाई लाउरेले, अनि कसले हो भन्दा पल्टने लाउरेले भन्ने गीत पनि छ है। अब धेरै गीतहरू छ, अब यो गीत सँगसँगै अहिले भने आवाज भने राखेको थिएँ मैले, प्रकाश सपुतको आवाज हो कि? प्रकाश सपुतको, त्यही त। अब नेक्स्ट टाइम चाहिँ यहाँले मिलाउने प्रयास चाहिँ गर्नु होला के रे। अहिलेको लागि भने हामी केही सिनमा एउटा गीत सुन्छौँ, कसलाई सुनाउन चाहनुहुन्छ? अनि आजको विशेष दिनको शुभकामना सन्देश राख्नुहोस् अनि छुट्टिनु पर्छ है।
1: सर्वप्रथम त हजुरलाई नै भन्न मिठो स्वरको धनी हुनुहुन्छ,
0: थ्याङ्क यू सो मच।
1: अनि मेरो कालीलिङ सुन्यो होला, अब त्यसलाई पनि भन्न चाहन्छु, अघि आउने पछि आउने सम्पूर्णलाई भन्दै मलाई चिनी नचिनी भन्दै बिदा हुन्छु। हस्त नमस्कार जी।
0: हस्त नमस्कार जी, छुटिन्छौ, शुभ दिन। वहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, रमाइलो कुराकानीको साथमा पनि छुटिसक्नु भएको छ, अनि महारातिर व्यस्त भन्दै हुनुहुन्थ्यो उहाँ। जस्तै महारा जाने साथीहरू, कतिपय साथी चाहिँ अब बिहान पख जाने हो होइन, अब फर्किने बेला त भइसक्यो होला, कतिपय साथी चाहिँ अब खाना खाएर महारा जानको लागि टक रेडी हुनुहुन्छ भने, विशेष त अब गाउँघरतिर चाहिँ अब कोदो रोपाईको समय पनि शुरू भइसक्यो, अब पानी परेको दिनमा चाहिँ अब बल्ल मर्दैन कि भनेर है टक रेडी भएर पनि बस्नु भएको छ होला। अब कोदो रोपाईको समय चाहिँ हिजो आज चाहिँ अब यति समय गर्ने भन्ने हुँदो रहेछ, पहिला चाहिँ दिनभरि खेताला जाने, मेलापात जाने, उतै समय बिताउने होइन, बेलुकी पख चाहिँ साँझ आउँदा चाहिँ गाईबस्तुलाई अब घाँस दाउराको चाहिँ जो गरेर आउने चलन, ट्याक्क बेलुकीको समयमा चाहिँ अब खानपिन बनाउने समय चाहिँ सुरु हुन्थ्यो। तर अहिले चाहिँ कस्तो हुँदो रहेछ भने, अब बिहान गए पनि पाइयो, दिउँसोको अब यति समय मिलाउँछु, दुई तिन घण्टा गर्छु भन्न पनि पाइयो, अनि बेलुकीको समय गर्छु भन्न पनि पाइँदो रहेछ है। अहिले अब काम गर्ने, अब समय सँगसँगै काम गर्ने रहन सहन पनि फेरि सकिएको छ है। अब यसरी नै साथीहरू काम कार्यमा व्यस्त हुनुहुन्छ भने, साथमा हामीलाई रेडियो ट्युन अन गरेर त पक्कै पनि सुनेर साथ दिइरहनु भएको छ होला। अब प्रकाश सपुतको त अक्सर अब लोक भाकाहरू नै मिठो पनि हुन्छ, तर हामी प्रोग्राम कलिङ टाइममा चाहिँ लोक भाकालाई राख्न नसके तापनि मुभीबाट रहेको आज ट्र्याकहरू लिएर आएछौँ, सँगै मुभीबाट रहेको नि एउटा अलिकति लोकशैलीको चाहिँ रहेको छ, तपाईँ माझ राख्दैछु। साझा पर्यो झमक, सुमधुर गीतमा शान्ति श्री परिवारको आवाज पनि रहेको छ। अहिलेको लागि यो गीत सँगसँगै हामी जान्छौँ व्यावसायिक विश्राममा, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महन्त 98461168 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
8: मम्मी भोक लाग्यो, खाजा खाऊँ न?
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028881144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
10: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
12: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
13: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560145 र 98560240।
14: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656 590 065, मोबाइल 98166 34372।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
17: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
16: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
17: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
16: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
17: छुटका दायराहरू,
16: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
17: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
16: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
17: थप जानकारीका लागि सम्पर्क 0655 71 479, मोबाइल 98560 62 65 र 98468 64 145।
0: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइममा यहाँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। टेलिफोन लाइन खुल्ला रहेको छ। आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ हामी गाउँ खाने कथाको साथमा चाहिँ जोडिरहेका छौं भने टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ। 0965-4142-0000 बाटो भएर हामीसँग रमाइला रमाइला अनि विशेष कुराकानीको साथमा चाहिँ जोडिन सक्नुहुन्छ। र हाम्रो नियमित श्रोता साथीलाई त थाहा छ, तै पनि कोही साथी नयाँ हुनुहुन्छ भने कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहाल्छु। आइतबार हामी अन्ताक्षरी विशेषको साथमा जोडिन्छौ, सोमबार यहाँको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछौ भने मंगलबार चाहिँ कुनै टपिक लिएर आउँछु, अनि त्यो टपिकमा यहाँको विचार चाहिँ खुलेर राख्न सक्नुहुन्छ। अनि बुधबार भनेको चाहिँ नाटक गर्छौ हामी, बिहिबार चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिन्छु, आज फ्राइडेको एपिसोडमा रहेर म्युजिक र गेम खेले सँगसँगै भोलि शनिबार चाहिँ गाउँ खाने कथा लिएर आउँछु, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सार्टफेयर गर्नु परे मानिक पुराना गरगनाहरू पनि सार्टफेयर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ भने हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर रहेको छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने विभिन्न ग्यारेन्टीका गरगना सँगसँगै जातीय ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिएमा पनि गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। बारे पछि एकजना साथीलाई विजय गराउँदै विजय साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ रु 100 रिचार्ज भन्दै अहिलेको लागि चाहिँ तपाईँ माझ राख्दैछु। साँच्चै हो कि ख्याल ख्याल माया तिरी मेरे तिन तारा, राजन राशिबाको टी अन्जु पन्तको आवाजमा सजिएको यो समुद्र गीतमा राजन राशिबाको टीको नै लिरिक्स म्युजिक रहेको छ, राख्दैछु, स्वीकार्नु होला है त।

0: Asur terimiri terimiri tintara. Yo romai lagi tapi mas kayak kemesan di sebagai guru sih. Romai lagi songgit ko staff mau ke 12 bulan ko samai sama aja. Ami Rohan song ani aja Friday ke episode mase music track game lirai song songi aja sih abah movie ko track aru sih. So so sabai kita jono nusak mana. So sunda pesisir di tar so udah deh. Sunda sunda ko batu bayra. Ani koi sathi unan sih line ma hello. One day thi ye tora sathi ta. Tiake phone off bay tai. Sunda unan sih ani juri nusak nun sih. Ra pasilo समय चलचित्रको गीत भन्ने बित्तिकै चाहिँ अब मीठा मीठा गीत संगीतहरु चाहिँ सुनिरहेका हुन्छ गीत ट्याके चलचित्र भन्ने बित्तिकै सुरुमा मैले एउटा ट्र्याक पनि राखे न्याउली बनेमा यो गीत पछि चाहिँ अर्को एकदमै ट्रेन्डिङ गीत रहेको थियो म्याग्दी रुमाले माहोले मिठो भयो हजुर भेटै हुनाले त्यो सँगसँगै अब प्रशान्त शिवाकोटीको चाहिँ अब धेरै गीत संगीत रहेको छ यो आवाज चाहिँ पछिल्लो समय जताततै गुन्जिरहेको हुन्छ अब अक्सर आगामी अब फ्राइडे एपिसोडहरुमा पनि यहाँले पनि अब म्युजिक ट्र्याक गेममा चाहिँ चिन्नु पर्ने हुन्छ यो आवाज अब कसको होला भन्दा चाहिँ यहाँले प्रशान्त शिवाकोटी किनकि यो पछिल्लो समय चाहिँ एकदमै चर्चामा पनि छ उनको लिरिक्स सँगसँगै उनको म्युजिकमा रहेको गीत संगीतहरू अक्सर अलिकति लोक शैलीले छोइएको एकदमै मिठो पनि मिठा शैलीको समय ट्रेन्डिङ अनुसार पनि अब सबैमा चाहिँ पुगिरहेको हुन्छ सो पछिल्लो समय एउटा अर्को गीत पनि रहेको छ दिलमा ठाउँ छ भनेर होइन यो गीत पनि अब हामीले रेडियो प्रोग्राम मार्फत पनि अब यहाँहरूमा चाहिँ सुनाइरहेका छौँ र केही छिनमा हामी सुन्छौँ पनि तर अहिले भने साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर हेलो कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिदीजूलाई
1: हजुर धन्यवाद
0: अनि के गर्दै हुनुहुन्छ अहिलेको समय
1: कार्यक्रम सुनेको
0: ल ठिकै छ त्यसो भए म तपाईँको लागि एउटा ट्र्याक चाहिँ राखिहाल्छु है ल ध्यान दिएर सुन्नुहोस् है त म तपाईँको लागि राख्दैछु कुन चाहिँ ट्र्याक हो त भनेर यहाँले चाहिँ सुन्नुपर्छ

0: हाजै गर रमाइलो भोलि त के होला अरे यो कुन चाहिँ गीत होला त कुटुमा कुटु भन्ने गीत होला त
1: हजुर
0: ल होला कि नहोला हामी सुनाइहालौँ है त धेरै धेरै बधाई छ हाम्रो दलमाई दिजुलाई है सही जवाफ चाहिँ मिलाउनु भएको छ म्युजिक ट्र्याक सही चिन्नु भएको छ अहिले भन्ने अब साउन्ड पन्ध्रको जाँदा जाँदै धेरै धेरै शुभकामना सँगसँगै सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ ल छुट्टिन्छौँ है त हस् भन्दै हुनुहुन्थ्यो है ब्यालेन्स कम छ भन्दै हुनुहुन्थ्यो अनि हामीलाई एकदमै माया गर्ने साथीहरू चाहिँ जे जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई चाहिँ सम्झनुहुन्छ काम कार्यको व्यस्तताको समयमा पनि सम्झनुहुन्छ होइन ब्यालेन्स कम छ भन्दै हुनुहुन्थ्यो अनि अब फुर्सदको समयमा पनि सम्झनुहुन्छ समय अब रेडियो प्रोग्राम सुन्दै हुनुहुन्थ्यो भन्नुहुन्छ अनि हामीलाई सम्झनुहुन्छ एकदमै खुसी लाग्छ यो मायाहरू चाहिँ हामीलाई सदैव यसरी नै साथ दिइराख्नु होला अनि प्रोग्राम सुनिरोक्दा चाहिँ के कस्तो लाग्छ त नि यहाँलाई त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई दिँदै गर्नुहोला अहिलेको लागि चाहिँ अघि म कुरा गर्दै थिएँ प्रशान्त शिवाकोटीको है पछिल्लो समय यो आवाज एकदमै चर्चामा पनि छ अनि हामीले चाहिँ यो आवाजहरू चाहिँ चिन्नुपर्ने पनि हुन्छ किनकि अब ट्रेन्डिङ आवाजहरू चाहिँ हामीले कहिलेकाहीँ चिनिरहेको हुन्न सो चिनाउने कोसिसको साथमा चाहिँ हामी रहेका छौँ अनि साथसाथै यो गीतमा आवाज रहेको छ रवि ओज अनि अन्जु पन्तको यो गीत स्वीकार्नु होला भन्दै गीत पश्चात विश्राम पश्चात हामी पूर्ण उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
3: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9855-32475 र 9801-32475
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छी यति का पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9855-66136 र 9151-66136
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिव लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
9: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्धी।
10: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
11: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
12: This is Radio Dhorbarahi, 103.8 MHz.
13: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि फ्राइडेको एपिसोडमा रहेर आज हामी म्युजिक ट्र्याक गेम खेले सँगसँगै कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण श्रोता साथीलाई अनि तीनजनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै अब चाहिँ हामी छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। है, यतिजनसम्म सुनेर साथ दिनुभए सँगसँगै आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो भीमा देखिनुहुन्थ्यो, रुसिका लम्सालजी, काउडाडा देखिनुहुन्थ्यो, रिता आचार्यजी भने लामिसोरा देखिनुहुन्थ्यो, जित बहादुर थापाजी, अनि त्यस्तै सम्झनु भएको थियो हामीलाई पुलचोकदेखि दलमाया थापा दिजुले भने आजको विजयी साथी पनि उहाँ चाहिँ हुनुहुन्छ। आज मैले चाहिँ प्राइजको एपिसोडमा रहेर अब नेपाली चलचित्रहरूको चाहिँ ट्र्याकहरू लिएर आएको थियो, अनि त्यसमा पनि सही आवाज चाहिँ उहाँले चिन्नु भएको थियो, सही ट्र्याक चाहिँ उहाँले चिन्न सफल हुनुभएको थियो भने हाम्रो दलमाया दिजुलाई चाहिँ अन्तिमबार शनिबारसम्म चाहिँ रेडियो प्रोग्राम सुनेर साथ दिनुहोला, त्यो दिन चाहिँ हामी एकजना साथीलाई विजयी गराउँछौ भन्दै जाँदा जाँदै अब चलचित्रको एपिसोड कुराकानी गरिराख्दा होइन चलचित्रको ट्र्याकहरू ल्याइराख्दा चाहिँ अक्सर यो गीत पनि यहाँले चाहिँ सुन्नु भएको छ होला, बाजा घन्काउँदै भन्ने गीत रहेको छ। हामी तीन भाइ पुरानो चलचित्र पनि हो यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनुबाट पनि बिदा हुन्छु र विशेष त आज साउने 15 चाहिँ फेरि पनि शुभकामना सँगसँगै यहाँको दिन शुभ सफल बनाउनु होला। छुट्टिन्छौ, नमस्कार।
14: नगर्ने नगर।

0: रुई फुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउने, तिमी सुत्ने खाट काट टुरिस्ट स्ट्यान्ड बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हात त कोहीको टुप्पी जान्छ।
0: ए नगर्ने त के।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ती, फोन 0635903769।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै फर्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
4: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
8: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौड़ा बस्पिसौनीको ठीक पारिपट्टी
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
12: This is Radio Dhor Barahi, 103.8 MHz.
13: Station 1. Studio Time Check.
14: Aile, madhyanako 12 bajyo.
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मधेसमा उत्पन्न परिस्थिति बारे प्रधानमन्त्री शाह त्यस क्षेत्रका नेताहरूसँग छलफलमा सिराहाको अवस्था सामान्य बन्दै।
0: सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच 7 बुधे सहमति। कर्फ्यूका कारण जनकपुरमा रेल सेवा बन्द।
1: पाकिस्तानमा हिमाल आरोहणका क्रममा निर्मल पूर्जा सहित 10 आरोही सम्पर्कविहीन हेलिकप्टर मार्फत खोजी र उद्धार कार्य शुरू।
0: ट्रम्पको शान्ति योजनापछि हमास समूह हतियार त्याग्न तयार। निशस्त्रीकरणको योजना पुर्याउन 300 दिनसम्म लाग्ने।
1: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले अहिले मधेसबाट प्रतिनिधित्व गरेका विभिन्न राजनैतिक दलका नेताहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छलफलमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनावको समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताउनुभयो। छलफलमा नेताहरू डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मिया अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायत नेता सहभागी भएका।
1: हिजो राति गोली लागेर एकजनाको मृत्यु भएपछि तनावग्रस्त बनेको सिराहाको गोलबजार क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। गोलबजार र लाहान क्षेत्रमा कर्फ्यू जारी छ। राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कड़ा बनाएका छन्। सप्तरीमा पनि कर्फ्यू कार्यान्वयन गर्न बिहानैदेखि सुरक्षा निकायका प्रतिनिधिले माइकिङ गरिरहेका छन्। वीरगंजमा पनि निषेधाज्ञा जारी छ। धनुषामा आज बिहान केही खुकुलो पारिए पनि कर्फ्यू जारी छ।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएका परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। हिजो रातभर भएको सहमतिपछि आज बिहान 5 बजे दुई सरकार
1: छ। गोलबजार र लाहान क्षेत्रमा कर्फ्यू जारी छ। राजमार्ग तथा संवेदनशील स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा व्यवस्था कड़ा बनाएका छन्। सप्तरीमा पनि कर्फ्यू कार्यान्वयन गर्न

0: परिवारले बुझ्नेछन् आज दिउँसो 2 बजे अन्त्येष्टि गरिने भएको छ। सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने र परिवारलाई जनै 10 लाख रूपियाँ राहत उपलब्ध गराउने सहमति भएको छ। स्थानीय सरकारसँगको समन्वयमा एउटा स्मृति पार्क बनाउने, दोषीमाथि कड़ा कार्यवाही गर्ने, दुवै परिवारका योग्य सदस्यलाई रोजगारी दिने सहमति भएको छ। गुरूङ आजै सिराहा जाने तयारी छ।
1: धनुषामा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि नेपाली रेल बन्द भएको छ। आज नेपाल रेलवे कम्पनी लिमिटेडले सूचना जारी गर्दै जयनगर जनकपुर भंगाहा रेल खण्डको रेल सेवा कर्फ्यू आदेश जारी रहेसम्म बन्द रहने जनाएको छ। निमित्त प्रशासन प्रमुख अजय कुमार सिंहद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालय धनुषाको हिजोको पत्र अनुसार प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेश बमोजिम यात्रुहरूको सुरक्षालाई मध्यनजर गरी जयनगर जनकपुर भंगाहा रेल खण्ड अन्तर्गतका रेल सेवा स्थगन गरिएको जनाइएको छ।
0: धनुषाको सबैलामा एकजना मृत फेला परेका छन्। आज बिहान सबैला नगरपालिका 12 रघुनाथपुर नहरचौक स्थित अन्दाजी 35 वर्षीय बन्टु गडेरी मृत अवस्थामा फेला परेको धनुषा प्रहरीले बताएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी न्याय परीक्षक मधुसूदन न्यौपानेका अनुसार यसबारे प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ। मृतक फेला परेका गडेरीको शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको वहाँको भनाइ छ। रघुनाथपुरको हनुमान मन्दिरमा बस्ने गडेरी केही दिन अघि मात्र भारतको पंजाबबाट फर्किएका थिए। उनी बाहिर कामकाज गरेर मन्दिरमा सुत्न आउने व्यक्ति मात्र भएको प्रहरीले स्पष्ट पारेको छ। अपराधी जोसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रहरीले स्पष्ट पारेको छ।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीबीएस परीक्षा स्थगित गरेको छ। पछिल्लो केही दिन यता उत्पन्न असहज परिस्थितिका कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण महाशाखाले जानकारी दिएको छ। त्रिवीका अनुसार रामसागर बहुमुखी क्याम्पस जनकपुर, सरलाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वैता यादव क्याम्पस सिराहा, जेएस मुरारका बहुमुखी क्याम्पस लाहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिरा सप्तरी, नेशनल पिपुल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौर, सिमारा कलेज 12 र ठाकुरराम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। यी बाहेकका अन्य केन्द्रमा भने पूर्व निर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिवीले जनाएको छ। स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशन गरिने महाशाखाले जानकारी दिएको छ।
0: पाकिस्तानको काराकोरम हिमालको ब्रड पीकमा ठूलो हिमपहिरो जाँदा नेपाली पर्वतारोही निर्मल पूर्जा निमसहित सम्पर्कविहीन 10 जना आरोहीको नाम खुलेको छ। सम्पर्कविहीन भएका 10 आरोहीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको हो। टोलीमा 5 नेपाली सहित ओमन, पाकिस्तान, चीन र अमेरिकाका आरोही छन्। अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन आरोहण टोलीमा रहेका आरोहीहरूमा नेपालका निर्मल पूर्जा, पूर बहादुर गुरूङ, किली पेम्बा शेर्पा, निमा शेर्पा नवाङ, थिम्पू शेर्पा, थिन्डु शेर्पा, ग्यालु शेर्पा रहेका छन्। यस्तै नदिरा अहमद अब्दुल्ला अल हार्थी ओमानका, सेहेल साखी पाकिस्तान, वाङ झोङ चीन, मलोरी गाइस अमेरिकाका रहेका छन्। 10 सदस्यीय टोलीको नेतृत्व विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाले गर्नुभएको थियो। आरोही बेपत्ता भएको स्थानमा 4 जनाको शव भेटिएको पनि बताइएको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान खानले इन्स्टाग्राम मार्फत दिएको जानकारी अनुसार घटनास्थलबाट उद्धार टोलीले हालसम्म 4 जनाको शव फेला पारेको छ। यद्यपि फेला परेका शवहरूको पहिचान भएको छैन। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4680-7724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। इरानी मिसाइल आक्रमणबाट कुवेतमा मृत्यु भएका नेपाली पुरूषको परिचय खुलिएको छ। मृत्यु हुनेमा तेह्रथुमका 44 वर्षीय सोम कुमार तामाङ रहेका छन्। कुवेत स्थित नेपाली दूतावासका अनुसार

0: को उत्तरी क्षेत्र स्थित फोफेन आइल्याण्ड स्थित चाइनीज कम्पनीको भवनमा आक्रमण हुँदा सवारी चालकको रूपमा काम गर्दै आएका तामाङको मृत्यु भएको हो। उनी 2022 कुवेतमा काम गर्दै आएका थिए। योसँगै इरान र अमेरिका इजरायल बीच जारी द्वन्दबाट पश्चिम एशियामा मृत्यु हुने नेपाली श्रमिकको संख्या 2 पुगेको छ। यसअघि युएमा गोर्खाका दिवस श्रेष्ठको मृत्यु भएको थियो। कुवेत घटनाका बारेमा त्यहाँको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको नेपाली दूतावासले जनाउँदै आज विज्ञप्ति जारी गरेको छ। मृतकको शव कानूनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय र सहकार्य भइरहेको पनि दूतावासले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोर्ड अफ पीस योजनाको घोषणापछि प्यालेस्टिनी लड़ाकू समूह हमास हतियार पूर्ण रूपमा त्याग गर्न सहमत भएको छ। हमासका एक वरिष्ठ अधिकारीले गाजामा पूर्ण रूपमा निशस्त्रीकरण गर्ने बोर्ड अफ पीसको योजनामा आफूहरू सहमत भएको र छिटै आधिकारिक विज्ञप्ति समेत जारी गर्ने बताएको बीबीसीले जनाएको छ। यद्यपि यस विषयमा इजरायलको तर्फबाट भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया आएको छैन। राष्ट्रपति ट्रम्पले निशस्त्रीकरणको प्रक्रिया पूरा हुँदै जाँदा इजरायली सेना गाजाबाट पछि हट्ने पनि बताउनु भएको छ। यो सम्झौतालाई गाजा अन्तत नयाँ प्यालेस्टिनी सरकारद्वारा सञ्चालित हुने दिशामा एक महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेको समाचारमा उल्लेख छ। अमेरिकाको मध्यस्थतामा अघि बढ़ाइएको गाजा युद्धविराम योजनाको तेस्रो चरण अन्तर्गत हमासको निशस्त्रीकरण र गाजाको पुननिर्माणका बुदाहरू समावेश छन्। यसैबीच इजिप्टको सरकारी समाचार माध्यमलाई उद्धृत गर्दै एएफपीले जनाए अनुसार युद्धविराम योजनाको दोस्रो चरणबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा गाजा मध्यस्थकर्ताहरूको बैठक बस्ने तयारी भइरहेको छ। अधिकारीहरूका अनुसार यो सम्पूर्ण निशस्त्रीकरण र सैन्य मुक्त गर्ने प्रक्रिया सैन्य मुक्त गर्ने प्रक्रिया पूरा हुन 200 देखि 300 दिनसम्म लाग्न सक्ने अनुमान गरिएको छ।
0: र अब खेल समाचार। घरेलु फुटबल ठप्प भएका बेला नेपाली फुटबलर विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको छ। गत असारमा फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेपछि नेपालका महिला र पुरूष शीर्ष फुटबल खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको हो। राष्ट्रिय टीमका दुई प्रमुख खेलाड़ी अनन्त तामाङ र एरिक विष्ट बंगलादेशको फोर्टिस एफसी लिमिटेडबाट खेल्ने भएका छन्। बंगलादेश प्रिमियर लीग फुटबलको लागि फोर्टिस एफसीले डिफेण्डर अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने एरिकका लागि फोर्टिस नयाँ क्लब हो। यसअघि एरिकले बंगलादेशी लीगमै ब्रदर्स युनियनबाट खेलेका थिए। फोर्टिसले बंगलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरण पनि खेल्दैछ। यस्तै नेपाली महिला टीमकी स्ट्राइकर रश्मि घिसिङ भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसीमा आबद्ध भएकी छन्। रश्मि एन्फा राष्ट्रिय महिला लीग 2081 सर्वाधिक 35 गोल गर्ने स्ट्राइकर हुन्। ट्रान्सपोर्ट युनाइटेडको पुरूष टीममा नेपालका गोलरक्षक सन्तोष खत्री पनि छन्। यसै गरी नेपालका युवा मिडफिल्डर कृति रत्न छन्जू थिम्पू एफसीबाट खेलिरहेका छन्। भूटानको थिम्पूमा साउन 17 गतेदेखि राष्ट्रिय महिला लीगको टियर 1 शुरू हुँदैछ। ट्रान्सपोर्ट लीगमा नेपाली महिला खेलाड़ीको बाहुल्यता छ। यसअघि मिडफिल्डर दीपा शाही, स्ट्राइकर मीना देउवा, समीक्षा घिमिरेका साथै अनुभवी खेलाड़ी अनिता केसी पनि सो टीममा आबद्ध छन्। यसै गरी हालै नेपालकी मिडफिल्डर सरू लिम्बू र रेणुका नगरकोटी पारो एफसी र डिफेण्डर पूजा राणा थिम्पू सिटीमा आबद्ध भएका थिए।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मधेसमा उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री शाह त्यस क्षेत्रका नेताहरूसँग छलफलमा। सिराहाको अवस्था सामान्य बन्दै।
1: सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच 7 बुधे सहमति। कर्फ्यूका कारण जनकपुरमा रेल सेवा बन्द।
0: पाकिस्तानको हिम पहिरोमा बेपत्ता निर्मल पूर्जा सहित 10 जनाको नाम खुल्यो। आरोही बेपत्ता भएको ठाउँमा 4 जनाको शव भेटिएको भनाई।
1: ट्रम्पको शान्ति योजनापछि हमास समूह हतियार त्याग्न तयार। निशस्त्रीकरणको योजना पूरा हुन 300 दिनसम्म लाग्ने।
0: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़दै।
1: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: यसैले उसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाचुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087 169
8: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
9: म्याडम धुम्रपान भनेको के हो
8: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
9: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर म्याडम
8: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
9: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
8: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
10: छुटका दायराहरू
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
10: थप जानकारीका लागि सम्पर्क 0625174479 मोबाइल 9856062265 र 9848064145
9: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
11: अब चिन्ता नगर्नुहोस् बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
11: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
11: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
9: आइटीका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
11: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
11: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058 35537 र 98068 15 879।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414200634 र 98171 56606।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने?
13: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
12: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि, दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
14: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98560 78302 र 98460 78302।
16: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन प्वाक्कै।
17: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस काउचौ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस काउचौको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855202779।
2: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816।
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712440।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-5-60-23-420, 98-0-41-54-674 र 98-4-60-23-420।
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

Beat it, boy.

0: शिवलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने गएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गरेको नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै www.radiothorbarahi.com एन्ट्री लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिको साथ रहेर सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा। र यहाँले हामीलाई ठिक 1 बजेदेखि 2 बजेको टाइम सेकसम्म हामीलाई सुन्न सक्नुहुनेछ। र प्रोग्राममा बजाइने सुमधुर मुभी संगलाई सुनेर मनोरञ्जन लिनुहोला, श्रृंखला रहेर कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भने श्रोता साथी, आजको एपिसोडमा रहेर फ्राइडेमा रहेर हामीहरू फिल्मी क्वेशन्स अनि त्यसै गरी मूवी फर कलरलाई चाहिँ कार्यक्रम स्थान दिइनेछौ। फिल्मी यदि यहाँलाई चाहिँ फिल्म सम्बन्धी कुनै क्वेशनहरू सोध्न छ भने, मूवी सम्बन्धी चाहिँ केही छोटो मिठो जानकारीहरू यहाँलाई लिन छ भने, कार्यक्रममा आफूलाई सुन्न मन भएको गीत संगीत मूवी फिल्मी सङहरू सुन्न छ भने 0 बाटो भएर हामीलाई कल गर्न सक्नुहुनेछ। र त्यसै गरी प्रोग्रामको पहिलो सांगीतिक सिरेसहरूको लागि निकै नै सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको टाइटल रहेको छ पात बजाउँदै, मुगलान मुभीबाट रहेको निकै नै सुमधुर सङ्ग रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी बात बजाउँदै गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सिकार्नु भयो होला यो मिठो भाकालाई भन्दै श्रोता साथी अहिलेको लागि भने चाहिँ मलाई माइतै सुख छ गीतको बोललाई राखिरहेको छु। बीच मुभीबाट रहेको निकै नै सुमधुर सङ्ग रहेको छ, जसमा आवाज रहेको छ मान्धवी त्रिपाठी र त्यसै गरी राजेश पायल रहेको भने स्वीकार्नु होला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा। सम्पर्क 0564142333
5: र 98678187।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856324475 र 9801324475।
12: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन।
12: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
13: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868385522।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके ल डन।
16: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856285443 र 9847000787।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153068।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोता साथी केही छिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु र म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ त रहेको नै छु भने श्रोता साथी तपाईँले हामीलाई ठिक 2 बजेको टाइम चेकसम्म सुन्न सक्नुहुनेछ र आजको एपिसोडमा रहेर हामीहरू मुभी सम्बन्धी फिल्मी क्वेसनहरू चाहिँ यहाँले सोध्न सक्नुहुनेछ मुभी सम्बन्धी जानकारी यहाँले प्राप्त गर्न सक्नुहुनेछ कार्यक्रममा सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू मुभी सङ्गहरू यहाँले आज सुन्न सक्नुहुनेछ प्रोग्राममा र सुन्नपछि 41400 बाटो भएर टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ भने त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ प्रोग्राममा एउटा अर्को निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु त्यसै गरी रिमाई गीतको टाइटल रहेको छ भने निकै नै मिठो सङ रहेको छ स्वीकार होला है त

0: हजुर श्रोत साथी, निकै समय संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा मिठो भाकालाई स्वीकार्नु भयो होला नै। र श्रोत साथी अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मुभी संघलाई नै राख्नतर्फतिर लागिरहेको छु। माया बिरानी टू मुभीबाट रहेको निकै नै सुमधुर संघ रहेको छ। तातो गोली टाइटलमा सजिएको निकै नै रमाइलो संघ पनि रहेको छ भने कार्यक्रममा यो छोटो मिठो संघलाई राखिरहेको छु, स्वीकार्नु होला है त।
1: Yes, yes.
2: Got it.

हजुर श्रोता साथी, माया बिरानी मुभीबाट रहेको निकै नै रमाइलो सङ रहेको थियो। तातो गोली टाइटलमा सजिएको यस्तो मधुर सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि सम्पूर्ण हाम्रो प्यारो प्यारो श्रोता साथीले पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि आउँछ अर्को सुमधु भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। सुमधु सङ रहेको छ त्यसै गरी पेन्सन पट्टा मुभीबाट रहेको जुनी जलाई टाइटलमा सजिएको निकै नै सुमधु सङ रहेको छ, जसमा आवाज रहेको छ सरुण गुरूङ, राजबहादुर गुरूङ, उषा गुरूङ अनि प्रिया गुरूङको भने निकै नै मिठो सङ रहेको छ। स्वीकार्नु होला भन्दै कार्यक्रममा यस मधुर सङलाई राख्दै जाँदैछु। कार्यक्रमको फेरि पनि अर्को व्यावसायिक विश्रामतर्फ भने त्यति बेलासम्म भने हामीलाई रेडियो टर्पाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: being creative.
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज.
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के. बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ.
3: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि.
2: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि.
3: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्.
4: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ. साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ.
2: सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008.

0: connect your dream, connect your future. Steel, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुर श्रोत साथीको एकछिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोत साथीहरूलाई पुनः स्वागत गर्दछु भने आशा रहेको छ सम्पूर्ण श्रोत साथीले प्रोग्रामलाई सुनिराख्नु भएको छ होला र यसै गर्ने श्रोत साथी अन्तिमसम्म सुनेर पनि साथ दिनुहोला भन्दै अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु र त्यस्तै गरी तपाईँले हामीलाई रेडियो ठरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com जहाँनिर लगइन गरेर पनि एकैसाथ हामीलाई सुन्न सक्नुहुनेछ र आजको श्रृंखलाबाट भने हामी छुटिनुपर्ने बेला पनि भइसकेको छ. एपिसोडको टाइम पनि हाम्रो सकिने बेला भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु. हामी तीन भाइ मुभीबाट रहेको कलकल खोला साइडेजी गीतको टाइटल रहेको छ जसमा आवाज रहेको छ शम्भुजित बास्कोटा अनि साधना सरगमको भन्ने यो सुमधुर सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु. नमस्ते नमस्कार हैदराबाद.

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही डुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602। मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटी राम्रो होला, एकचोटी सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि।
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
15: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9856062629।
16: अहिले दिउँसोको 2 बज्यो।
6: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्सको साथमा
18: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304
19: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका 2 युवकका परिवार र सरकारबीचमा 7 बुँदे सहमति भएको छ। घटनास्थल पुग्नुभएका गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउनेछ। साथै दुई परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरेर दोषीमाथि तत्काल कानूनी कार्यवाही अगाडि बढ़ाउने मृतकको परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनको सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति भएको छ। घटनामा ज्यान गुमाएका परिवार र गृह मन्त्रालय बीच गै राति सहमति भएको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायतका मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे आज छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीर मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नु भएको छ। उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापा खेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा संचारण गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वतः रद्द भएको हो। लाइसेन्स खारेजी पछाडि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अगाडि बढ़ेको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरेको, सरकारी हक टुटाउन खोजिएको जनाइएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू

व्यवस्था दोहोरिन नदिने त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मालपोत कार्यालयले पनि थप पारदर्शी र सहज सेवा दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा हुने भीड व्यवस्थापनका लागि थप उपकरण स्टेशन र जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको सांसद न्यौपानेले जानकारी दिनुभयो। भूमि व्यवस्थापन, लालपूर्जा वितरण, मल तथा ग्यास अभाव लगायतका विषयमा समेत छलफल भएको जनाउँदै न्यौपानेले जनताको समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै भ्रष्टाचार वा सुशासन सम्बन्धी कुनै गुनासो भए प्रमाणसहित जानकारी गराउन उहाँले सर्वसाधारणसँग आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अन्तर्गत महिला तथा घरेलु उद्यमी व्यवसायी समन्वय समितिले काशी गुरूङको सभापतित्वमा बिहिबार हिजो पूर्णता पाएको छ। महासंघका अध्यक्ष नरेश कणेलको विशेष उपस्थितिमा सम्पन्न भएको बैठकले 13 सदस्यीय समिति गठन गरेको हो। प्रदेशभित्र रहेको महिला उद्यमीको क्षमता अभिवृद्धि गर्दै महिला र घरेलु उद्यमीको हक हितमा काम गर्ने उद्देश्य अनुसार समितिले काम गर्ने समितिलाई पूर्णता दिएको छ। समितिको उपसभापतिमा शारदा बराल, सदस्य सचिवमा इन्दिरा रोका र सदस्यहरूमा एलिना बराल कास्कीबाट, नवलपुरबाट दुर्गा ढुंगाना, शुक्ला गण्डकीबाट कमला सिगदेल, म्याग्दीबाट लक्ष्मी भण्डारी कार्की, लमजुङबाट मनुपन्त खत्री, भिरकोटबाट मीना खाँड, गोर्खाबाट रीता श्रेष्ठ, तनहुँबाट रोशनी पिया र वालिङबाट तारा तिवारी रहेका छन्। समितिको सदस्यमा सीता गुरूङ, मेनुका श्रेष्ठलाई मनोनयन गरिएको छ भने बाँकी सदस्य र सल्लाहकार अर्को बैठकबाट चयन गरिने समितिका सभापति काशी गुरूङले जानकारी दिनुभयो। बैठकले 3 वर्षका लागि योजना तर्जुमा गरेर सरकारी तथा सरकारवाला निकायसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। नेपाल प्रहरीले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक धनबहादुर कार्कीले आज एक भिडियो सन्देश मार्फत धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गर्नुभएको हो। महानिरीक्षक कार्कीले विविधता बीचको एकता नै नेपालको मूल पहिचान र शक्ति भएको बताउनुभयो। सन्देशमा महानिरीक्षक कार्कीले नेपाल विभिन्न भाषा, जातजाति, धर्म र संस्कृतिले भरिपूर्ण राष्ट्र भएको र विगतदेखि नै पारस्परिक सद्भाव, सहिष्णुता र भाइचारा कायम रह आएको स्मरण गराउनु भएको छ। उहाँले पछिल्लो समय पूर्वी तराईका केही ठाउँमा धार्मिक सद्भाव बिगार्ने किसिमको गतिविधि भएको प्रति सचेत गराउँदै सबै धर्म, संस्कृति र समुदायको अस्तित्व तथा मर्मको सम्मान समेत गर्न आग्रह गर्नुभएको छ। महानिरीक्षक कार्कीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्ने कार्यमा सहयोग पुर्याउन सबै नेपालीलाई आग्रह गर्नुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 दानामा जन्मिएर विश्वकीर्तिमानी पर्वतारोहीका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल नेरवाल पूर्जा निम्स दाई पाकिस्तानको काराकोरियम हिम श्रृंखला स्थित 8,047 मिटर अग्लो ब्रोड पिकमा बिहिबार गएको हिम पहिरोपछि सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि जन्म जिल्ला म्याग्दीमा चिन्ता छाएको छ। शुक्रबार आज बिहान आरोही पूर्जासहित 10 आरोही सम्पर्कविहीन भएको खबर सार्वजनिक भएपछि म्याग्दीवासी चिन्तित बनेका हुन्। जिल्लावासीले उहाँको सकुशल उद्धारको कामना गरेका छन्। पूर्जाको जन्मगाउँ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरसनले सम्पर्कविहीन भएको खबर गाउँभर चिन्ता बढ़ाएको बताउनुभयो। दानावासीले उहाँको सकुशल उद्धारको कामना गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ। यस्तै उहाँले भन्नुभयो, निर्मल पूर्जा हाम्रो मात्र नभई विश्वकै गौरव हुनुहुन्छ। उहाँले नेपाललाई विश्वसम्म चिनाउन महत्वपूर्ण योगदान दिनुभएको छ। हामी उहाँको सकुशल उद्धार होस् भन्ने कामना गरिरहेका छौं। आशा छ उहाँ सकुशल फर्कनुहुनेछ। शेरचन्दले हिमाल आरोहण छाडेर कार्यालय सञ्चालन जस्ता सुरक्षित काममा लाग्न पनि आफूले सुझाव दिएको बताउनु भएको छ। यस्तै अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा तिरिजापुनले निर्मल पूर्जा सकुशल फेला पर्ने आशा व्यक्त गर्नुभयो। नेपाल सरकारले पाकिस्तानको ब्रोड पिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम श्रृंखलामा रहेको 8,047 मिटर अग्लो ब्रोड पिक हिमालय
आरोहणका क्रममा हिम पहिरोमा परेर नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्क विहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स

0: सहित पूरण बहादुर गुरूङ युक्त किली पेम्पा शेर्पा किलु निम्मा नुवाङ थिर्पु शेर्पा र ग्यालु शेर्पा सम्पर्क विहीन भएको जनाइएको छ। छ जना नेपाली सहित दसजनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिमपहिरो क्षेत्रमा चारजनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका शवको दुईजना बाहेक अन्यको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ। भर्खरै प्राप्त भएको जानकारी अनुसार उक्त हिम पहिरोमा बेपत्ता भएका दुई मध्ये एकजना नेपाली र एकजना ओमानी पर्वतारोहीको शव फेला परेको र उनीहरूको पहिचान पुष्टि भएको जनाइएको छ। नेपाल वन पैदावार उद्योग व्यवसाय समिति तनहुँले आज शुक्ला गण्डकी नगरपालिका पाँच बेल चौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वृक्षारोपण कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले वृक्षारोपण सामान्य कार्यक्रमका रूपमा नभई स्पष्ट उद्देश्यसहित सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। विगतमा विभिन्न समयमा वृक्षारोपण भए पनि रोपिएका बिरूवाको संरक्षण र हेरचाहमा व्यवस्था हुँदा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै उहाँले नतिजामुखी वृक्षारोपणमा जोड़ दिनुपर्ने बताउनु भएको थियो। नगर प्रमुख पण्डितले शुक्ला गण्डकी नगरपालिकाले भानुभक्त बहुमुखी क्याम्पसको विकासलाई प्राथमिकतामा राखेको बताउँदै यस आर्थिक वर्षमा क्याम्पसका लागि फर्निचर व्यवस्थापन गर्न 20 लाख रूपियाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो। साथै आगामी दिनमा विद्यार्थीलाई लक्षित गरेर बस सञ्चालनका लागि पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा जिल्ला वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले वृक्षारोपणलाई उद्देश्य केन्द्रित बनाउनुपर्नेमा जोड़ दिँदै वन कार्यालयले विभिन्न व्यावसायिक संस्था र समितिसँगको सहकार्यमा जिल्लाको विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँका अनुसार तनहुँमा हालसम्म करिब 18,000 हेक्टर क्षेत्रफलमा वृक्षारोपण सम्पन्न भएको छ भने जिल्ला वन कार्यालय मार्फत 38,000 भन्दा बढ़ी बिरूवा वितरण भएका छन्। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ उपाध्यक्ष तथा शुक्ला गण्डकी नगरपालिका पाँचका वडाध्यक्ष दीर्घ बहादुर थापाले वृक्षारोपणको महत्व र संरक्षणको आवश्यकताबारे धारणा राख्नुभएको थियो। कार्यक्रम अन्तर्गत क्याम्पस परिसरमा 100 वटा फलफूलका बिरूवा रोपिएको समितिका अध्यक्ष दीप बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार रोपिएका बिरूवामा आँप र लिचीका बिरूवा समावेश रहेका थिए। समितिले वातावरण संरक्षणसँगै हरियाली पर्वत र शैक्षिक संस्थामा फलफूलयुक्त वातावरण निर्माण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रममा आयोजना गरेको जानकारी दिएको छ। पोखराको लेकसाइडमा सञ्चालनमा रहेको फ्रेस जुस पसललाई केही दिन अगाडि 50,000 रूपियाँ जरिवाना गरिएको थियो। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएको र अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा सोमबार पसलको निरीक्षण गरिएको हो। प्रयोग गर्न नमिल्ने कुहिएका स्याउ केरा मौसमी आँप अनार र मेवा अनुगमनका क्रममा भेटिएका थिए। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको थियो। पर्यटकीय क्षेत्रको जुस पसलमा कैफियत भेटिएपछि जुस लाइनका रूपमा चिनिने राष्ट्र बैंक चोकमा प्रशासनको टोलीले बिहिबार पनि अनुगमन गरेको थियो। अनुगमनका क्रममा राष्ट्र बैंक चोकका 8 वटा जुस पसलमा कैफियत भेटिएको छ। बाहिर सजिसजाउ रूपमा फलफूलले डेकोरेशन गरेको भए पनि भित्री बाटो साह्रै नै दुर्गन्धित रहेको ग्राहक सुबिन थापाले जानकारी दिनुभएको छ। अनुगमन टोलीले पनि उस्तै कैफियत भेटेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता चित्रांगत बरालले बताउनुभयो। अनुगमनका क्रममा केही पसल सञ्चालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दुर्गन्धित रहेको टोलीले जनाएको छ। टोलीले केही पसलमा गोदाम र फोहोर राख्ने कोठा एउटै भएको पनि भेटाएको थियो।
1: फिफा विश्वकप लगायतको प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्राउने अध्यक्ष जीएनी इन्फान्टिनोको प्रस्ताव विरूद्ध युरोपेली फुटबल महासंघ र उत्तर मध्य अमेरिका तथा क्यारिबियन फुटबल महासंघ खुलेर उभिएका छन्। यूईएफएले प्रस्ताव फिर्ता नभएसम्म आफ्नो सदस्य राष्ट्रले कुनै पनि फिफा प्रतियोगितामा सहभागिता नजनाउने चेतावनी दिएको छ भने कन्काकाफले पनि प्रस्तावको प्रक्रिया र पारदर्शितामाथि गम्भीर आपत्ति जनाएको छ। यूईएफएले आफ्नो 55 सदस्य राष्ट्रको आपतकालीन अनलाइन बैठक पछाडि जारी गरेको विज्ञप्तिमा फिफा विश्वकप फुटबलकै सबैभन्दा सम्पत्ति भएकाले त्यसमा निजी सहित स्वीकारी नहुने स्पष्ट पारेको छ। महासंघले प्रस्ताव पूर्ण रूपमा फिर्ता नलिएसम्म र भविष्यमा पनि फिफाले आफ्नो प्रतियोगिता तथा शासन संरचनामा निजी स्वामित्व नखोल्ने बाध्यकारी प्रतिबद्धता नगरेसम्म फिफा प्रतियोगितामा सहभागी नहुने निर्णय सुनाएको छ। अवस्था विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
9: कहाँ जाने?
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयाम चिसापानी, अनि बिचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
9: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526063।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
8: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट सीट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
16: छुटका दायराहरू:
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
16: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
16: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848664145।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउरी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
21: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: १०३.८ अन्तर्मनको आवाज।

0: खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192692।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
5: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
7: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
10: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
10: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
10: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ।

0: सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
1: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
1: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
5: मम्मी भोक लाग्यो, खाजा खाम न।
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउस नै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141442, 9556231128, 9462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: इस्तुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
0: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
2: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
4: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246
5: 103.8 अन्तर्मनको आवाज
6: स्टुडियो अहिले दिउँसोको 3 बज्यो
7: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165953

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मधेसमा उत्पन्न तनावबारे मधेसवादी दलसँग प्रधानमन्त्रीको छलफल, आफू संघीयता विरोधी नभएको प्रधानमन्त्री शाहको प्रष्टीकरण।
0: सिराहामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ विरूद्ध नाराबाजी, सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपील।
1: देवानगंज घटनाका पीड़ित परिवारलाई राहत उपलब्ध गराउने कोशी सरकारको निर्णय। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर दास विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
0: सात वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याइँदै लाखौं मानिसका लागि अमेरिकामा स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने सम्भावना।
1: र विश्वकप बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे आज मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनैतिक दलका नेतासँग छलफल गर्नुभएको छ। छलफल सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गरिएको हो। छलफलपछि संचारकर्मीसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीले सक्रिय पहल लिनुपर्ने विषयमा बैठकमा कुराकानी भएको जानकारी दिनुभयो।
3: छिटफुट घटनाको रूपमा मात्रै लिनु हुँदैन र हुन पनि होइन। जसरी सुनसरीमा भयो तर यो फैलिँदै फैलिँदै सर्लाही अरू जिल्लाहरूमा पनि फैलिसकेको अवस्था छ। त्यो यसलाई आइसोलेटेड घटनाको रूपमा पनि लिनु भएन र यस पश्चात हुँदैन कि भनेर पनि सोच्नु हुँदैन। यस पश्चात पनि निरन्तर हुन सक्छ, त्यो सोचेर नै समाधानको बाटोमा लाग्नुपर्छ र तयारी गर्नुपर्छ। उहाँले यो एउटा घटना मात्रै सुल्झाए पुग्छ है भनेर उहाँले नसोच्दा हुन्छ। त्यही हामीले सुझाव पनि दिएका छौं र त्यही भएर हामीले जुन सुझाव दियो त्यसलाई लागू गर्नका लागि उहाँहरूले चाहिँ लाग्नु पर्दछ।
0: बैठकमा सहभागी नेताहरूले प्रधानमन्त्रीले हालै राष्ट्रका नाममा सम्बोधन गरेको कदम सकारात्मक भए पनि उक्त कदम केही अगाडि नै चालेको भए घटना कम हुन सक्थ्यो भन्ने धारणा राखेका थिए। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतमा मधेस र विभिन्न पक्षसँग भएका सम्झौताहरू कार्यान्वयन नभई रद्दीको टोकरीमा फालिएको उल्लेख गर्दै यसपटक कुनै पनि धोकाधड़ी नहोस् र सम्झौताको पूर्ण कार्यान्वयन होस् भन्ने कुरा जोड़दार रूपमा उठाइएको बताउनुभयो। संघीयताका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू संघीयताको विरोधी नभएको प्रश्न पारेको महतोले सुनाउनुभयो।
4: एउटा कुरा बडा प्राइम मिनिस्टरले प्रश्नसँग भन्नुभयो, यो संघीयता विरोधी सपनामा पनि नसोच्नु होला। त्यो संघीयतालाई कसरी बलियो बनाउने नै ऊ हो, त्यो संरचनामा त्यो चाहिँ परिवर्तन ल्याउने कुरा थियो, तर त्यहाँ सन्देश चाहिँ गलत गएको छ, त्यसलाई सुधार्नुपर्छ। त्यसैले संघीयता विरोधी हाम्रो पार्टी पनि होइन, म स्वयं त संघीयता विरोधी हुनै पुरो भएन। संघीयतामाथि कुनै प्रकारको खतरा चाहिँ हुने कुनै सवालै छैन र सरकार संघीयता मैले भनेको हो, सरकार संघीयता बनाउँछु भनेर त्यो चाहिँ फेरि वचनबद्ध हुनुभएको हो।
0: प्रधानमन्त्री शाहले विगतमा कसले के गर्यो भन्ने कुरा भन्दा पनि आफूहरूले बोलेका कुरा पूरा गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङ विरूद्ध सिराहामा गोली लागेर मृत्यु भएका गणेश यादवका आफन्त र छिमेकीले विरोध प्रदर्शन गरेका छन्। सुनसरी घटनालाई लिएर सिराहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा

0: कार्यालयलाई विभिन्न जिल्लामा परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार सुरक्षा अवस्थाको प्रभावकारी मूल्यांकन, स्रोत साधन परिचालन, सूचना संकलन तथा विश्लेषण, सुरक्षा कार्ययोजना कार्यान्वयन र आवश्यकता अनुसार फिल्डमा समन्वय गर्न उच्च अधिकृतहरूलाई तराई मधेस क्षेत्रमा खटाइएको हो।
1: सुनसरी लगायत तराई मधेसका केही जिल्लामा उत्पन्न असहज परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाले सामाजिक सद्भाव कायम राख्न संयुक्त अपील जारी गरेका छन्। अपीलमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरिएको छ। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुग्न नहुनेमा जोड़ दिइएको छ। हालैका घटनाको निष्पक्ष छानबिन गरी कानून विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। साथै पीड़ित परिवारलाई आवश्यक राहत र उचित क्षतिपूर्ति तथा घाइतेहरूको निशुल्क र प्रभावकारी उपचारको व्यवस्थापन गर्न पनि आग्रह गरिएको छ। संयुक्त वक्तव्यमा केही स्वार्थ समूहले धर्मको नाममा हिंसा फैलाउने प्रयास गरिरहेको उल्लेख गर्दै नागरिकलाई संयमित रहन तथा उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन अपील गरिएको छ। आजै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुनसरीको घटनापछि उत्पन्न परिस्थितिलाई साम्य तुल्याइ सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको थियो।
0: यस्तै नेपाली कंग्रेसका सभापति गगन थापाले पनि प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल गर्नुभएको छ। आज केन्द्रीय कार्यालय स्थानीयमा सभापति थापाले कोशी र मध्य प्रदेश सरकारका साथै स्थानीय जनप्रतिनिधिसँग भर्चुअल सम्वाद गर्नुभएको हो। कोशी प्रदेशको सुनसरी र मध्य प्रदेशका सिराहा, धनुषा, सप्तरी, पर्सा लगायत जिल्लामा उत्पन्न तनावको समाधानका लागि सभापति थापाले प्रदेश र स्थानीय सरकार प्रमुखलाई काम गर्न आग्रह गर्नुभएको छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेंस अंतर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमता का साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एमएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रांड साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
1: आवाज। हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। कोशी प्रदेश सरकारले देवानगंज घटनाका पीड़ित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीका अनुसार उक्त घटनामा ज्यान गुमाएका परिवारलाई राहत स्वरूप जनै 2 लाख उपलब्ध गराउने निर्णय भएको छ। साथै घाइते तथा घर पसल लगायतमा आगजनीबाट पीड़ित परिवारलाई 50,000 प्रदान गर्ने निर्णय पनि भएको छ। मन्त्री परिषदको आजको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता पराजुलीले जानकारी दिनुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत इन्जिनियर राकेश कुमार दास विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनी विरूद्ध आज विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश नेपानेले जानकारी दिनुभएको छ। वहाँका अनुसार दासको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको भन्ने आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा दासले प्रतिष्ठानमा नियुक्ति लिने क्रममा भारतको बिहार स्कूल एक्जामिनेशन बोर्ड पटनाबाट प्राप्त इन्टरमिडिएट तथा श्री वेंकटेश्वर विश्वविद्यालय तिरूपति भारतबाट प्राप्त कम्प्यूटर साइन्स विषयमा ब्याचलर अफ इन्जिनियरिङको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि उनी विरूद्ध मुद्दा दायर गरिएको हो। आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिम कैद र जरिवाना सजाय माग दावी गरेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। 7 वर्षदेखि अमेरिका बसेका आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याउने तयारी भएको छ। यो सँगै अमेरिकामा बसोबास गरिरहेका H-1B भिसा वाहकहरू सहित लाखौं मानिसहरूका लागि ग्रीन कार्ड प्राप्त गर्ने नयाँ अवसर खुल्ने भएको हो। विगत 7 वर्षदेखि लगातार अमेरिकामा बस्दै आएका व्यक्तिहरूलाई ग्रीन कार्डका लागि आवेदन दिन अनुमति दिने प्रस्ताव गरिएको एक नयाँ विधेयक अमेरिकी सिनेटमा पेश गरिएको छ। यो विधेयक डेमोक्रेटिक सिनेटर एलेक्स पडिलाले संसदमा पेश गर्नु भएको हो। यदि यो कानून बनेको खण्डमा लामो समयदेखि अमेरिकामा रहँदै आएका लाखौं मानिसहरूका लागि स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने अन्तर्राष्ट्रिय संसद

0: माध्यमले जनाएका छन्। ग्रीन कार्ड प्राप्त गरेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बिना कुनै वर्क भिसा सहज रूपमा बस्न र काम गर्न पाउने व्यवस्था छ। यद्यपि यसका लागि केही कड़ा शर्तहरू पनि राखिएका छन्। आवेदन दिने व्यक्तिको कुनै पनि किसिमको आपराधिक रेकर्ड नभएको हुनुपर्ने र उसले ग्रीन कार्डसँग सम्बन्धित अन्य सम्पूर्ण योग्यताका शर्तहरू अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। यो विधेयक पारित भएर कानून बनेमा नयाँ नियम लागू भएको 60 दिनपछि कार्यान्वयनमा आउनेछ।
1: अब खेल समाचार। युरोपेली फुटबल महासंघ यूएफएले विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको छ। फिफाले आफ्नो हिस्सेदारी निजी लगानीकर्ताहरूलाई बेच्ने प्रस्तावको विरोधमा यूएफएका सबै 55 सदस्य देशले विश्वकप बहिष्कारको चेतावनी दिएका हुन्। फिफाले घोषणा गरेको प्रस्तावबारे छलफल गर्न बोलाइएको यूएफएको आपतकालीन बैठकमा यो निर्णय भएको हो। फिफा अध्यक्ष जियानी इन्फान्टिनियोले विश्वकप फुटबल प्रतियोगितामा निजी लगानीकर्ता भित्र्याउने र प्रतियोगिताको स्वामित्व केहीको अंश बिक्री गर्ने विवादास्पद योजना अघि सारेपछि फुटबल जगतमा तनाव सिर्जना भएको छ। यस प्रस्तावको विरोधमा यूएफएले यसअघि नै दुई पटक वक्तव्य जारी गरिसकेको छ। अहिले सबै सदस्य देशले बहिष्कारका पक्षमा मतदान गरेपछि यूएफएले अडानलाई पुनः पुष्टि गरेको हो। यसका लागि फिफाले आफ्ना 211 सदस्य राष्ट्रबीच मतदान गराउँदैछ। फिफा अध्यक्ष इन्फान्टिनोले यो प्रस्तावलाई समर्थन गर्ने राष्ट्रहरूलाई 4 करोड़ अमेरिकी डलर दिने प्रलोभन दिएका छन्। उनले आगामी सेप्टेम्बर 19 तारीकसम्म यो योजना स्वीकार गर्न सदस्य राष्ट्रलाई समय सीमा पनि तोकेका छन्। फिफाको भित्री योजना अनुसार यदि यो प्रस्ताव पारित भए अमेरिकाको थ्राइव इन्टरनल नामक भेन्चर क्यापिटल फर्म यसमा प्रमुख लगानीकर्ता बन्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: मध्य एशियामा उत्पन्न तनावबारे मध्य एशियावादी दलसँग प्रधानमन्त्रीको छलफल, आफू संघीयता विरोधी नभएको प्रधानमन्त्री शाहको प्रष्टीकरण।
1: सिराहामा प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङ विरूद्ध नाराबाजी, सामाजिक सद्भाव कायम राख्न धार्मिक अगुवाहरूको संयुक्त अपील।
0: देवानगंज घटनाका पीड़ित परिवारलाई राहत उपलब्ध गराउने कोशी सरकारको निर्णय। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर दास विरूद्ध भ्रष्टाचार मुद्दा दायर।
1: 7 वर्षदेखि अमेरिका बसोबास गर्ने आप्रवासीले ग्रीन कार्ड पाउने गरी कानून ल्याइँदै लाखौं मानिसका लागि अमेरिकामा स्थायी बसोबासका लागि नयाँ बाटो खुल्ने सम्भावना।
0: र विश्वकप बहिष्कार गर्ने युरोपेली फुटबल महासंघको चेतावनी।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
2: थिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
3: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
2: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
3: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
2: पार्वती रिमाल दुलेगौडा रु 10,100,
3: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
2: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
3: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
2: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
3: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
2: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
3: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
2: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भएन बडी। अब किचनको लागि पनि सामान गजक्कै ल्याउनु पर्यो। बरू कहाँ जाने हो र त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ

0: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
0: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
3: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
3: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
5: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 98560 32475 र 98011 32475।
8: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 98560 66136 र 98151 66136।
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामान

0: विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856383507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
2: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
4: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार।
5: मोबाइल 9800585537 र 9800615899।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
4: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537।
1: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

0: नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाज म कार्यक्रम प्रश्रोता श्रेया गुरूङ कार्यक्रममा सदा चाहिँ आज पनि एउटा रमाइलो श्रृंखलाको साथमा यहाँहरूमाझ उपस्थित भइसकेकी छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radiothorparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यस कार्यक्रमलाई प्रायोजक गरिएको ओम प्रश्न आभूषण सुनचाँदी पसलले रे पसल दुलेगोड़ाको भित्री बजारमा रहेको छ भने सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू यहाँलाई केही गर्नु परेमा त्यस पसलबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भने श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र आजको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई कार्यक्रम विस्तार दिइरहेछौ। सम्झना स्वरूपी कसैलाई केही मेसेज पढाउन छ भने, केही सूचना सन्देश अथवा केही जानकारी यहाँलाई दिन छ भने, र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक दोहोरी गीत संगीत यहाँलाई सुन्न छ भने, सुमधुर भाकाहरू यहाँलाई सुन्न छ भने, हाम्रो रेडियो ठोरबाराही 103.8 मेगाहर्जको पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ। जहाँ चाहिँ हामीले पहिला नै स्ट्याटस राखेका छौं त्यहाँ गरी यहाँले कमेन्ट गर्न सक्नुहुनेछ। र आजको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने श्रोता साथी, कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि हजुर निकै नै सुमधु भाकालाई राख्नतर्फतिर लागिरहेको छु। त्यसै गरी गीतको बोल रहेको छ रूमालयले बाटो छेकौला, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि जानुका तामाङको, भने लय रहेको छ रमेश भिजीको, संगीत सजिएको छ खेम सेन्चुरीकोमा। स्वीकार्नुहोला यो निकै नै सुमधु भाकालाई है त।
1: तिमीहरू बाख्रा खुल्दै गर, म दाईलाई बोलाएर आएको छु है। ए दाई, कहाँ सुतिरहेको? सोल्टिनाहरू आइसक्यो हो र।

हजुर श्रोता साथी, रुमालैले बाटो छेकौला यो निकै नै सुमधुर संगलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। मिठो भाका रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि स्वीकार्नु भयो होला कार्यक्रममा सुमधुर भाकालाई भन्दै। त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा अर्को सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। त्यसै गरी प्रकाश सुधराज अनि मेलिना राईको आवाजमा सजिएको मिठो भाका रहेको छ र गीतको बोल रहेको छ रेशम। स्वीकार्नु होला मिठो भाकालाई। है त

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला यो सुमधुर भागालाई। र त्यसै गरी श्रोता साथी, आजको श्रृंखलामा हामी यसै गरी नै सुमधुर सुमधुर भागालाई कार्यक्रम स्थान दिन्छौं र सँगसँगै फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिइरहेका छौं। र यहाँहरूले सूचना स्वरूप कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने हाम्रो पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने हाम्रो श्रोता साथीले गर्नुभएको कमेन्ट पढ्नतर्फतिर लागिरहेको छु। र कुमार श्रेष्ठजी हुनुहुन्छ, उहाँले कमेन्ट गर्नुभएको छ, बहिनी नमस्ते, सञ्जय हुनुहुन्छ, म राजकुमार श्रेष्ठ, ब्रेक नेपाल ट्रेकिङ पीपीटी डट एटीजी डट लेक साइडबाट हो। मलाई न्याउली भन्नेमा हितैको मायाले राखे मनैमा भन्ने गीत सुनाइदिनुहोस् ल। यो गीत गाछे पानीमा बस्ने मेरो मुटु गोमा कुमारी श्रेष्ठलाई र जन्म दिने आमा पानमती श्रेष्ठलाई सुनाउन चाहन्छु ल, धन्यवाद भन्नुभएको रहेछ। धेरै धेरै धन्यवाद कुमार श्रेष्ठजी यो मिठो कमेन्ट गर्नुभएकोमा। र म एकदम ठिकठाक छु, सञ्चय छु र आशा रहेको छ यहाँहरू पनि सबैजना सञ्चय आरामले हुनुहुन्छ होला, यहाँ पनि सञ्चय हुनुहुन्छ होला भन्दै पक्कै पनि हजुरको रोजाईको गीतलाई त म कार्यक्रममा स्थान दिनेछु भने, श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन हाम्रो श्रोता साथीले रोजाईमा पार्नु भएको सुमधुर न्याउनी बनेमा टाइटलमा सजिएको सुमधुर गीतलाई राख्नतर्फतिर नै लागिरहेको छु। यहाँले पनि कमेन्ट गर्न सक्नुहुनेछ हाम्रो पेजमा, हाम्रो पेजमा गएर चाहिँ यहाँले सम्झना स्वरूपेदी कसैलाई केही मेसेज पठाउन छ भने, केही सूचना सन्देश दिन छ भने, साथसाथै केही जानकारीहरू पनि यहाँलाई दिन छ भने र कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू सुन्न छ भने, लोकदोहोरी भाकाहरू यहाँलाई सुन्न छ भने हाम्रो कमेन्ट गर्न सक्नुहुनेछ पेजमा गएर। र अहिलेको लागि भने यहाँको रोजाइको गीतलाई राखिरहेको छु, कुमारजीको रोजाइको गीतलाई राखिरहेको छु र उहाँले निकै नै सुमधुर भाका रोज्नु भएको छ, निकै नै चर्चित भाका पनि रहेको छ पछिल्लो समय, र गीतको बोल रहेको छ न्याउली बनाईमा, स्वीकार्नु होला यहाँको रोजाईको गीतलाई। हाइता

हजुर साथी, न्याउली बनाईमा गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। कुमार श्रेष्ठजीको रोजाईको गीत रहेको थियो भने पक्कै पनि यहाँले पनि कार्यक्रममा सुमधुभाकालाई सुनेर मनोरञ्जन त पक्कै पनि लिनुभयो नै होला भन्दै श्रोत साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अर्को सुमधुभाकालाई राखिरहेको छु। हिमाली फूल टिपेर गीतको बोल रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। हिमाली फुल टिपेर गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा सिक्का नोचैमा गीतको बोललाई राखिरहेको छु। यो मिठो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैका।

0: हातता लिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँसीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 9867168487।
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
4: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850-57731, 9860-57731।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850-20279।
10: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
11: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाई?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
14: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9850-62029।
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।

0: पट्ट दिनाङ अघि छ मगर ढुटु मास बार वाङमु मुच जम्मै जम्मै श्रोता लाफाको के नामा सबरक सविता सिजली झेडी मगरौ झुर्ले जेडौ सेमिङ निपाओ नाको के छिन्यु मास बाराङ ढलिङ ढलिङ मनिटा जातले आशाले नाको पट्टको न झेर्मु न आउला गेपमु न आउला कानको पनि नाकुङ ढलिङ रोह दिनमु झेर्मनले गेपमनले मातृभाषा आवाजको आवश्यकता आजको मूल नारा लान किङ यसै मगर ढुटो मासबार पट्ट बिहिबानी गोराकुङ कु बजौ सेटमिन ढुनिङ हटिङ पुनः प्रसारण शुक्रबानी नविलाक बाङ्गा बजौ सेटमिन ढुनिङ प्रसारण छान्के जातले रेडियो ढोर बराही काठभुङ सोम दशमलव के मेगा हजाङ नाकै कान्के कानुङ वेबसाइट www.radiodhorbarai.com.np लगइन जातमर सेकियोकले ध्याङ हाम्रो पात्र मोबाइल एप कठ कठ फेसबुक पेजिङ र भिन्डा भरि नाकुङ फुर्सद लेचा बखटाङ सेकियोकले यसै मासबार आदिवासी जनजाति समन्वय परिषद शुक्ला गण्डकी नगरपालिका डुस्पो प्रसारण छान्छ आदिवासी संसार अन्तर्गत मगर ढुटो मासबार आली ढ्याङ कानुङ मासबार के पीआर कल्चर एण्ड फेसन हाउस दुलेगौडा बजारे र प्रायोजन जातमन रहने नाको यसै मास बाराङ मगर ढुटो शेषे छ लिङ्गको मगर ढुट सम्बन्धी मगर समुदाय सम्बन्धी सामग्रीको हटिङ सेसेन समय सान्दर्भिक कुराकानीको र सेकियोले कानको चाहिँ सोमचु निज भिन्टा आदिवासी जनजाति दिवस हो संघारङ लेचा बाटी छिन्यु मास बाराङै आदिवासी जनजाति अभियन्ता मिगुर अमरराज थापा मगर के पहुनौ रूपाङ मनिटा जातले झोरले
1: झिलो झोरले
0: छिनिङ कानुङ मास बाराङ त्यसै आदिवासी जनजाति दिवस बाराङ न कुराकानी जातिनु हुनले पट्ट डेनाङ अघे छ कोही कोही के थाहामा छन् के रहेकले आदिवासी जनजातिको सुआले डेमु होस्मुयानी न
1: आदिवासी जनजाति देशको कुचो मेलनो छुट्टै मौलिक पहिचान भाषा कला संस्कृति रीतिरिवाज परम्पराले चले र उसको धेरै पहिलादेखि नै निश्चित भूभाग बसोबास जाग्नु रहेछ जातिको आदिवासी जनजाति चिन्डीले यसको चाहिँ डेक्याल ढ्या विश्व डेक्याल ढ्या आदिवासी जनजातिको 7,000 खलिले चाहिँ आकलन जाटुन ढ्या आदिवासी जनजातिको भाषा 5,000 भन्दा धेरै भाषाले छ कुरा र तथ्याङ्कै त्यसले
0: आदिवासीको चाहिँ भर्मी सभ्यता कट कट यसै धर्त्याङ बसोबास जात चाहिँ रामोले च ल्याएर हिके बल्ल सोमचु निसौ आदिवासी जनजाति दिवस मन्डिकी नुहुमुनाले आदिवासी दिवस हिकेका नै मन्डिकी जातले त
1: एकदमै ठिकै सन् गिन नानी कानको परम्परा आदिम कालदेखि नै इसे धर्त्या मुच ल्याएर जब निस विश्वयुद्ध छान भोटिङ पश्चात संयुक्त राष्ट्र संघ देशका संस्था जन्म छान होचे चाहिँ 1994 सालङ यी अगस्त 9 चाहिँ आदिवासी जनजाति दिवस मन्डीकै डेउ चाहिँ पट्टाको के सूचित जात छान्नु कान 1994 खाटा बल्ल काने इसे आदिवासी जनजाति दिवस मन्डी रामनले काने हिके जनजाति आदिवासी दिवस मन्डीले त डेनाङ खासमा बुदागत रूपङ डेके जाका र काटडेले आदिवासी जनजाति अधिकार संरक्षण र प्रबन्ध जातके डेउ कानिसी कार्यक्रम मन्डी रामोले निस नम्बरङ डेले कानु भाक्के पाच भाषा कला संस्कृति पहिचान के सम्मान र संरक्षण जातके डेउ कानिसी विश्व आदिवासी जनजाति दिवस मन्डीले भोटिङ सोम शिक्षा स्वास्थ्य रोजगारी विकासाङ आदिवासी जनजातिकै व्यवहारी छ विभेद विसङ्गति विरुद्धवाङ पट्टाको के चेतना याके डेमोसे कार्यक्रम काने अगाडि बड्डिमोले बड्डिङ बुली नम्बराङ आदिवासी समुदायकै समाज संस्कृति र वातावरण संरक्षक जातके जात छ योगदानो कदर जातके विश्व

0: बाहुल्यले छ। मगर जातिको लेढ्या सबैभन्दा थोरै संख्या चाहिँ राई जातिको काने डुपुने र इला आठ जाति मध्ये मगर, गुरुङ, नेवार, कुमाल, भुजेल, थकाली र राई जान्नु आठ जातिको इलाङ बसोबास जात्छले र पर्सेन्ट आधारङ देखियाले ढ्या इलाङ 48% जनसंख्या आदिवासी जनजाति लिडेछ तथ्याङ्क टानकले।
1: नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी सोमचु निस भिन्टा आदिवासी दिवस कुटा जात्म मन्डी केन हुमुनले इच्यौ बारेङ र टुन्छ जानकारी दामु यानिन।
0: हजुर, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी 32 आदिवासी दिवस के सप्ताहव्यापी रूपाङ मन्डी के डेमो विभिन्न मासबार खाता मन्डी के डेमो नोवनले यसै कार्यक्रम मुख्य नारा दे दिन्छ अधिकार के रक्षा छिनियो आवश्यकता पहिचान खाता समावेशिता र पूर्ण न्यायपूर्ण नेपाल खासके कानून साझा प्रतिबद्धता देचले र यसै कानून सप्ताहव्यापी कार्यक्रम काने साउन 18 गते देखि कार्यक्रम जात्नु नुमोले काने साउन 18 गते पत्रकार सम्मेलन जानु कान अघि बढ्दिस कार्यक्रमले यसै चाहिँ पत्रकार सम्मेलन कुमार समाज भवन खरेन्ट छाउनले ध्या इजाद्नु न 19 गते काने एक्ले डाँडा बुद्ध प्रतिमा खासा ठाङ सरसफाई र बुटा रोपदिस कार्यक्रम डामो अगेर बढ्दी सुने इजाद्नु न कान 20 गते वक्तित्व कला प्रतियोगिता कानून शुक्ला गण्डकी नगरपालिका अन्तर्गत माध्यमिक विद्यालय 9 कक्षा 12 विद्यार्थीहरू चाहिँ वक्तित्व कला प्रतियोगिता जान्नु कान अघि बढ्दी सुने इजाद्नु न कान 21 गते साउन 21 गते अन्तर्क्रिया कार्यक्रम कानून महिला होटिङ युवा खाटा अन्तर्क्रिया कार्यक्रम जान्नु अघि बढ्दिस कार्यक्रमले इजाद्नु न कानून 22 गते यसै शुक्ला गण्डकी भित्री कानून जनजातिको जनप्रतिनिधि खाटा अन्तर्क्रिया जान्नु कानून कार्यक्रम अघि बढ्दिसनले इजाद्नु न कानून 23 गते कानून तयारी कार्यक्रम छान्नुले ध्या 24 गते कानून मेमेलु जामाङ मौलिक संस्कृति पहिचान खाता पट्टाको शुक्ला गण्डकी नगरपालिका खुल्लो चौराङ जुरुमनाखिङ काने वृहत कार्यक्रम जाँच कार्यक्रमले
1: मास बारे आदिवासी जनजातिको ढुट रोस रिवस छ्याप पुस्ता हस्तान्तरण के टेवा याले होला र लाकुङ अनुभव आधारण होस्म यानी
0: इन्च मास बारे पक्कै पनि कानुन भाटके पाछ धर्म संस्कृति भाषा वेशभूषा के पुस्ता हस्तान्तरण जाके पक्कै पनि महत्वपूर्ण भूमिका गेसले दिएछ नाके लसुने तर चा काने मात्रै जान्नु यसै चाहिँ कानुन धर्म वेशभूषा रीतिरिवाज जोगडिक जमायकले यसके कानुन चाहिँ सरकारले नै अब विशेष यस क्षेत्रमा ध्यान याके योका ढ्या कान चाहिँ कानुन वेशभूषाके हस्तान्तरण पुस्ता हस्तान्तरण जाके योगले लाखासेले।
1: शुक्ला गण्डक्याङ आदिवासी जनजातिको अवस्था कुन चले मेलो ढुट रोस रिवस छ्याप जगेर जातके लागि महासंघै कुरिन्छ मासबारको जाँचै र हानी र नुन्यु योजना हिकातले त
0: कानो शुक्ला गण्डकी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेनो स्थापना कालदेखि नै अत्यन्तै सेय छ कार्यक्रम जान्नु राचनले साँच्चै नै देखियल मेलेस नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी यसै नेपाल भरि पालिका मध्ये पहिलो छान्छ कुरा रङ्गाइला अवगत जातके जातले के त्यहाँ नेपाल भरि आदिवासी जनजाति जात छ कार्यक्रम के ओस्नाखिङ शुक्ला गण्डकी नगरपालिका के शीर्ष कार्यक्रम जात छ आधारङ मेलेस सभामुखे कानुङ इलुङ मेयर कृष्ण पण्डित के सम्मान जाँच कुरा र इलाङले इचेन प्रष्ट इपारिल ढ्या पक्कै पनि इसे शुक्ला गण्डकी आदिवासी जनजाति सेक्टर रङ सेज काम छानुनी।

0: र विशेष चाहिँ उदाहरणहरूमा देखिहाल्दै सुग्ला गण्डकी नगरपालिकै इसे चाहिँ रेडियो भाषा कार्यक्रम केटनले कुलाङ चाकान नागोनले इजाद नन इसे लोकसेवा तयारी कक्षा केर निरन्तर याचनले इजाद नन रैथाना खाने महोत्सव अन्तर्गत कानून परम्परागत मौलिक खाना के ज्यास कुराके कुजानो काने चाहिँ प्रवर्धन सम्वर्धन जातीय योगले वार्षिक रूपमा नै इसे चाहिँ कार्यक्रम र अघि बढिसनले इजाद नन कान चाहिँ राचा दिन र इसके महत्वपूर्ण कार्यक्रम साथ साथै धेरै अरू थप कार्यक्रम लानाखिङ काने सुग्ला गण्डकीका आदिवासी जनजाति सेक्टर धेरै काम जाके दिउँ कार्यक्रमको तय चातनले
1: एकदम खुसी लाग्छ। सुग्ला गण्डकी नगरपालिका यसै आदिवासी जनजाति सङ्घ पक्षङ चाहिँ टोङ नाखिङ काम जात सेनाङखेरी अनि हेरी सुग्ला गण्डकी नगरपालिका न पुरस्कृत छान्छ कुरा सेनाङखेरी कानको के धेरै खुसी लाग्छ। कानको चिनी कुराकानी अन्तिम अन्तिम चरणले मै गिनके म्याक्छ तर नाको के मोस्के न परिश्च कुराको हिरोले देखुन होस्मयानी न
0: अत्यन्तै सिएज कुरा जटन नानी साँच्चै नै देखाल ध्यान कानु जनजाति सेक्टर सुक्रा गण्डकी नगरपालिका कुरै काम छानु नि होसे कुरा कान जनजातिको कतिपय जनजातिको थाहा मालिसले होछन् हिँडेन ध्यान इसे राजा साउन 24 गते कानु विश्व आदिवासी दिवस छानुले पट्टा पट्टा जनजाति हुके होसे कार्यक्रम राखे रोक्चै कुसेर यस कार्यक्रम सेके माछुडिसुस देछ हिसाबले पट्टा पट्टाको के यस कार्यक्रमाङ कानु इसे 24 गते लेज कार्यक्रम विश्व आदिवासी 32 विश्व आदिवासी दिवस पट्टाको के राच रोक्छै रोके छान्दे
1: नाकुङ ढलिङ व्यस्त बाबजुद र कानुङ निम्तो के स्वीकारिमु इलाङसम्म रानाखिङ आदिवासी जनजातिको बारेङ ढलिङ कुराकानीको दामु याठाङ नाको के गिरिङ गिरिङ धन्यवाद टकरीले
0: नाकेर यस कार्यक्रम हेर्नु मेनो कुरा दाचाजु अवसर यहाँ यसै लागि यसै कार्यक्रम प्रस्तुता लगायत रेडियो धरुराई एफएमके ढलिङ ढलिङ जिलो डेचे नार दुमागले हस जोरले
1: जिलो श्रोता लाफाको चिनी उमासबार नाको के कुन चलसा आन्चन सल्लाह सुझाव पक्कै दामु यानी है नाकु सल्लाह सुझाव अनुसार न कानकै मासबार कास्के जुङको जातले अर्को साता पिनम श्रृङ्खला नानाकिङ नाकुङ समक्ष पक्कै उपस्थित छन्ले सहीसम्म कानुङ ढुटो मासबारके सेमु या छ नाको जम्मै जम्मै श्रोता लाफाको के धन्यवाद सहकर्मी लाफाके र मिकिनिङ हुँदा आभार प्रकट चाँच्चै मासबार डुम्च बखटाङ काटसेहेच लिङ्गासै घामासे बरेक सविता सिजली झेडी मगर र भाके छाना जिलो झोरले सेमिङे पाऊ नाको चाहिने सेमो नजात्नी रेडियो डोर बराई काठबोङ सोम 10.K MHz अन्तर मनौ आवाज
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: इस्तुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
4: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0564141129 र 98560131053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
7: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
10: कहाँ जाने?
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बिचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-59122, 98058-28008 र 98460-69246।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
16: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
18: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 5 71 240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
6: सुवर्ण अवसर
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
6: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
7: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
6: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
7: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
6: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
7: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
6: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
7: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
6: साथै पुराना निको नभएको घाउ छाडा सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
7: हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा
1: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
9: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033598 र 9845410950।

0: VBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: VBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062625 र 9848064145।
2: यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौडामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
0: र 9868168787।
2: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौडामा
3: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
0: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ECG, USG तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
0: र 9868168187। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417007787।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
8: बुढा केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
10: X103.8 अन्तर्मनको आवाज।
11: स्टुडियो साइन्चेक
12: अहिले साँझको 5 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165935301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
14: ढोरबाराही हाइलाइट्सको साथमा
15: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
16: नमस्कार, रेडियो ढोरपाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरपाराही न्यूजमा श्रेया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाल वन पैदावार उद्योग व्यवसाय समिति तनहुँले आज शुक्ला गण्डकी नगरपालिका 5 बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। वृक्षारोपण कार्यक्रममा बोल्दै शुक्ला गण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले वृक्षारोपण सामान्य कार्यक्रमका रूपमा नभई स्पष्ट उद्देश्यसहित सञ्चालन गर्नुपर्ने आवश्यकता औलाउनु भएको हो। विगतमा विभिन्न समयमा वृक्षारोपण भए पनि रोपिएका बिरूवाको संरक्षण र हेरचाहमा व्यवस्था हुँदा अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको उल्लेख गर्दै वहाँले नतिजामुखी वृक्षारोपणमा जोड़ दिनुभएको हो। नगर प्रमुख पण्डितले शुक्ला गण्डकी नगरपालिकाको भानुभक्त बहुमुखी क्याम्पसको विकासलाई प्राथमिकतामा राखेको बताउँदै यस आर्थिक वर्षमा क्याम्पसका लागि फर्निचर व्यवस्थापन गर्न 20 लाख रूपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो। साथै आगामी दिनमा विद्यार्थीलाई लक्षित गरी बस सञ्चालनका लागि पनि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा जिल्ला वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले वृक्षारोपणलाई उद्देश्य केन्द्रित बनाउनु पर्नेमा जोड़ दिँदै वन कार्यालयले विभिन्न व्यावसायिक संस्था तथा समितिसंघको सहकार्यमा जिल्लाका विभिन्न क्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको हो। वागानुसार तनहुँमा हालसम्म करिब 18,000 हेक्टर क्षेत्रमा वृक्षारोपण सम्पन्न भएको छ भने जिल्ला वन कार्यालय मार्फत 38,000 भन्दा बढ़ी बिरूवा वितरण गरिएको छ। कार्यक्रममा भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, उपाध्यक्ष तथा शुक्ला गण्डकी नगरपालिका 5 का वडाध्यक्ष दीर्घबहादुर थापा लगायतले वृक्षारोपणको महत्व र संरक्षणको आवश्यकताबारे धारणा राख्नु भएको थियो। कार्यक्रम अन्तर्गत क्याम्पस परिसरमा 100 वटा फलफूलका बिरूवा रोपिएको समितिका अध्यक्ष दीप बहादुर श्रेष्ठले जानकारी दिनुभएको हो। वागानुसार रोपिएका बिरूवामा आँप र लिचीका बिरूवाहरू समावेश रहेका छन्। समितिले वातावरण संरक्षण, हरियाली प्रबन्धन तथा शैक्षिक संस्थामा फलफूल युक्त वातावरण निर्माण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरेको जनाएको छ। तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानीले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयमा पुगेर सेवाग्राहीका गुनासा सुन्दै सेवा प्रवाह सुधारका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गर्नुभएको छ। भेटका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क तिरेर मात्र फिल्ड सेवा लिनुपर्ने गुनासो उठेपछि कार्यालय प्रमुखले त्यस्तो अवस्था दोहोरिन नदिन प्रतिबद्धता जनाउनु भएको छ। मालपोत कार्यालयले पनि थप पारदर्शी र सहज सेवा दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा हुने भीड़ व्यवस्थापनका लागि थप उपकरण स्टेशन र जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको सांसद न्यौपानेले जानकारी दिनुभएको छ। भूमि व्यवस्थापन, लालपूर्जा वितरण, मल तथा ग्यास अभाव लगायतका विषयमा समेत छलफल भएको जनादेव न्यौपानेले जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै भ्रष्टाचार वा सुशासन सम्बन्धी कुनै गुनासा भए प्रमाण सहित जानकारी गराउन उहाँले सर्वसाधारणसँग आग्रह गर्नुभएको छ। तनहुँको भानु नगरपालिकाले विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले खरिद गरेका विभिन्न उद्धार सामग्री सशस्त्र प्रहरी बल नेपाल नम्बर 23 कर हेडक्वार्टर मनोकामना तनहुँलाई हस्तान्तरण गरेको छ। नगर प्रमुख आनन्द राज त्रिपाठीको उपस्थितिमा आयोजित कार्यक्रममा विपदका समयमा खोज उद्धार तथा राहत कार्यमा प्रयोग हुने अत्यावश्यक सामग्री सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको हो। हस्तान्तरण गरिएका सामग्रीमा फायर रेस्क्यू रोब फायर जस्ता सामग्रीहरू रहेको थियो। कार्यक्रममा नगर प्रमुख त्रिपाठीले विपद व्यवस्थापन स्थानीय तहको प्रमुख जिम्मेवारी मध्ये एक रहेको उल्लेख गर्दै नागरिकको जीवधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले आवश्यक पूर्व तयारीलाई निरन्तर सुदृढ बनाउँदै आएको बताउनु भएको हो। उहाँले विपदका बेला सशस्त्र प्रहरी संघको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभएको हो। तनहुँ जिल्ला अदालतले अदालतमा सेवा लिन आउने सेवाग्राही तथा लेखापढ़ी व्यवसायका लागि पोसाक सम्बन्धी सूचना जारी गरेको छ। अदालतले सामाजिक रूपमा मर्यादित घुम र घुँडा ढाकिने पोसाक लगाई तारिक पर्चा लिएर मात्र अदालत प्रवेश गर्नुपर्ने जनाएको छ। त्यसै लेखापढ़ी व्यवसायहरूले लेखापढ़ी व्यवसाय संशोधित नियमावली 2051 अनुसार तोकिएको पोसाक र परिचय पत्र अनिवार्य रूपमा लगाउनुपर्ने उल्लेख गरिएको छ। अन्यथा अदालत प्रवेशमा रोक लगाइने अदालतले सूचना मार्फत जनाएको छ। बेसीशहर चामे सड़क छिटो स्तरोन्नति गर्न लमजुङ र मनाङका सांसदले पहल गरेका छन्। लमजुङका प्रतिनिधि सभा सदस्य धर्मराज केसी र मनाङका प्रतिनिधि सभा सदस्य टेक बहादुर गुरूङले सड़क संयुक्त अनुगमन गर्दै सहज बनाउनु पर्नेमा जोर दिनुभएको हो। उत्तरी लमजुङ र मनाङ जिल्लाको लाइफलाइनसँग जोड़िएको यो सड़कका विभिन्न उल्लेख गरिएको छ। अन्यथा अदालत प्रवेशमा रोक लगाइने अदालतले सूचना मार्फत जनाएको छ। बेसी शहर चामे

धुलोले यातायात सञ्चालनमा कठिनाई हुँदै आएको छ। दुई जिल्लासँग जोडिएको यो सड़क जतिसक्दो छिटो स्तर वृद्धि गर्न ध्यान केन्द्रित भएको प्रतिनिधि सभा सदस्य केसीले बताउनु भएको हो। सड़कको स्तरोन्नति भएमा दुई जिल्लाका मात्र नभई देश विदेशका पर्यटकलाई समेत सहज हुनेछ। लमजुङको पाउदीबाट लमजुङ बनाङ सीमा मार्दी भीरसम्मको सड़क खण्ड स्थलगत अवलोकन पछि प्रतिनिधि सभा सदस्य गुरूङले वर्षाले क्षति गरेको स्थानमा मरमत गरेर आवागमन सुचारू बनाउन सड़क डिभिजनलाई आग्रह गर्नुभएको हो। बरसातले चामे जोड्ने सड़कका विभिन्न स्थानमा क्षति पुर्याएको छ। जिल्लालाई सड़क सञ्चालनमा जोड्ने सरकारको योजना अनुरूप 2051 सालदेखि सड़क डिभिजन कार्यालय दमोली तनहुँले यो सड़क निर्माण गर्न शुरू गरेको थियो। 2057 सालदेखि नेपाली सेनाले उक्त सड़क निर्माणको जिम्मेवारी पाएको थियो। मनासुलु संरक्षण क्षेत्र आयोजना एक गोर्खाको आर्थिक सहयोग चोम उपत्यका स्थित चौरी खर्क पदमार्ग स्तरोन्नतिको काम शुरू भएको छ। पदमार्गलाई सुरक्षित र सहज बनाउने उद्देश्यसहित संरक्षण क्षेत्र व्यवस्थापन समिति छेकम्पार्स मार्फत पदमार्ग स्तरोन्नतिको काम अघि बढ़ाएको हो। पदमार्गमा ढुङ्गा बिछ्याउने क्षतिग्रस्त भागको मरमत गर्ने र तार जाली लगाउने काम भइरहेका कार्यालयले जनाएको छ। जस अन्तर्गत 420 मिटर पदमार्ग स्तरोन्नतिको काम भइरहेको हो। चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत जोखिमयुक्त ठाउँमा तार जाली लगाउने तथा अन्य स्थानमा ढुङ्गा बिछ्याउने काम भइरहेको छ। पदमार्ग सुधारले आवागमन सुरक्षित र व्यवस्थापित हुने कार्यालयले आशा राखेको छ। यसले स्थानीय बासिन्दा तथा पर्यटकहरूको आवत जावतलाई सहज बनाउनुका साथै दिगो पर्यटन प्रबन्धन र सम्पर्क संरक्षण क्षेत्र व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छिरिङ लामाले जानकारी दिनुभएको हो। नेपाल चीन जोड्ने कोरोला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि अर्थ मन्त्रालयले सम्भाव्यता अध्ययन गरेको छ। कोरोला नाकामा आवश्यक संरचना बनाउन अध्ययन गरी ओसा इन्जिनियरिङ प्रालीले गत आर्थिक वर्ष 2082-83 स्थलगत रूपमा पुगेर अध्ययन गरी गत वर्ष सरकारलाई प्रतिवेदन हस्तान्तरण गरे पनि विशेष आर्थिक क्षेत्र स्थापनाका लागि थप काम अगाडि बढ़न सकेको छैन। आर्थिक गतिविधिले तीव्रता पाएसँगै कोरोला नाका स्थित नेपालतर्फको 10 गजा क्षेत्रमा भन्सार कार्यालय अध्यागमन गोदाम सहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि प्राविधिक टोलीले सम्भाव्यता अध्ययन गरेपछि विस्तृत परियोजना प्रतिवेदन डीपीआर प्रक्रियामा आएर रोकिएको छ। कोरोला नाकामा आवश्यक संरचना बनाउन चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरोला नाकामा चिनिया संरचना बनेको वारीपट्टि नेपाली भूभागमा 500 रोपनी क्षेत्रफलमा बनाउन सकिने भौतिक संरचना तथा नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको 110 रोपनीको जीपीएसको प्रयोग गरी अध्ययन गरिएको ओसा प्रालीका इन्जिनियर रोशन सापकोटाले बताउनु भएको छ। भौतिक पूर्वाधारका लागि सम्भाव्यता अध्ययन गर्न अर्थ मन्त्रालयले 18 लाख बजेट विनियोजन गरिएको थियो। कोरोला नाकाको 10 गजा क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा नेपालको सीमा पार व्यवसायमा समेत असर गरेको छ। पर्वतका सोलुङ्गी पुल अहिले जीर्ण बन्दै गएका छन्। कालीगंजकी र मोदी नदीमाथि निर्माण गरिएका अग्ला र लामा पुलले दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्ने आवत जावत सहज बनाएका छन्। यद्यपि केही पुल जीर्ण बन्दै गएका छन्। ती पुलका कारण पर्यटन प्रबन्धनमा समेत योगदान पुगेको छ, तर निर्माणपछि नियमित मरमत र संरक्षणमा ध्यान नपुग्दा कतिपय पुलका लच्छा खुकुला भएका छन्, जाली च्यातिएका छन्। पुलका नट बोल्ट समेत कमजोर बन्दै गएका छन्। दैनिक संयोगले प्रयोग गर्ने यस्ता पुलको अवस्था बिग्रदै जाँदा सुरक्षा चिन्ता पनि बढ़न थालेको छ। पर्वतको कुस्मा ग्यादी कुस्मा कैया मुदीकुवा बजागाउँ तथा पाङ रामरेखा बागलुङ सोलुङ्गे पुल जिल्लाको पहिचानका रूपमा स्थापित रहेका छन्। अग्ला र लामा पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। कुस्मा ग्याती सोलुङ्गी पुलको अवस्था पछिल्ला दिनमा झन बिग्रन थालेको छ। यो पुल 2066 निर्माण भएको हो। डेढ दशक पुगिसक्दा पनि नियमित मर्मत नहुँदा पुलका लच्छा डेग

0: तथा नर्थ वोल्टमा समस्या देखिन थालेको छ। कुसबा नगरपालिका नौका वडाध्यक्ष राम शर्मा लामिछानेले पुलको अवस्था वर्षेनी कमजोर बन्दै गएको बताउनु भएको छ। सो पुलमा केही समयका लागि मोटरसाइकल सञ्चालनमा रोक लगाए पनि सामान्य मर्मतपछि फेरि सवारी सञ्चालन हुन थालेका छन्। लगातार चार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 वटा कम्पनीको शेयर बढ़ेकोमा 82 वटाको घटेको छ। यसै 13 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज एभरेज कलरको शेयर 15% बढ़ेको छ। सम्पर्कमा बजार बढ़ेको दिन नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब करोड़को कारोबार भएकोमा आज 337 वटा कम्पनीका 88,51,000 किट शेयर 3.75 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। साझा 5 बजेको ठोलबुरा हेलर्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: प्रदीप हेर न, बेगो दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9908216142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
2: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
2: गन्जकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौड़ा माछा पुस्त्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0655903969, मोबाइल 9840826।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
5: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
3: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
3: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
7: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461599 छ
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to Learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kasti, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: This is Radio Dhor Barahi, 103.8 MHz.
9: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले. So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhor Barahi 103.8 MHz.

हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई तपाईँतिर सुन्दै हुनुहुन्छ रेडियो डहरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भनी आज हामी तपाईँहरूको माझमा चाहिँ फ्राइडे क्यापिसलमा रहेर हिँड्ने नेपाली कौशिकन ब्लक म्याचअप र कवरसँग अनलाइन कार्यक्रम स्थान दिइरहेको छौँ भने आज हामी तपाईँहरूको माझमा फ्राइडे क्यापिसलमा रहेर हिँड्ने नेपाली कौशिकन ब्लक म्याचअप र कवरसँग अनलाइन कार्यक्रम स्थान दिइरहेको छौँ। उसै गरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने आज हाम्रो कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ तपाईँहरूको माझ सङ्घलाई स्थान दिँदैछु भने मायाले बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै रहेछु। जुन चामलिङ गाएको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नु हजुर।

हजुर यसमा पनि कार्यक्रम सुन्दैछ कि हाम्रो श्रोता साथीहरू सुनेर पक्कै पनि मनोरञ्जन लिनुभएको छ भन्ने आशा रह्यो र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन सँगै सुन्दै नै छौ भने तिमी भने बोलको गीत चाहिँ कार्यक्रममा सुन्दै नै छु। बालासिंह कस्टिक सिजनबाट रहेको र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त। यो गीत सँगसँगै हामी छोटो विश्रामा जाने नै छौँ। त्यति बेलाको समय दुभरको लागि भने चाहिँ हामी सँगै रहनु हराएका।

0: mixtape in Tupelo Art, Anton Montcuava.
1: होइन कता हिँड्नु भयो काका यति पारो हतारिँदै
2: कता हिँड्नु नि मिल्कु जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई

हजुर, यस संग्रहबाणी कार्यक्रम सन्धिसक्यो भने अहिलेको लागि चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे। हामी त सन्डेका एपिसोडमा रहेर सदाबहारको गीतहरूलाई कार्यक्रम सन्धिन्छ भने मन्डेका एपिसोडमा चाहिँ ब्यान्डको सङ्घलाई कार्यक्रम सन्धिने गर्दछौँ। त्यसै गरी ट्युस्डेका एपिसोडमा चाहिँ लेटे सङ्घलाई भने वेडनेसडेका एपिसोडमा चाहिँ रकसँगलाई चाहिँ कार्यक्रम सन्धिने गर्दछौँ। त्यसै गरी थर्सडेको एपिसोडमा ऱ्याप एन्ड रिमिक्ससँग भनेपछि फ्राइडेको एपिसोडमा नेपाली अकुस्टिक अन्तक म्यासअप र कभरसँगलाई नै कार्यक्रम सन्धिने गर्दछौँ। यसरी हामी हप्ताको छ दिन फरकमा फरक श्रृङ्खलाको साथमा उपस्थित हुन्छौँ भने आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै नेपाली अकुस्टिक अन्तक म्यासअप र कभरसँगलाई नै कार्यक्रम सन्धिरहेको छ भने हामी ठिक पाँच बजीदेखि पाँच बिसदेखि छ बजेको समय अवधिभरको लागि चाहिँ उपस्थित हुने गर्दछौँ। र अहिलेको लागि भनेपछि कार्यक्रममा म्यासअपसँगलाई कार्यक्रम सन्धि स्वीकार्नुहोस् है त।

हजुर, सँग पनि कार्यक्रम स्थान दिइसक्यो भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भन्दै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा सँगलाई स्थान दिने नै छौँ भन्ने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा फ्राइस्तो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु कृपाण रक सिजन थ्रीबाट रहेको र अहिलेको लागि भने चाहिँ गीत सार्दैमा कार्यक्रम प्रस्तुत लक्ष्मी सुना पनि विदा पनि आज्ञा चाहन्छु। नमस्कार।

0: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921553507।
3: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भयो दाइ, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 9556078302 र 9946078302।
7: X103.8 अन्तर्मन को आवाज।
8: सेक्शन 1 स्टूडियो साइड।
9: अहिले साँझको 6 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: Mm. घटनाका मृतकको शव आफन्तले बुझे। गृहमन्त्री गोलबजार जाने क्रममा स्थानीय र सुरक्षा निकायबीच तनाव।
11: वीरगंजमा पुनः निषेधाज्ञा, सामाजिक सद्भाव खलल, सद्भावमा खलल पुर्याउने धनुषा र सिराहाका अर्चना पक्राउ।
10: सरकार र लघुवित्त पीड़ितका प्रतिनिधि बीच दोस्रो चरणको वार्ता जारी। पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा परि बेपत्ता भएका नेपालीको उद्धार गर्न समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
11: मोरक्कोबाट हजारौंको संख्यामा आप्रवासी स्पेन प्रवेश। सीमा पार गर्ने क्रममा भागदौड़ मच्चिदा कम्तीमा 18 जनाको ज्यान गयो।
10: र त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज घटनाका मृतकको शव न्यूरो अस्पताल विराटनगरबाट निकालिएको छ। शव बुझ्न आफन्त सहमत भएपछि न्यूरो अस्पतालबाट मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हो। मोरङ प्रहरीको समन्वयमा मृतकका परिवारले शव बुझ्ने सहमति जनाएका हुन्। आइतबार राति देवानगंज 3 दुई समुदाय बीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागे। स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागि घाइते भएका जयप्रकाश मेहताको हिजो उपचारका क्रममा मृत्यु भएको थियो। उनीहरूले शव बुझेपछि कोशी अस्पतालमा लगेर पोस्टमार्टम गर्ने र आज अन्त्येष्टि गर्ने तयारी छ। आज बिहान पीड़ित परिवार र सरकार बीच 7 बुधे सहमति भएपछि शव उठाउन पीड़ित परिवार सहमत भएको हो।
10: गृहमन्त्री सुदन गुरूङ मृतकको परिवारलाई भेट्न सिराहाको गोलबजार जाने क्रममा स्थानीय र सुरक्षा निकायको टोली बीच तनाव उत्पन्न भएको छ। गोलबजार प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घर अगाडि गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारी साधनलाई स्थानीयले घेराउ गरेका हुन्। गोलबजारमा हिजो मात्र औरही गाउँपालिका 2 तुलसीयाहीका 15 वर्षीय गणेश यादवको मृत्यु भएको थियो।
11: प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जीवधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तराई मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अंग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अप्नाउन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सरकारको प्राथमिकता ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रतिवद्ध गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गर्नुभयो। शान्ति सुरक्षालाई चुस्त दुरूस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अप्नाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवत जावतलाई व्यवस्थित बनाइएको बताउनुभयो। प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो।
10: जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पुनः निषेधाज्ञा जारी गरेको छ। आज साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाईपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 भन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। सुनसरी घटनालाई लिएर वीरगंजमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले हिजोदेखि रातिको समयमा निषेधाज्ञा लगाउँदै आएको छ।
11: सामाजिक सञ्जालमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिराहाबाट 5 र धनुषाबाट 3 गरी 8 जनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले जनाएको छ। साउन 10 गते राति सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच झडप हुँदा चलेको गोलीबाट एकजनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ। अहिलेसम्म 3 जनाको मृत्यु भइसकेको छ।
10: सरकार र लघुवित्त वित्तीय संस्था पीड़ित संघर्ष समिति बीच आज दोस्रो चरणको वार्ता शुरू भएको छ। अर्थ मन्त्रालयमा भइरहेको वार्तामा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबीच समस्या समाधानका विषयमा विस्तृत छलफल भइरहेको छ। लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग राखी पीड़ितहरू विगत केही दिनदेखि काठमाण्डुको माइतीघर मण्डलामा आमरण अनशन बसिरहेका छन्। अनशनरत पक्षका मागलाई सम्बोधन गरी आन्दोलनको अन्त्य गर्न सरकारले हिजोदेखि औपचारिक सम्वाद शुरू गरेको हो। आजको बैठकमा संघर्ष समितिले राखेका मागहरूका विषयमा केन्द्रित रहेर सहमतिको खाका तयार पार्ने लक्ष्य राखिएको छ। हिजो भएको पहिलो चरणको वार्तामा दुवै पक्षले आ आफ्नो धारणा स्पष्ट

0: पुरानो पीवीसी प्रोडक्टहरु लेड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
1: सुरक्षा घरको साथ जीवन भरको
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। परराष्ट्र मन्त्रालयले पाकिस्तानको ब्रुड पीकमा हिम पहिरोमा परि बेपत्ता भएका नेपाली पर्वतारोहीहरूको छिटो र सुरक्षित उद्धार गर्न पाकिस्तानका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै समन्वय भइरहेको जनाएको हो। इस्लामाबाद स्थित दूतावासले प्रभावित सबै पर्वतारोहीहरूको छिटो र सुरक्षित उद्धारको सहजीकरणका लागि अल्पाइन क्लब अफ पाकिस्तान एससीपी लगायत पाकिस्तानका सबै सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको परराष्ट्रले भनेको छ। खोजी तथा उद्धार कार्य भइरहेको जानकारी पाकिस्तानी निकायहरूबाट प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। परराष्ट्रले माउन्ट ब्रुड पीकमा हिम पहिरो गएको खबरपछि परिस्थितिलाई नियालिरहेको जनाएको छ। पाकिस्तानी निकायहरूले समयमै खोजी तथा उद्धार कार्यका लागि उपलब्ध सबै स्रोत साधन परिचालन गर्ने आश्वासन मन्त्रालयलाई दिएको विज्ञप्तिमा जनाइएको छ।
3: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक 12 अंकले बढ़ेको छ। यो सँगै नेप्से परिसूचक 2685 बिन्दुमा कायम भएको हो। यो साताका अघिल्ला 4 दिन बजार घटेको थियो, जसले गर्दा समग्रमा यो साता नेप्से 49 अंक घट्न पुग्यो। गत शुक्रबार नेप्से 2734 बिन्दुमा कायम भएको थियो। आज कारोबार रकम केही बढ़ेको छ। हिजो 3,38,00,00,000 कारोबार भएकोमा आज 3,75,00,00,000 रूपियाँको कारोबार भएको छ। आज 180 कम्पनीको शेयर मूल्य बढ़दा 82 कम्पनीको शेयर मूल्य घटेको छ भने 13 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। मोरक्कोबाट हजारौं आप्रवासी स्पेनको स्वायत्त क्षेत्र सिउटामा प्रवेश गरेपछि सीमा क्षेत्रमा ठूलो संकट उत्पन्न भएको छ। सीमा पार गर्ने क्रममा भएको भागदौड़ र समुद्री मार्गको जोखिमका कारण कम्तीमा 18 जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिसहरूले मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सिउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। यति ठूलो संख्यामा आप्रवासीहरू एकैपटक सिउटातर्फ किन प्रवेश गर्न थाले भन्ने कारण भने स्पष्ट हुन सकेको छैन, तर रोजगारीका सीमित अवसर र कमजोर आर्थिक अवस्थाका कारण उनीहरू युरोपतर्फ आकर्षित भएको हुन सक्ने अनुमान लगाइएको छ। मोरक्कोले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन। यसअघि स्पेनको सर्वोच्च अदालतले समुद्री मार्गबाट स्पेन पुगेका आप्रवासीलाई कानूनी प्रक्रिया पूरा नगरी तुरन्तै फिर्ता पठाउन नहुने फैसला गरेको थियो। केही अधिकारीहरूले यही निर्णयले आप्रवासीलाई आकर्षित गरेको हुन सक्ने बताएका छन्।
3: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा भएको त्रिकोणात्मक एक दिवसीय सीरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली क्रिकेट टोली आज साँझ मात्रै काठमाडौँ आइपुगेको हो। टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले स्वागत गरेका छन्। लीग 2 अन्तर्गत नेदरल्याण्ड सिरिजका 4 खेलमा नेपाल पराजित भएको थियो। नेपाली टोलीले नामिबियासँग 8 विकेट र 3 रनको हार बेहोरेको थियो भने नेदरल्याण्डसँग भने 6 विकेट र 57 रनको हार बेहोरेको थियो। यो सिरिजमा खराब प्रदर्शनसँगै ओमानमा क्यानाडा सम्मिलित सिरिज खेल्नु अघि नेपालले 32 खेलबाट 24 अंक बटुलेको छ। नेपाल अंक तालिकाको 6 स्थानमा छ। अब बाँकी रहेका 4 खेल जितेर 4 बन्ने सम्भावना नेपालको लगभग सकिएको छ। नेपालले बाँकी रहेका 4 खेल जित्दा 8 खेल खेल्न बाँकी रहेको ओमानले कुनै पनि खेल नजिते मात्र नेपालको सम्भावना हुनेछ।

0: साँझ छ बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: देवानगंज घटनाका मृतकको शव आफन्तले बुझे। गृहमन्त्री गोलबजार जाने क्रममा स्थानीय र सुरक्षा निकायबीच तनाव।
0: वीरगंजमा पुनः निषेधाज्ञा, सामाजिक सद्भावमा खलल पुर्याउने धनुषा र सिराहाका 8 जना पक्राउ।
1: सरकार र लघुवित्त पीड़ितका प्रतिनिधि बीच दोस्रो चरणको वार्ता जारी। पाकिस्तानको ब्रोड पीकमा बेपत्ता नेपालीको उद्धार गर्न समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाई।
0: मोरक्कोबाट हजारौंको संख्यामा आप्रवासी स्पेन प्रवेश। सीमा पार गर्ने क्रममा भागदौड़ मच्चिदा कम्तीमा 18 जनाको ज्यान गयो।
1: र त्रिकोणात्मक सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फिर्ता।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
3: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846633101 र 9846683522।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846696769 र 9846615644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
2: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्र कक्षा सञ्चालन हुने।
2: विस्तृत जानकारी जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440।
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
7: ए हो र, ल त ल।
9: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 98560-21692।
10: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: एलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956999 छ।
7: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा। विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 र 98460972446।
8: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
9: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
4: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छर्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
13: नमस्ते, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो आत्मघर अन्तरणको आवाज, हामीलाई सुन्दै गर्नुहोला। नमस्ते।

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
7: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
9: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921635007।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
11: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
11: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
11: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
11: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
11: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
11: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
12: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
13: कहाँ जाने?
14: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
13: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
12: हजुर, माइक्रो को सुविधा का लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छावदीप देउराली साखी हुँदै मग्याम चिसा पानी का लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
15: जय मसी, तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्प पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460 61268 र 9560 60268।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
7: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
9: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
10: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560631053।
11: स्टुडियो अहिले साँझको 7 बज्यो।
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
12: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
13: धोरबाराही हाइलाइट्स को साथ में
14: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
13: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304
15: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी सृष्टि खत्रीसँगै लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट।
16: राष्ट्रपतिले गरे प्रथम राष्ट्रपति उपराष्ट्रपतिसँग छलफल र सरकार र लघुवित्त पीड़ितका प्रतिनिधि बीच दोस्रो चरणको वार्ता जारी
15: सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपील राष्ट्रपति सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल
16: कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने दूरसंचार प्राधिकरणका पूर्वाध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ गण्डकी प्रदेशमा प्रमुखले फर्काएको गाजा विधेयक प्रदेश सभाले फेरि गर्यो हुबहु पारित
15: तिरासी हजार जनसंख्या भएको स्पेनी शहरमा 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरी समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा

0: इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन। नेपालका दुई स्केटिङ खेलाड़ीको एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।
1: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे आज छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा डाक्टर सीके राउत, महन्त ठकुरे, राजेन्द्र महतो, लालबाबु राउत, समीम मिया अन्सारी, प्रभु प्रसाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल दुई तीन दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए पनि यो अवस्था हुँदैन थियो भनेको बताउनु भएको छ। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिनुभएको छ। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले तराई मधेसका विभिन्न जिल्लामा देखिएको तनावबारे पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र पूर्व उपराष्ट्रपति परमानन्द झासँग छलफल गर्नुभएको छ। शुक्रबार शीतल निवासमा भेटवार्ता भएको हो। सर्दियौंदेखि रहेको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैले पहल गर्नुपर्ने विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको छ। यस क्रममा प्रथम राष्ट्रपति डाक्टर यादवले सरकारले यो विषम अवस्थामा सबै राजनैतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नु भएको बताउनु भएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजु राज फियलसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। धार्मिक क्षेत्रका अगुवासँग लामिछानेले सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि अपील गर्न आग्रह गर्नुभएको छ। सुनसरीको देवनगंज गाउँपालिका तीन कप्तानगंजमा भएको दुर्घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली निकालिएको हो।
0: यसैबीच सुनसरी, सिराहा लगायतका जिल्लामा भएको धार्मिक द्वन्दको विरोध गर्दै दमौलीमा सद्भाव र्याली निकालिने भएको छ। वेद व्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान दमौली मुस्लिम समाजको नेतृत्वमा सद्भाव र्याली निकाल्न लागि हो। र्याली प्रशासन कार्यालयको स्वीकृतिमा आइतबार निकाल्ने तयारी गरिएको छ। वेद व्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष खेमराज अधिकारीले सुनसरी लगायत केही जिल्लामा हालै देखिएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनाले समाजमा भय, अविश्वास र विभाजन बढ़ाउने बताउनु भएको छ। उहाँले भगवान वेद व्यासको तपभूमिका रूपमा परिचित व्यासभूमिबाट सम्पूर्ण देशलाई शान्ति, सद्भाव, सहिष्णुता र

0: सरकार र लघुवित्त वित्तीय संस्था पीड़ित संघर्ष समिति बीच आज दोस्रो चरणको वार्ता शुरू भएको छ। अर्थ मन्त्रालयमा भइरहेको यस वार्तामा सरकारी वार्ता टोली र आन्दोलनरत पक्षका प्रतिनिधिहरूबीच समस्या समाधानका विषयमा विस्तृत छलफल भइरहेको हो। लघुवित्तको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग राखी विगत केही दिनदेखि राजधानीको माइतीघर मण्डलमा पीड़ितहरू आमरण अनसनमा बसिरहेका छन्। अनसनरत पक्षका मागलाई सम्बोधन गरी आन्दोलनको अन्त्य गर्न सरकारले बिहिबारदेखि औपचारिक संवाद शुरू गरेको हो। आजको बैठकमा संघर्ष समितिले राखेका महामागहरूका विषयमा केन्द्रित रहेर सहमतिको ढाका तयार पार्ने लक्ष्य राखिएको छ। पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्नो धारणा स्पष्ट पारेका थिए भने आजको वार्ताले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ। माइतीघर मण्डलमा जारी धरना र अनसनका कारण सृजित परिस्थितिलाई दृष्टिगत गर्दै सरकारले वार्ताको माध्यमबाट निकास गर्न खोज्न सक्रियता देखिएको हो।
1: राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज लगायत पूर्वी तराई मधेसका केही क्षेत्रमा विकसित पछिल्ला घटनाप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपील गर्नुभएको छ। शुक्रबारको राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले ती क्षेत्रमा भएको मानवीय क्षति, नागरिक तथा सुरक्षाकर्मी घाइते भएको र सृजना भएको सामाजिक तनावप्रति दुःख व्यक्त गर्नुभएको हो। उहाँले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोक संतप्त परिवारमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। अध्यक्ष दाहालले नेपालको संविधानले परिकल्पना गरेको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विषय मुक्त राष्ट्रिय एकतालाई कमजोर पार्ने कुनै पनि प्रकारका हिंसा, घृणा, साम्प्रदायिक विभेद वा सामाजिक विभाजनका प्रयासहरू स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभा संविधान लोकतान्त्रिक मूल्य र सामाजिक सद्भावको संरक्षणमा सदैव प्रतिबद्ध रहेको स्मरण गराउँदै अध्यक्ष दाहालले नागरिकको जीवधनको सुरक्षा सुनिश्चित गर्न र साम्प्रदायिक सद्भाव राख्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ।
0: नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीको सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष स्वतन्त्र र विश्वास योगी छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहलकदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण दुलालले जानकारी दिनुभएको छ।
1: नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ पर्नुभएको छ। उहाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको झापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ पर्नुभएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जवाराले जानकारी दिनुभएको छ। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण गरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो।
0: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट सन्देशसहित पुनः विचारका लागि फिर्ता भएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर उपयोग गर्न बनेको विधेयक फेरि हुबहु पारित गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले यो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेश सभाले यसअघि पारित गरेर प्रमाणीकरणका लागि पठाएको यो विधेयक प्रदेश प्रमुख ऋणराज भट्टराईले साउन 8 गते सभामै फर्काइदिनु भएको थियो। प्रदेश प्रमुख भट्टराईले यो विधेयक संघीय कानूनसँग

0: बाबुजीको उल्लेख गर्दै तीनवटा सन्देश सहित फिर्ता पठाइनु भएको थियो। गण्डकी प्रदेश सभामा विधेयक फिर्ता भएको यो नै पहिलो घटना भएको थियो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। विधेयकमाथि सामान्य छलफल भएपछि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गरेको हो।
1: तपाई यति बेला साँझ 7 बजेको ढोलबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ अरे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
7: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
10: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या अरे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
14: दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर
13: सञ्जीव श्रेष्ठ 98 5 60 83 507,
14: कविता श्रेष्ठ, सम्पर्क 0 65 4 14 0 55 र 98 4 66 18 817।
15: अफिसबाट अमित सरको फोन।
16: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
17: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
18: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
19: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9856202779।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
21: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
22: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
23: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
22: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा। अब बाँकी समाचारहरू। कास्की जिल्लाका राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवा र नागरिक समाजले जिल्लामा कुनै पनि प्रकारको साम्प्रदायिक र धार्मिक द्वन्द हुन नदिने सामूहिक प्रतिबद्धता जनाएको छ। देशका विभिन्न भागमा देखिएका साम्प्रदायिक तनावको असर कास्कीमा पर्न नदिन र सामाजिक सद्भाव मजबूत बनाउन जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले 4 बुधे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङको अध्यक्षतामा आज शुक्रबार बसेको बैठकले सामाजिक सद्भाव विथोल्ने खालका कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो। बैठकले विगत केही दिनदेखि देशको तराई क्षेत्रमा उत्पन्न धार्मिक एवं साम्प्रदायिक द्वन्द्वले कास्कीमा प्रतिकूल प्रभाव पार्न सक्ने विषयमा गम्भीर छलफल गरेको छ। यस जिल्लाको धार्मिक, जातीय एवं साम्प्रदायिक सद्भाव मजबूत बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय भएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ, ऐतिहासिक कालदेखि नेपाल समाजमा कायम रहेको एकता र सद्भावलाई फड्काउन खोज्ने अवांछित गतिविधिमा कुनै पनि पक्ष सहभागी नहुने र त्यस्ता क्रियाकलापमा संलग्नलाई स्थानीय प्रशासनले कार्यवाही गर्ने सहमति भएको छ।
0: तनहु क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्री राम न्यापानेले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयमा पुगेर सेवाग्राहीका गुनासो सुन्दै सेवा प्रवाह सुधारका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गर्नुभएको छ। भेटका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क तिरेर मात्र फल सेवा लिनुपर्ने गुनासो उठेपछि कार्यालय प्रमुखले त्यस्तो अवस्था दोहोरिन नदिन प्रतिबद्धता जनाउनु भएको हो। मालपोत कार्यालयले पनि थप पारदर्शी र सहज सेवा दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने क्रममा हुने भीड़ व्यवस्थापनका लागि थप उपकरण, स्टेशन र जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको सांसद न्यापानेले जानकारी दिनुभएको छ। भूमि व्यवस्थापन, लालपूर्जा वितरण र मालपोत तथा ग्यास अभाव लगायतका विषयमा समेत छलफल भएको जनाउँदै न्यापानेले जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै भ्रष्टाचार वा सुशासन सम्बन्धी कुनै गुनासो भए प्रमाण सहित जानकारी गराउन उहाँले सर्वसाधारण आग्रह गर्नुभएको छ।
1: मुगलिन पोखरा सड़क खण्ड स्तरोन्नति अन्तर्गत 11 केभी लाइन निर्माण तथा मुसीखोला ट्रान्सफर्मर व्यवस्थापन कार्यका लागि भोलि साउन 16 गते शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म तनहुसुर फिडर अन्तर्गत का केही क्षेत्रमा विद्युत सेवा अवरूद्ध हुने भएको छ। तनहु वितरण केन्द्रका अनुसार व्यास नगरपालिका 1 मुसीखोला, वडा नम्बर 12 कमलबारी, देउराली, कुर्लुङ वडा नम्बर 11 रामथुम्की, सेरा र पोल्याङ क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ। काम निर्धारित समय अघि सम्पन्न भएमा विद्युत सेवा सोही अनुसार छिट्टै सुचारू गरिने केन्द्रले जनाएको छ।
0: त्रिभुवन विश्वविद्यालय त्रिवी कार्यकारी परिषदले पूर्णता दिपाएको छ। विश्वविद्यालयले रिक्त सदस्य पदमा बिहिबार 4 नयाँ सदस्य नियुक्त गरेका हो। त्रिवी कार्यकारी परिषदको 14 साउनको बैठकले गरेको निर्णय अनुसार अध्ययन संस्थान र संकायका डीन तथा शिक्षकहरूबाट नयाँ सदस्य छनौट गरिएको हो। परिषदको रिक्त सदस्यमा चिकित्सक शास्त्र अध्ययन संस्थानका लागि डीन प्राध्यापक डाक्टर मोहन राज शर्मा र कानून संकायका डीन प्राध्यापक डाक्टर दिननाथ पराजुले नियुक्त हुनुभएको छ। उहाँहरूलाई त्रिभुवन विश्वविद्यालय एन 2049 परिच्छेद 5 दफा 13 उपदफा 1 खण्ड ग र 4 व्यवस्था अनुसार डीनहरू मध्येबाट नियुक्त गरिएको हो। त्यसै गरी विश्वविद्यालयका शिक्षकहरू मध्येबाट वनस्पति शास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर विजय पन्त र भूगोल केन्द्रीय विभागका प्राध्यापक डाक्टर कनैया सापकोटा सदस्यमा नियुक्त हुनुभएको छ। उहाँहरूलाई सोही एनको परिच्छेद 5 दफा 13 उपदफा 1 खण्ड 9 व्यवस्था अनुसार नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ।
1: पाकिस्तानको ब्रोड पीक हिमपहिरो गएपछि बिहिबार हिजो साँझदेखि हराइरहेका व्यक्तिहरूको खोजी कार्य आजका लागि स्थगित भएको छ। 10 पर्वतारोही मध्ये 4 शव फेला परेको छ। मौसम प्रतिकूल भएकाले खोजी कार्य रातभरका लागि स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान भोलि पुनः सुचारू गर्ने बताएको बीबीसीले उल्लेख गरेको छ। शव फेला परेका 4 मध्ये 2 पहिचान खुलेको छ। ओमानीका नाधिरा अहमद अब्दुल्लाह अली हार्थी र नेपालका पूर्वबहादुर गुरूङको शव फेला परेको हो। विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा लगायतका अन्य 6 अवस्था भने अझै अज्ञात रहेको छ। यो हिमपहिरोमा परेका 10 मध्ये 6 नेपाली रहेका छन्।
0: यसैबीच पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिम पहिरोमा परि गोर्खाको धार्सी गाउँपालिका 4 लाप्राका निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पूर्वबहादुर गुरूङको निधन भएको छ। उहाँको निधनको खबरसँगै जन्मथलो लाप्राक सहित समग्र गोर्खा जिल्ला नै शोकमा डुबेको छ। नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम 38 गुरूङले विश्वको सर्वोच्च शिखर सागरमाथाको 10 तथा 8000 भन्दा अग्ला विभिन्न हिमाल 28 सफलतापूर्वक आरोहण गरिसक्नु भएको थियो। लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै आउनुभएका नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वास सामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। पर्वतारोहणसँगै गुरूङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित रहँदै आउनुभएको थियो। उहाँले लाप्रा तथा गोर्खा विभिन्न गरीब अपाङ्गता भएका व्यक्ति विद्यार्थी तथा विभिन्न सामाजिक संस्थालाई नियमित रूपमा सहयोग गर्दै आउनुभएको धार्जे 4 वडाध्यक्ष किसन गुरूङले जानकारी दिनुभएको छ। पारिवारिक स्रोतका अनुसार विगत 1 पाकिस्तानमा रहनुभएका गुरूङको बिहिबार बेलुकासम्म परिवारसँग सम्पर्क रहेको थियो। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका प्रशासक सोभित कुवाले हिम पहिरोमा परेका गुरूङको शव पहिचान भइसकेको र अब कानूनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताउनु भएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। स्पेनका अधिकारीहरूले पछिल्लो 24 मोरक्कोबाट झण्डै 49,000 जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रदर्शन गर्ने क्रम बढ़ेको छ। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रूकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख रहेको छ। स्पेनी अधिकारीहरूका अनुसार स्पेन प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा 18 ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीहरूको संख्या यो शहरको जनसंख्याको आधाभन्दा धेरै हुन सक्ने अधिकारी अनुमान रहेको छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। स्पेनी अधिकारीहरूका अनुसार पछिल्लो 24 सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासीहरूमध्ये कम्तीमा 7,000 जना बालबालिका रहेका छन्। हजारौं आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
0: साउदी अरेबिया सहित 14 देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्ट्रेट लाल सागर र एन्डनको खाडी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुती मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्ट्रेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवाहन अवरोधका कारण सुरक्षा खतरा बढेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूपमा दिएको थियो, जसमा युरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधिहरू भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा कुनै काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ।
1: अब अन्तिममा खेल समाचार। इटालीका महान फुटबलर फ्रान्सको बारेसीको 66 वर्षको उमेरमा आज निधन भएको छ। बारेसी सन् 1980 90 दशकमा एसी मिलानको कप्तान रहनु भएको थियो। बारेसी 22 वर्षको उमेरमा एसी मिलानका कप्तान बन्नुभएको थियो। मिलानले उहाँको निधनको पुष्टि गरेको छ। मिलानले 3 युरोपेली कप र 3 इटाली लीग उपाधि जित्दा बारेसी टोलीको सदस्य रहनु भएको थियो। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमा मानीले बारेसी सन् 1982 इटालीले विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहनु भएको थियो। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उहाँ टोलीको सदस्य हुनुहुन्थ्यो। बारेसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेलेका छन्। उहाँले सन् 1997 खेल जीवनबाट सन्यास लिनुभएको थियो।
0: नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो विश्व एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको 1.5 महिनापछि जापानमा हुने विश्व एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका हुन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले 1 महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्यसका लागि उहाँहरू आज बैंकक प्रस्थान गर्नुहुनेछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसर परिषदका भएको कार्यक्रमका बीच उहाँहरूलाई विदाई गरिएको छ। एसियाडमा दुवै खेलाड़ीले स्ट्रेट विधामा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। उनीहरूसँग प्रशिक्षकमा विजय तामाङ पनि जानुहुनेछ। बैंकको हुआ मक स्केट पार्कमा उहाँहरूले प्रशिक्षण गर्ने तयार तालिका रहेको छ।
1: यिनै खबरहरूसँगै हामी ढोरबाराई हाइलाइट्सको अन्त्यमा रहेका छौं। बिदा हुनुपूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: राष्ट्रपतिले गरे प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल। सरकार र लघुवित्त पीड़ितका प्रतिनिधि बीच दोस्रो चरणको वार्ता जारी।
1: सामाजिक सद्भाव र राष्ट्रियगता कायम राख्न राष्ट्रिय सभाध्यक्षको अपील। राष्ट्रसभा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल।
0: कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। गण्डकी प्रदेशमा प्रमुखले फर्काएको गाँजा विधेयक प्रदेश सभाले फेरि गर्यो हुबहु पारित।
1: 83,000 जनसंख्या भएको स्पेनी शहरमा 24 घण्टामै 49,000 आप्रवासी प्रवेश गरे। समुद्री जलमार्गमा रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा।
0: इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन। नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।
1: हवस् दैनिक खबरहरू सँगै साँझ सात बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी लक्ष्मी सुनारसँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
3: साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुरेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गटा लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुखभित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
24: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
25: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
15: र 98678187।
26: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
27: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
26: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा फिती बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
24: मोबाइल 9800585537 र 9800615899।
28: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
24: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
28: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
24: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
28: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
24: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
28: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
24: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
28: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
24: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
28: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
24: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
28: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
29: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
30: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 0161 590 162 590 163।
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
6: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
8: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
9: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछेपानी तनहुँ। प्रोपाइटर रमेश भुजेल। फोन 9856320475 र 9811-32475।
12: X-ray 3.8 अन्तर्मनको आवाज।

बरु म तिमीसँग नभेटेको भए हुन्थ्यो, मैले तिमीसँग माया नगरेको भए हुन्थ्यो, तिमीलाई विश्वास गर्नु मेरो भूल थियो। आज तिमीले धोका दियो त्यसैले मेरो यो हाल भयो।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुल्क र विवाहका कार्ड तथा निमन्त्रण कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9856028543 र 9847000787।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्चै के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्तीसौनीको ठीक पारिपट्टि।
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855602609।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
12: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
11: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
12: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी लाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
13: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
12: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
12: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712 40। BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: BBS प्रथम वर्ष 2081 दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
12: कक्षा 12 परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9648064145।
15: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
16: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
17: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
15: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
20: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
20: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
21: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635905065, मोबाइल 9816634372।
23: अहिले रातिको 8 बज्यो।
20: कायम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन छ अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साथ फेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: 103 थोप्लो 8 अन्तर्मनको आवाज
1: लौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98066 81115।
3: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
4: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98560661636 र 98151661636।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516044।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: आहा,
8: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेका थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
1: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
10: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
11: म्याडम धुम्रपान भनेको के हो
10: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउली तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ म्याडम
10: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
11: अनि नि म्याडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
10: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
13: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
14: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
13: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
14: सेवा लिने क्रममा चाहिने जानकारी
13: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
14: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
13: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
14: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778
7: कहाँ जाने
11: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयम चिसापानी
7: अनि बिचमा नझर्ने
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
7: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
15: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
17: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
18: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
19: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
18: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
19: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846510950।
19: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
21: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
21: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
12: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
12: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0565903969।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
21: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
21: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
21: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
22: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
22: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
22: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
22: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
22: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
22: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
23: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
24: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 01605901625901063।

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी गाछी।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रामबहादुर परियार धारे शीतल बस्ती रु 15,055
0: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
1: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
0: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
1: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
0: ऋषिराम पौडेल सेराबेसी रु 10,000
1: र समय गुरुङ दिलेगौड़ा रु 55,555
0: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
0: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
1: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
0: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
1: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 101,111
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
1: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
0: कृष्णराज घिमिरे दुलेगौड़ा रु 55,555
2: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
3: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
4: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
2: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: साझापखमा पुनः स्वागत छ सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकदमी बारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन् सुनौ एक रिपोर्ट जारी तनावबीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन् छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचार कर्मीहरूसँग भने
6: त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन् धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका सबैले त्यसमा राख्ने त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् हरेक समुदायमा के हुन्छ केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने ताकि यस्तो कुन कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर ग्रुपमा त्यहाँ लागू गर्न सकियोस्
5: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे संचार कर्मीहरूसँग उनले भने
7: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढ़ाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो
5: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आजै छलफल गरेका छन् पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने
8: हामीलाई कसले के भन्छ हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ। हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समान्य काम हाम्रो आगो जसले लगाएको भए पनि निभाउने काम हाम्रो हाम्रो त्यो समान्य शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोच काम गर्ने सबै साथीले काम गर्नु
5: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ।

0: का प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने
1: सामान्य बन्दै गएर त ठिक छ अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीज्यू एफआईआर चाहिँ एक किसिमको सहमति भएको छ अहिले सामान्य बन्दै गइरहेछ
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ
1: कर्फ्यू अहिलेसम्म यथावत नै छ अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि तोपन कुकुल हुँदै जान्छ
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ ती क्षेत्रहरूमा सेना प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए अर्कोतर्फ मध्य प्रदेशका सुनसरी धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ पछिल्लो अवस्थाबारे मध्य प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने मध्य प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मध्य प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन् सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिरा र धनुषामा पनि फैलिएको थियो ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ एउटा विषय संक्षेपमा कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट तेह्रथुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ

0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। गत 24 घण्टामा झण्डै 60,000 आप्रवासीहरू जल र स्थल मार्ग हुँदै मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनी भूभाग सिउटामा प्रवेश गरेका अधिकारीहरूले बताएका छन्। बिहिबार हजारौं मानिसहरू समुद्रमा पौडी खेल्दै उक्त शहरतिर आइरहेका देखिने भिडियो र तस्विरहरू सार्वजनिक भएका थिए। राति पनि मानिसहरू सिउटा छिरेका विवरण स्थानीय संचार माध्यमहरूले दिएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
1: केही दिन यता उक्त क्षेत्रमा पुग्ने प्रयास गर्दा कम्तीमा 34 जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। स्पेनको सर्वोच्च अदालतले यसै महिना सिउटा वा अर्को स्पेनी भूभाग मेलिया पुग्ने प्रयास गर्दा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने फैसला गरेको थियो। विगतमा स्पेनी भूभागमा प्रवेश गर्ने प्रयास गर्नेहरूको संख्या बढ़ेपछि स्थानीय अधिकारीहरूले सहयोगका लागि मड्रिडलाई गुहारेका थिए। हजारौं मानिस ओइरिन थालेपछि बिहिबार सिउटाको सीमा नियन्त्रण गर्ने व्यवस्था अस्तव्यस्त बन्न पुगेको थियो। स्पेनले पछि सिउटा र मेलियामा सुरक्षा

0: व्यवस्था कड़ा पार्न सशस्त्र बल परिचालन गर्यो। मेलियामा बिहीबार राति 300 देखि 400 मानिस प्रवेश गरेको विवरण आएको छ। आधिकारिक तथ्याङ्क अनुसार सिउटामा 83,600 मानिसको बसोबास रहेको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यस्तो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुममाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइस।

0: पाइन्छ।
1: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850323475 र 9801132475।
3: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
4: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
6: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
5: कक्षा बाह्रमा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
6: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
5: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
6: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
5: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9848064145।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
11: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
13: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846856999 छ।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले धुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मरमत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुना।
10: मोबाइल 9800585537 र 9800665589।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके ल डन।
12: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
13: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
16: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855628609।
18: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
20: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराहे मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087812
21: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
22: मैडम धुम्रपान भनेको के हो
21: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
22: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
21: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ
22: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
21: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
22: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
23: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगोडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 9850633878, प्रशान्त नेउपाने 9840026925।
5: होइन हो श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
1: मोबाइल 9008535537 र 9008665।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
11: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811156606।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलीगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9855788302 र 9845688302।
3: फुटै खाए साह्रै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरि नि के हो भन अपवाकै।
4: यो हो बोनस चाउचाउ।

0: रूपमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9855220279।
2: ए सम्झि यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँसुवा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झि
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानीमा जानु पर्यो सम्झि खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ
1: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008 28 810 9008 28 811 र 9008 28 816।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17:00 मा कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712740।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
6: उपचार सेवाहरू
7: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
6: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
7: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
6: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बुलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
8: जय मसी तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन्चेक अहिले रातिको 10 बज्यो
2: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
4: ढोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: नमस्कार रेडियो ढोरबारको राति 10 बजेको ढोरबाराई हाइलाइट्समा गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट सन्देश सहित पुनर्विचारका लागि फिर्ता भएको औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक फेरि हुबहु पारित गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकले यो विधेयक सर्वसम्मत रूपमा पारित गरेको हो। प्रदेश सभाले यसअघि पारित गरेर प्रमाणीकरणका लागि पठाएको यो विधेयक प्रदेश प्रमुख ऋतिराज भट्टले साउन 8 गते सभामै फर्काइदिनु भएको थियो। प्रदेश प्रमुख भट्टले यसो विधेयक संघीय कानूनसँग बाँझिएको उल्लेख गर्दै 3 वटा सन्देश सहित फिर्ता पठाउनु भएको थियो। गण्डकी प्रदेश सभामा विधेयक फिर्ता भएको यो नै पहिलो घटना थियो। उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुभएको थियो। विधेयकमाथि सामान्य छलफल भएपछि सभाले यसलाई पुनः सर्वसम्मत रूपमा पारित गरेको हो। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालय र नापी कार्यालयमा पुगेर सेवाग्राहीका गुनासो सुन्दै सेवा प्रवाह सुधारका विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गर्नुभएको छ। भेटका क्रममा नापी कार्यालयमा अतिरिक्त शुल्क तिरेर मात्र फिल्ड सेवा लिनुपर्ने गुनासो उठेपछि कार्यालय प्रमुखले त्यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाउनु भएको छ। मालपोत कार्यालयले पनि थप पारदर्शी र सहज सेवा दिने जनाएको छ। जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने क्रममा हुने भीड़ व्यवस्थापनका लागि थप उपकरण स्टेशन र जनशक्ति व्यवस्थापन गर्ने सहमति भएको सांसद न्यौपानेले जानकारी दिनुभएको छ। भूमि व्यवस्थापन लाल पूर्जा वितरण मल तथा ग्यास अभाव लगायतका विषयमा समेत छलफल भएको जनाउँदै न्यौपानेले जनताका समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै भ्रष्टाचार वास्तु शासन सम्बन्धी कुनै गुनासो भए प्रमाण सहित जानकारी गराउन उहाँले सर्वसाधारण आग्रह गर्नुभएको छ। गण्डकी प्रदेश सभाका सदस्यहरूले बाढ़ी पहिरोका पीड़ितलाई राहत सामाजिक सद्भावको रक्षा र बेपत्ता पर्वतरोहीको खोजी गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरामा शुक्रबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै उहाँहरूले प्रकृतिको प्रकोपबाट भएको क्षतिको पुनः निर्माण र पीड़ित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गर्नुभएको छ। बैठकमा सदस्यहरूले पछिल्लो समय देशका विभिन्न भागमा देखिएको धार्मिक सामाजिक द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति कायम राख्न सरकार सक्रिय हुनुपर्नेमा जोड़ दिनुभएको छ। सुनसरी सिराहा लगायतका जिल्लामा भएको धार्मिक द्वन्द्वको विरूद्ध गर्दै दवनीमा सद्भाव र्याली निकालिने भएको छ। वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान दवनी मुस्लिम समाजको नेतृत्वमा सद्भाव र्याली निकाल्न लागि हो। र्याली प्रशासन कार्यालयको स्वीकृतिमा आइतबार निकाल्ने तयारी गरिएको छ। वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठानका अध्यक्ष श्री खेमराज अधिकारीले सुनसरी लगायत केही जिल्लामा हालै देखिएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटनाले समाजमा भए अविश्वास र विभाजन बढाउने बताउनु भएको छ। उहाँले भगवान वेदव्यासको तपोभूमिका रूपमा परिचित व्यासभूमिबाट सम्पूर्ण देशलाई शान्ति सद्भाव सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्नुपर्ने आजको आवश्यकता रहेको उल्लेख गर्नुभएको छ। कास्की जिल्लाका राजनीतिक दल सुरक्षा निकाय धार्मिक अगुवा र नागरिक समाजले जिल्लामा कुनै पनि प्रकारको साम्प्रदायिक र धार्मिक द्वन्द हुन नदिने सामूहिक प्रतिबद्धता जनाएको छ। देशका विभिन्न भागमा देखिएका साम्प्रदायिक तनावको असर कास्कीमा पर्न नदिन र सामाजिक सद्भाव मजबूत बनाउन जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले चार बुधे निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमाने सिंह गुरूङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सामाजिक सद्भाव बिथो लिने खालका कुनै पनि गतिविधिमा संलग्न नहुने र त्यस्ता कार्य गर्नेलाई कुनै पनि कानूनी दायरामा ल्याउन प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको हो। बैठकले विगत केही दिनदेखि देशको तराई मधेस क्षेत्रमा उत्पन्न धार्मिक एवं साम्प्रदायिक द्वन्दले कास्कीमा प्रतिकूल प्रभाव पार्न सक्ने विषयमा गम्भीर छलफल गरेको छ। यस जिल्लाको धार्मिक जाति एवं साम्प्रदायिक सद्भाव मजबूत बनाउन सबै पक्षले आफ्नो क्षेत्रबाट सक्रिय पहल गर्ने निर्णय भएको छ। बैठकपछि जारी निर्णयमा भनिएको छ। पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिम पहिरोकामा परि गोर्खाको धार्चे गाउँपालिका चार लाप्राका निवासी अनुभवी पर्वतोरोही एवं समाजसेवी पूर्ण बहादुर गुरूङको निधन भएको छ। उहाँको निधनको खबरसँगै जन्मा थलो लाप्राका सहित समग्र गोर्खा जिल्ला नै शोकमा डुबेको छ। नेपाली पर्वतोरोहण क्षेत्रमा परिचित नाम 38 वर्षीय गुरूङ विश्वको सर्वोच्च शिखर सगरमाथाको 10 पटक तथा 8,000 मिटर भन्दा अग्ला विभिन्न हिमाल 28 पटक सफलतापूर्वक आरोहण गरिसक्नु भएको थियो। लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियान सक्रिय रहँदै उहाँले नेपालको पर्वतोरोहण क्षेत्रलाई विश्व सामु चिनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। पर्वतोरोहण सँगै गुरूङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित रहँदै आउनु भएको थियो। उहाँले लाप्राका तथा गोर्खाका विपन्न गरीब अपाङ्गता भएका व्यक्ति विद्यार्थी तथा विभिन्न सामाजिक संस्थालाई नियमित सहयोग गर्दै आउनु भएको धार्चे चारका वडाध्यक्ष किशन गुरूङले जानकारी दिनुभएको छ। पारिवारिक स्रोतका अनुसार विगत एक महिनादेखि पाकिस्तानमा रहनुभएका गुरूङको बिहिबार बेलुकासम्म परिवारसँग सम्पर्क रहेको थियो। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशनका प्रशासक सुबित कुवारले हिम पहिरोमा परेका गुरूङको शव पहिचान भइसकेको र अब कानूनी प्रक्रिया पूरा गरी शव नेपाल ल्याउने तयारी भइरहेको बताउनु भएको छ। लियो क्लब अफ तनहुको आयोजनामा ब्यास नगरपालिका 10 बैरेनी स्थित उज्यालो निकारमा शुक्रबार खीर खुवाउने कार्यक्रम सम्पन्न भएको छ। साउन 15 को अवसर पारेर आयोजित कार्यक्रममा उज्यालो घरमा आश्रित बालबालिकालाई खीर सहित भोजन गराइएको क्लबले जनाएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित कार्यक्रममा लियो क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। क्लबका अध्यक्ष मुकेश बिडारीले यस्ता मानवीय तथा सामाजिक सेवामूलक कार्यक्रमले समाज सहयोग सद्भाव र सेवा भावको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल वन पैदावार उद्योग व्यवसाय समिति तनहुँले शुक्लागण्डकी नगरपालिका 5 बजे चौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा 100 वटा फलफूलका बिरूवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले वृक्षरोपणलाई औपचारिकतामा सीमित नगरी स्पष्ट उद्देश्य र योजना सहित सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ। विगतमा विभिन्न समयमा वृक्षरोपण गरिए पनि रोपिएका बिरूवाको संरक्षण तथा हेरचाह व्यवस्था हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उहाँले बताउनु भएको छ। उहाँले नतिजामुखी वृक्षारोपणमा जोड़ दिनुपर्ने आवश्यकता उठाउनु भएको छ। नगर प्रमुख पण्डितले शुक्लागण्डकी नगरपालिकाले भानुभक्त बहुमुखी क्याम्पसको विकासलाई प्राथमिकतामा राखेको बताउँदै चालू आर्थिक वर्षमा क्याम्पसका लागि फर्निचर व्यवस्थापन गर्न 20 लाख रूपियाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ। आगामी दिनमा विद्युत सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। विगतमा विभिन्न समयमा वृक्षारोपण गरिए पनि रोपिएका बिरुवाको संरक्षण तथा हेरचाहमा व्यवस्था हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको

0: गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। मुगलिन पोखरा सदाखण्ड स्तर उन्नति अन्तर्गत 11 केवी लाइन निर्माण तथा मुसी खोला ट्रान्सफर्मर व्यवस्थापन कार्यका लागि भोलि साउन 16 गते शनिबार बिहान 7 बजेदेखि दिउँसो 12 बजेसम्म तनहु सुर फिडर अन्तर्गतका केही क्षेत्रमा विद्युत सेवा अवरोध हुने भएको छ। तनहु वितरण केन्द्रका अनुसार ब्यास नगरपालिका 1 मुसी खोला वडा नम्बर 2 कमलबारी देउराली कुर्लुङ वडा नम्बर 11 रामथुमकी सेरा र क्षेत्रमा विद्युत आपूर्ति बन्द रहनेछ। काम निर्धारित समय अघि सम्पन्न भएमा विद्युत सेवा सोही अनुसार छिट्टै सुचारू गरिने केन्द्रले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रशासनी कमल बहादुर विश्वकर्मा असर महिनाको उत्कृष्ट प्रहरी कर्मचारी घोषित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहुको अपराध अनुसन्धान शाखामा कार्यरत विश्वकर्माले संगठनको नीति निर्देशन अनुसार जिम्मेवारी तथा पदीय दायित्व इमान्दार अनुशासित र कर्तव्यनिष्ठ भई निर्वाह गर्दै व्यवसायिक सुझावका साथै कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी छनौट गरिएको कार्यालयले जनाएको छ। अपराध अनुसन्धानको क्रममा गम्भीर तथा जघन्य प्रकृतिका अपराधमा संलग्न तथा फरार प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित अदालतमा आवश्यक कार्यवाहीका लागि पेश गर्न सफल भएको र अनुसन्धान कार्यमा विभागीय नीति निर्देशन अनुसार तदरूपताका साथ जिम्मेवारी निर्वाह गरेकाले उहाँलाई उत्कृष्ट प्रहरी छनौट कार्यविधि 2081/2083 साल असर महिनाको बेस्ट पुलिस अफ द मन्थ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख एसपी टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ। नारायणी नदीमा माछा मार्न जाने क्रममा अलपत्र परेका दुईजनाको सकुशल उद्धार गरिएको छ। एकजना नदीमा बगेर बेपत्ता भएका छन्। शुक्रबार दिउँसो करिब 5 बजे नवलपुरको गौराकोट नगरपालिका 1 ब्रिटिस क्याम्प अगाडि नारायणी नदी पौडेर तर्ने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। तीनजनाको समूहमा रहेका उनीहरू मध्ये दुईजना नदीको बीच भागमा रहेको सुक्खा जमिन टापुमा अलपत्र परेको अवस्थामा उद्धार गरिएको र एकजनालाई नदीले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गौडकोटबाट प्रहरी सहायक निरीक्षक प्रदीप लम्सरको कमाण्डमा 4 जना र सशस्त्र प्रहरी बल नम्बर 31 गुलुम भेडाबारीबाट सशस्त्र प्रहरी निरीक्षक रामचन्द्र खड्काको कमाण्डमा 10 जनाको टोली खटिएको थियो। सुरक्षाकर्मीको टोलीले नदीको बीचमा फँसेका तनहु भानु 5 घर भई हाल गौडकोट 1 बस्ने 29 वर्ष सुदीप दरलामी मगर र सिदन भरतपुर 10 का 49 वर्षीय राजकुमार विकालाई सकुशल उद्धार गरेको पण्डितले जानकारी दिनुभएको छ। नदीमा बगेर बेपत्ता भएका चितवन भरतपुर 2 का 47 वर्षीय हरिनारायण श्रेष्ठको भनी खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। अवस्था नै खबरसँगै राति 10 बजेको ढोरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनह विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्र बैङ्कको ठिक पारिपट्टि। फोन 0635930369।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।

0: सुन्न त माइली, गणपतिको सफल एक्ले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाइ म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्स को साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
5: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो वेबसाइट, हाम्रो फेसबुक पेज, हाम्रो पात्रो र नेपाली पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 16 गते शनिबार, तदनुसार सन् 2026 अगस्त 1 तारीक, नेपाल सम्बत 1146। आज असार शुक्ल पक्षको तृतीय तिथि, चतुर्मास व्रत आरम्भ, आज तुलसी रोप्ने दिन। राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय समाचार मार्फत सुसूचित बनाउने हाम्रो अभियान धोरबाराही हाइलाइट्समा सुन्नुहोस् मुख्य समाचारहरू। सरकारले प्रदेशहरूको सशक्तिकरण र अधिकारलाई सम्पन्नलाई उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, संविधान जारी भएपछि संघीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख। समाजमा द्वन्द फैलाएर संविधानद्वारा सुनिश्चित उपलब्धिलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको नेकपाको निष्कर्ष, तराई मधेस घटनामा उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग। उच्च स्तरीय न्यायिक समिति बनाएर कप्तानगंज घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग, उत्तेजना फैलाउने, सामाजिक सद्भाव र सहिष्णुता खलबल ल्याउने कार्यमा पार्टी सदस्य सहभागी भए कार्यवाही गर्ने चेतावनी। तराई मधेसमा घटेको घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गरेर दोषीमाथि कानून बमोजिम कार्यवाही गर्न र पीड़ितलाई न्याय दिलाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको माग, हिन्दू राष्ट्रको आवश्यकता प्रमाणित भइसकेकाले बहस थाल्न आह्वान। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रथम राष्ट्रपति रामवरण यादव र उपराष्ट्रपति परमानन्द झासँग भेटवार्ता, तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिबारे छलफल, सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको आग्रह। मधेस प्रदेशका विभिन्न जिल्लाबाट साम्प्रदायिक सद्भावमा खलल पुर्याउने 36 जना पक्राउ। मधेसको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै एआईजीदेखि एसएसपीसम्मलाई विभिन्न जिल्लामा खटाउने नेपाल प्रहरीको निर्णय, हालको विकसित घटनाक्रमको सुरक्षा व्यवस्थापनका लागि प्रभावकारी नीति अवलम्बन गरिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफलेको भनाई। धनुषामा सर्वपक्षीय सद्भाव समितिको 4 बुधे निर्णय, आज जनकपुरमा सद्भाव रयाली निकालिने, सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह। सरकार र लघुवित्त पीड़ित बीच 5 बुधे सहमति, सहमति जुटेसँगै लघुवित्त पीड़ितहरूले देशभर गरिरहेको आन्दोलन र अनशनको कार्यक्रम फिर्ता। सरकारले पूर्ण सिलिण्डर वितरण गर्न थाले पछाडि माग बढ़ेकाले बजारमा खाना पकाउने ग्यासको अभाव, उपभोक्ताले त्रासका लागि आवश्यकता भन्दा बढ़ी सिलिण्डर होल्ड गर्दा र आपूर्ति प्रणालीको रोटेशन बिग्रिएकाले समस्या सिर्जना भएको व्यवसायीहरूको भनाई, ग्यासको अभाव नभएको नेपाल आयल निगमको दावी, आवश्यक वर्गलाई प्राथमिकता दिन विक्रेतालाई निर्देशन। गण्डकी प्रदेशका प्रमुख दिल्लीराज भट्टले प्रमाणीकरण नगरी सन्देश सहित पुनर्विचारका लागि प्रदेश सभामा फिर्ता पठाएको गाँजा विधेयक गण्डकी प्रदेश सभाको बैठक मार्फत फेरि पारित। गण्डकी प्रदेशमा सरकार जोगाउन मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई पूर्ण अख्तियारी, दलको बैठकले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच समन्वय, सहकार्य र सहमति कायम गर्ने सम्पूर्ण अधिकार सुम्पने निर्णय। पोखरामा हिजो सड़क दुर्घटना हुँदा विजयपुर बस्दै आएका 17 वर्षका संयोग भण्डारीको मृत्यु। भेमाद नगरपालिकाको आर्थिक वर्ष 2083-84 लागि 64,91,00,000 रूपियाँको बजेट सार्वजनिक। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघद्वारा हिजो दुलेगौंडामा करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न। पञ्चमुनिदेव माविको कक्षा 12 विद्यार्थीले कक्षा 11 विद्यार्थीलाई स्वागत कार्यक्रम गरे। सरकार र प्राध्यापक डाक्टर गोविन्द केसीबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको निर्वाह भत्ता रोक्ने निजी मेडिकल कलेजको निर्णय, सरकारी निर्णयको बुदा नम्बर 3 र 4 खारेज गर्न एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेजको माग। माग सम्बोधन नभए 15 दिन पछाडि थप सशक्त आन्दोलन गर्ने चेतावनी। सुकुम्बासी बस्तीका बालबालिकाको स्वास्थ्य र शिक्षा सुनिश्चितता माग गर्दै सर्वोच्चमा रिट दायर। अदालतको आदेश विपरीत भइरहेको घर टहरा भत्काउने र विस्थापन गर्ने कार्य तत्काल रोक्न माग। विश्व प्रसिद्ध पर्वतारोही निम्स दाई सहित ब्रोड पिकमा हराइरहेका पर्वतारोहीको खोजी कार्य हिजो रातभरका लागि स्थगित गरी अब बिहानबाट फेरि शुरू गरिने। निर्मल पूर्जा लगायतका अन्य 6 जनाको अवस्था अझै अज्ञात, 4 जनाको शव फेला। पाकिस्तानी राजदूत समक्ष उद्धार तीव्र बनाउन पर्वतारोहण संघ नेपालको आग्रह। कास्कीबाट सर्वपक्षीय आह्वान, नेपाली समाजको सद्भाव र सहिष्णुता जीवन्त राख्न अपील। प्रमुख कास्कीमा उच्च सतर्कता अपनाउँदै साम्प्रदायिक सद्भाव विथुल्ने गतिविधि रोक्ने निर्णय। देशभर रहेको व्यावसायिक, प्राङ्गारिक तथा जैविक मल उत्पादकहरूको विवरण संकलन शुरू। माटोको उर्वर शक्ति संरक्षण तथा प्राङ्गारिक कृषि प्रवर्धनको अभियानमा सहभागी हुन मन्त्रालयको आह्वान। हिजो दिउँसो विभिन्न स्थानमा प्रदर्शन हुन थालेपछि सार्वजनिक सुव्यवस्था कायम राख्न शुक्रबार हिजो साँझ 5 बजेबाट आज बिहान 6 बजेसम्म धनुषामा पुनः निषेधाज्ञा जारी। देशैभरि 13,70,000 हेक्टरमा धान रोपाई, गण्डकी प्रदेशमा 80% भन्दा धेरै क्षेत्रमा रोपाई सम्पन्न। नवलपुरको गणाकोट स्थित नारायणीमा माछा मार्न जाँदा फँसेका 2 जनाको उद्धार, 1 जना बेपत्ता। बेलचौतारा स्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा आँप र लिचीका 100 वटा बिरूवा रोपियो। दीर्घकालीन योजना बनाएर मात्रै वृक्षारोपण गर्न शुक्ला गण्डकी नगरपालिकाका मेयर कृष्ण राज पण्डितको आग्रह। दक्षिण पश्चिम फ्रान्समा डडेलो नियन्त्रणको अन्तिम प्रयास चल्दै, डडेलोले हालसम्म करिब 42,000 हेक्टर पाइन वन तथा पर्यटकीय क्षेत्र नष्ट। मालीमा रूसी हवाई आक्रमणमा 8 सर्वसाधारण मारिएको दावी। केसमा आक्रमण पछाडि अमेरिकालाई इरानको चेतावनी, अमेरिकाले निर्दोष नागरिकको रगत बगाएकाले त्यसको मूल्य चुकाउनु पर्ने दावी। 83,000 जनसंख्या भएको स्पेनी शहरमा 24 घण्टामै 49,000 आप्रवासी प्रवेश। महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने 14 वटा देशको घोषणा। पोखरामा गण्डकी प्रदेश स्तरीय शिक्षक सम्मेलन हुने। तनहुको आबु खैरनी बन्दीपुर गाउँपालिका ब्यास नगरपालिका र देवघाट गाउँपालिकाबाट प्राप्त प्रमाणीकरण भई आएका 188 जना भूमिहीन लाभग्राहीको सूची सार्वजनिक। देवघाटबाट सिफारिश भई आएका 14 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीको दावी विरोधका लागि सूचना प्रकाशन। दमोलीमा आज सद्भाव र्याली निकालिने। अवस्थै नै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही@gmail.com इमेल गर्नुहोस्।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
8: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
8: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
8: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुत्र बैङ्कको ठिक पारिपट्टी। फोन 0665930369।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602
14: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
15: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
14: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
16: कहाँ जाने?
0: सिधै मयम चिसा पानीबाट काठमाडौँबाट मयम चिसा पानी
1: अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
2: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461680 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235562663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
16: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
16: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
16: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यूरो फोन 061-590-162-590-163
19: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
9: कता हिँड्नु नि मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
9: त्यसो भए कहाँ जाने त कान्छा
0: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
9: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
20: We'll be right back. हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
21: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
22: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
23: हजुर, दान गरौं।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
21: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
22: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
24: फुकै खाए सारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भन्या प्वाकै।
25: यो हो बोनस चाउचाउ।

0: गरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850202779। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
3: सधैँ यही आउँदो साउन 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
4: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक टालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0654142333
5: र 9876168887।
7: संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री र यो कार्यक्रम जय शिव सुन चाँदी पसलद्वारा प्रायोजित रहेको सम्पूर्णमा जानकारी गराउँदै सुन र चाँदीका आकर्षण गरगहना बनाउनु परेमा दुलेगौड़ा